0: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश
1: साहसपूर्वक प्रार्थना गर्नुहोस्। दोस्रो भाग जयमसी आज शनिबार सेप्टेम्बर 12 तारिक भदौ 27 गते। आजको बाइबल लेखण्ड हिब्रूको पुस्तक 10 अध्यायको 19 पदबाट रहेको छ र यहाँसरी लेखेको छ, यसकारण भाइ हो, यसुको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। मार्टिन लुथरका फ्रेडरिक माइकोनियस नामकका एक असल मित्र थिए जो मृत्युको मुखसम्मै पुग्ने गरी धेरै बिरामी परे। लुथरले तिनलाई लेखे, म परमेश्वरको नाममा तिमीलाई बाँच्न आदेश दिन्छु किनकि मलाई अझै पनि चर्च सुधारको काममा तिम्रो आवश्यकता छ। प्रभुले मलाई कहिले यस्तो सुन्न दिनुहुने छैन कि तिम्रो मृत्यु भएको छ तर तिमी म भन्दा पछिसम्म बाँच्ने छौ। यसैका लागि म प्रार्थना गर्दैछु, यो मेरो इच्छा हो अनि मेरो इच्छा पूरा होस् किनकि म केवल परमेश्वरको नामको महिमा गर्न खोज्छु। हामी परमेश्वरसँग नम्रतापूर्वक बोल्ने, परमेश्वरको सामु आफूलाई नम्र बनाउने बारे सोच्छौ तर साहसपूर्वक प्रार्थना गर्ने बारे सोच्दैनौ। तापनि बाइबलले हामीलाई यसो गर्नुपर्छ भन्दछ, यसकारण भाइ हो, यसुको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप जाउँ। हामीले दृढ स्वीकार गरेको आशालाई दोधार नभइकन दरिलोसँग थामी राखौं किनकि जसले प्रतिज्ञा गर्नुभयो उहाँ विश्वासयोग्य हुनुहुन्छ। त्यसकारण आफ्नो यो भरोसा नत्याग जसमा ठूलो इनामको प्रतिफल छ। परमेश्वरको इच्छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्त गर्न तिमीहरूलाई स्थिर रहनु आवश्यक छ। प्रार्थना भनेको परमेश्वरले दिन नचाहनु भएको कुरा दिन उहाँलाई मनाउनु होइन। हामी प्राप्त गर्न तत्पर हुनुभन्दा बढी उहाँ दिन तत्पर हुनुहुन्छ। उहाँ वास्तवमा हामीलाई आशिष दिन अवसरहरू खोज्दै हुनुहुन्छ किनकि जसका हृदय उहाँप्रति भक्त छन् तिनीहरूलाई सहायता दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ। यो कुरा तपाईँले दोस्रो इतिहासको पुस्तक 16 अध्यायको 9 पदमा हेर्न सक्नुहुन्छ। त्यसै कारण साहसपूर्वक प्रार्थना गर्नुहोस् र भरोसा राख्नुहोस् कि परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा पूरा गर्नुहुनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
0: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082048470।
0: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
0: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 27 गते शनिबार, सेप्टेम्बर 12 तारीक सन 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको प्रतिपदा तिथि, प्राथमिक उपचार दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव, दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवित भेटिने आशा।
1: बाढी प्रभावित क्षेत्रमा हैजा विरूद्ध खोप अभियान शुरू, सहकारीले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने, विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै।
0: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा, ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी।
1: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित, विश्वभर इन्धन आपूर्तिका लागि खाडी मुलुकहरू छलफलमा, इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता।
0: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगसिर दोस्रो साताबाट टेबल टेनिस खेलाडी प्राजना महर्जनलाई थाइल्याण्डमा जित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा, सुरुङमा उद्धार 17 दिनसम्म कठिन भएको प्रसंग।
1: भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङका जलविद्युत आयोजनामा कार्यरत 916 जना अझै सम्पर्कविहीन छन्। बाढी गएको 17 दिन बितिसक्दा पनि सुरुङ र भूमिगत विद्युत गृहमा फँसेको आशंका गरेका व्यक्तिको खोजी पूरा हुन सकेको छैन। नेपाली सेना प्रहरी, सम्बन्धित आयोजना तथा स्वदेशी विदेशी प्राविधिकहरूको टोली खोज तथा उद्धारमा जुटिरहेको छ। राष्ट्रिय योजना आयोग सहितको प्राविधिक टोलीको प्रतिवेदन अनुसार बाढीमा 759 मेगावट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावटका 5 सोलर प्यानल प्रभावित भएका छन्। ऊर्जा तथा ग्रिड प्रणाली पुनरुत्थानका लागि करिब 3.90 खर्ब रूपियाँ आवश्यक पर्ने आकलन समेत गरिएको छ। बाढीले सड़क, पुल र आयोजनासम्म पुग्ने बाटो बगाएपछि उद्धारका लागि उपकरण घटनास्थल पुर्याउन कठिन भएको छ। हेलिकप्टरबाट समेत सबै उपकरण लैजान सम्भव देखिएको छैन। अप्पर त्रिचुली 1 सड़क र पुल बग्नुका साथै इन्टरनेट तथा विद्युत आपूर्ति अवरूद्ध हुँदा उद्धार टोलीलाई थप समस्या भएको आयोजनाले जनाएको छ। आवश्यक उपकरण लैजान ढिलाइ हुँदा खोजीको कार्यलाई तीव्र रूपमा अगाडि बढाउन समेत अप्ठ्यारो भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन्। सुरुङभित्र पानी, लेदो, ढुङ्गा र काठ कति भरिएको छ भन्ने प्रश्न नहुँदा पनि उद्धार रणनीति पटक पटक परिवर्तन गर्नुपर्ने अवस्था आएको जियोटेक्निकल इन्जिनियर उदय राज न्युपानेले बताउनु भएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सुरुङ पूर्ण रूपमा पानी र लेदोले नभरिएको अवस्थामा केही भागमा हावा र अक्सिजन बाँकी हुन सक्ने बताउनु भएको छ। त्यसैले खोजी पूरा नहुँदै सुरुङभित्र रहेका व्यक्ति जीवित छैनन् भन्ने निष्कर्षमा पुग्न नहुने समेत उहाँले बताउनुभयो।
0: भोटेकोशी बाढी प्रभावित क्षेत्रमा झाडा पखाला देखिन थालेपछि प्रभावित क्षेत्रमा सरकारले हैजा विरूद्धको खोप दिन शुरू गरेको छ। जनस्वास्थ्य कार्यालय रसुगाका प्रमुख निर्धोज घरती मगरले बाढी प्रभावित क्षेत्रका नागरिकलाई नजिकको खोप केन्द्रमा पुगेर हैजा विरूद्धको खोप लगाउन शुरू गरिएको बताउनु भएको हो। उहाँले आफूले खोप लगाएको वा नलगाएको यकिन गरी खोप नलगाएकाले पाइक पर्ने केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गर्नुभयो।
3: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 हेन्द्र होल्डिङ सेन्टरमा सुरु भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भएको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलिन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु एकदमै महत्त्वपूर्ण छ। 1 वर्षदेखि माथिका सम्पूर्ण जनसङ्ख्यालाई चाहिँ हैजाविरुद्ध खोप दिइनेछ। एक वर्षदेखि माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रोसका जनतालाई गर्भवती सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप जहिले उता मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिउन नमिल्ने हो। यदि खोप पनि यो धनुषङ्कार विरुद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वेच्छा कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा एक हप्ता पछाडि फेरि हामीले 6 महिनादेखि 15 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई दादुर र रुगुदा विरुद्धको खोप पनि प्रदान गर्नेछौँ।
0: हैजासँगै टिटनाशक र दादुरा रुबेला खोप पनि लगाउने सरकारको तयारी रहेको छ। खोप लगाउने दिन र समयबारे नजिकको स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका वा ओडाका जनप्रतिनिधिसँग जानकारी लिन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ। बाढ़ीपछि दूषित पानी र खानेकुराका कारण हैजा तथा अन्य संक्रामक रोगको जोखिम बढ़न सक्ने भएकाले खोपसँगै सफा पानी पिउन र स्वास्थ्यमा सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्य कर्मीले आग्रह गरेका छन्।
1: यसैबीच सरकारले भोटेकोसी बाढ़ी पीड़ितलाई दशैं अघि नै अस्थायी घर बनाउने तयारी समेत गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि सरकारले 7,23,21,52,00,00 रूपियाँ आवश्यक पर्ने अनुमान पनि गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यक आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनर्थानका लागि मात्रै 4,73,57,19,00,00 रूपियाँ लाग्ने अनुमान गरिएको छ। प्रतिवेदनले पुननिर्माणलाई 2 चरणमा विभाजन गरेको छ, जस अन्तर्गत आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि 8,73,50,00,00 रूपियाँ र दीर्घकालीन पुननिर्माणका लागि 7,54,58,02,00,00,00 रूपियाँ खर्च हुने समेत अनुमान गरिएको हो।
0: यसैबीच भोटेकुसी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले क्षति र क्षतिपूर्तिको आधार अध्ययन गरी 15 दिनभित्र प्रतिवेदन बुझाउनेछ। यस्तै यातायात क्षेत्रका निजी नीति नियम ऐन कानून तथा मापदण्ड समयानुकूल बनाउन जंगबहादुर डाँगीको संयोजकत्वमा अर्को समिति पनि गठन गरिएको छ। उक्त समितिले 45 दिनभित्र राय सहितको सुझाव प्रतिवेदन पेश गर्नेछ।
1: सरकारले सहकारी संस्थालाई पनि ग्राहक पहिचान सहित उच्च पदस्थ अधिकारी तथा वास्तविक धनीको विवरण राख्नुपर्ने व्यवस्था लागू गरेको छ। राष्ट्रिय जोखिम न्यूनीकरण प्रतिवेदनले सहकारी क्षेत्रबाट सम्पत्ति शुद्धिकरणको जोखिममा मध्यम उच्च देखाएपछि राष्ट्रिय सहकारी प्राधिकरणले बैंक तथा वित्तीय संस्था सरह सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी नियन्त्रण सम्बन्धी मार्गदर्शन लागू गरेको हो। मार्गदर्शन अनुसार सहकारीले उच्च जोखिम भएका सदस्य तथा कारोबारको थप 5 जाँच, शंकास्पद कारोबारको वित्तीय जानकारी इकाईमा रिपोर्ट र प्रति सम्बन्धित सूचीमा रहेका व्यक्तिको सम्पत्ति रोक्का गर्नुपर्ने समेत व्यवस्था गरेको छ। व्यवस्था पालना नगरे सहकारी संस्था निलम्बन गर्ने र दर्ता खारेजीसम्मको व्यवस्था लागू गर्ने समेत प्राधिकरणले जनाएको हो।
0: उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये 4 ठूला हिमतालको पानी घटाउने गृह कार्य सरकारले शुरू गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ़दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यही प्रयोजनका लागि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका 2 दशक यता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढ़ेको छ भने विस्फोट भएर हिमबाड़ी सिर्जना हुँदा मानव बस्तीमा जनधनको ठूलो क्षति हुने क्रम पनि बढ़ेको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत शुरू गरेको हो। विगतमा भएको अध्ययन अनुसार नेपाल, भारत, चीनमा गरेर 47 हिमताल कुनै पनि बेला विस्फोट हुन सक्ने खतरायुक्त छन्। भट्टराईले भन्नुभयो त्यसमध्येका 25 हिमताल नेपाल मा छन्। तीमध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरवार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेको सीमा पुनर्वस्तीको बहस विपदको जोखिम र स्थानीयको भविष्य
4: अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठुलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको हो, जबरजस्ती नगरौँ, प्रकृतिसँग सकिँदैन।
0: विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै विश्वभर इन्धन आपूर्तिका लागि खाडी मुलुकहरू छलफलमा लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सीआईएन।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
0: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
1: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोसी बाढी प्रभावित 14,000 बालबालिकाको पढाइ अवरुद्ध शीर्षकमा खबर प्रकाशित छ। यसलाई शिवहरि घिमिरेले लेख्नु भएको छ। भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 14,000 भन्दा बढी बालबालिकाको पठन पाठन अवरुद्ध भएको छ। मन्त्रालयका अनुसार तीन जिल्लाका 63 विद्यालय बाढीबाट प्रभावित भएका छन्। त्यस्तै रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा काठमाडौँ महानगरको अतिक्रमित 1,859 रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय शीर्षकको अर्को खबर पनि प्रकाशित छ। रावल आयोगले किटान गरेका, अतिक्रमण भएर व्यक्तिका नाममा गएका श्रेता सरकार मातहत ल्याउने निर्णय भएको छ। अतिक्रमित भएर व्यक्तिका नाममा गएका र व्यक्तिको नाममा कायम भएका श्रेता हट्छन्, यसका लागि नापी र मालपत कार्यालयलाई निर्देशन समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभामा उठाउँदैछन् यी 5 एजेण्डा शीर्षकमा पनि आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर प्रकाशित छ। त्यस्तै उपाध्यक्ष बादलको प्रस्तुतिले पार्टी पुनर्गठन कार्यदलमा नोकझोक शीर्षकमा खबर छ। एमाले चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष तथा संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलका छुट्टा छुट्टै प्रतिवेदन पेश भएका छन्। यसअघि नै तयार भएको पोखरेलको प्रतिवेदनमा गत चुनावको पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै तल्लो तहबाट आएका पार्टीको पुनर्गठनको बहस पनि त्यहाँ चुलिएको छ। त्यस्तै ग्यास कालोबजारी गर्ने विरूद्ध कार्यवाही तीव्र शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकको अर्जुन पौडेलले लेख्नु भएको खबर पनि प्रकाशित छ। सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका मानिस महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा भएको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको हो। त्यस्तै काठमाडौँ लाइफ लाइन सड़क अवरूद्ध पारीको समानान्तर सम्भावना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ भने पितृपृष्ठमा ग्यास आपूर्ति व्यवस्था सहज नबन्द मारमा उपभोक्ता शीर्षकको खबर छ। फागुनदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दा माग र आयात दुवै घटेको निगमको दावी छ। आधा सिलिण्डर बाँडेका बेला उपभोक्ता र डिलरले धेरै स्टक राख्दा खपत कम भएकाले पनि आयात पनि घटेको स्पष्टीकरण दिइएको छ। ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्न प्रधानमन्त्रीको चासो शीर्षकको खबर पनि छ। सरकारले फुकाउनु पर्ने कानूनी तथा व्यवहारिक जटिलतामा प्रधानमन्त्रीले उद्योगीहरूसँग राय समेत माग्नु भएको छ।
0: नागरिक दैनिकमा पहिलो पृष्ठमा सन्नाटामा रसुवा शीर्षकमा खबर छापिएको छ। यो खबर रमेश धमलाले रसुवाबाट लेख्नु भएको हो। बाढ़ीको सन्नाटा सिंगो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो यकिन छैन, तर धुन्चे भन्दा माथि स्याप्रुवेसी लिङलिङ टिमुरे घट्टे खोला रसुवागढ़ीमा सड़क र बस्तीको कुनै पनि अस्तित्व नभएको खबरमा उल्लेख रहेको छ। पर्यटन क्षेत्रमा मात्रै 52 अर्बको क्षति, होटेलमा मात्रै 19.5 अर्बको नोक्सानी शीर्षकमा मधुजङ पाण्डेले काठमाडौँबाट लेख्नु भएको खबर समेत रहेको छ। त्यसै गरी आमा बुवासँग बस्दैनन् 6 लाख बच्चा शीर्षकमा रुबी रनियारले काठमाडौँबाट लेख्नु भएको खबर समेत छ। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्मदिने आमा बुवासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो। त्यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा सब पहिचानमा फेस ट्र्याप प्रविधि शीर्षकमा शम्भु दङ्गालले लेख्नु भएको खबर छ। गत भदौ 10 गते भोटेकोसी हिमबाड़ीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरीले आफैले बनाएको फेस ट्र्याप एआई प्रविधि प्रयोगमा ल्याएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टीम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाड़ीमा ज्यान गुमाएका व्यक्तिहरूको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बस्नै नहुने गरी चर्के घर लोमान्थाङ भूकम्प शीर्षकमा अर्को खबर रहेको छ। मुक्तिनाथका समाचारदाताले लेख्नु भएको खबर हो। त्यसै गरी पुल नहुँदा जोखिमको यात्रा शीर्षकमा तिलासन पाण्डेले तमघास गुल्मीबाट लेख्नु भएको खबर रहेको छ। कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्डका विभिन्न खोलामा पुल नहुँदा यात्रु तथा सवारी चालकले बर्खायामा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। बाढ़ीमा भाइ डुब्यो हरायो अटवारीको खुशी शीर्षकमा सन्तोष दहितले दाङबाट लेख्नु भएको खबर रहेको छ भनेदेखि विपदपछि बस्ती व्यवस्थापन शीर्षकमा अर्को खबर पनि छापिएको छ। त्यसै गरी बाढ़ीले दिएको पीड़ा तुइन तर्न 5 घण्टा पर्खनुपर्छ शीर्षकमा अर्को खबर रहेको छ भने ठूलो आयोजना बन्दै कर्णालीको रूप फेरिँदै शीर्षकमा विष्णु प्रसाद न्यौपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। लगानी सुनिश्चिततापछि निर्माण शुरू हुने चरणमा रहेको पश्चिम सुर्खेतको वेतन कर्णाली जलविद्युत आयोजनाको बारेमा लेखिएको छ। कालीगोठको तिला गुफा खडा चक्र नगरपालिका र महावै शुभकालिका गाउँपालिकाको बीचबाट बग्ने तिला नदीमा बन्न लागेको 2 ठूला जलविद्युत आयोजनाका लागि लगानी जुटेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी नेपाल मलेसिया श्रम गन्तव्यमा पुनः सिन्डिकेटको त्रास शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा खबर छापिएको छ। संचालक र कर्मचारीलाई अयोग्य बनाउने बाफिया ऐन संशोधन गर्नु पर्ने शीर्षकमा अर्को खबर पनि छापिएको छ। अर्थ समितिले बैंक तथा वित्तीय संस्थाका संचालक र कर्मचारीलाई अयोग्य बनाउने प्रावधान तत्काल संशोधन गर्न निर्देशन दिएको हो। शुक्रबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाको ऐन वाफिया 2073 दफा 18 संशोधन गर्न अर्थ मन्त्रीलाई निर्देशन दिएको हो। त्यसै गरी निर्माण व्यवसायी महासंघ कर्णालीको 1,11,000 सहयोग बाढ़ी पीड़ितका लागि सहयोग शीर्षकमा अर्को खबर छ भने भित्री पृष्ठमा कोशी प्रदेशको विपद चक्र हिमालमा हिमताल पहाड़मा पहिरो तराईमा डुबान शीर्षकमा शिवप्रसाद ढुंगानाले काठमाण्डुबाट लेख्नु भएको खबर छ। कोशी प्रदेशमा विपदको कथा जहाँ शुरू हुन्छ त्यही सकिँदैन। हिमालमा हिमताल फुट्दा होस् वा पहाड़मा पहिरो खस्दा त्यसको पानी माटो र गेग्रान नदी पछ्याउँदै तल झर्छ। माथिल्लो भेगमा आएको विपदको असर तराईको बस्तीमा डुबान र कटान बनेर देखिन सक्छ। यहाँका नदी प्रणालीमा हिमताल विस्फोट पहिरो भूक्षय गेग्रान थुप्रिने बाढ़ी डुबान र खडेरीसम्मका जोखिम एक अर्कासँग जोडिएको अध्ययनले देखाएका छन्। त्यसैगरी नागरिकको भित्री पृष्ठमा जापानिज इन्सेफ्लाइटिस संक्रमणले थप एकजनाको मृत्यु शीर्षकमा खबर छ। पवित्र सुनारले लेख्नु भएको खबरमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण बिहिबारसम्म थप एकजनाको मृत्यु भएको उल्लेख रहेको छ। कैलालीकी 50 वर्षीय महिलाको बुधबार मृत्यु भएको हो। ती महिलाले नेपाल मा चालू वर्षमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण मृत्यु हुनेको संख्या 25 पुगेको सरकारले जनाएको छ।
1: साझा खबरमा अब विदेशका खबर। यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस घरबाट विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार यो संख्या दोब्बर भन्दा बढ़ी रहने समेत राष्ट्रसंघले बताएको छ। वर्षौंदेखि उत्तरी यमनका ठूला भागमाथि नियन्त्रण जमाइरहेको इरान समर्थित हुतीहरूले गत हप्ता साउदी समर्थित सरकारी सेना विरूद्ध ठूलो आक्रमण समेत गरेको थियो। द्वन्द्वका कारण घर छोड्नेको संख्या करिब 18,500 पुगेको समेत राष्ट्रसंघले जनाएको छ। तेहरानले सोमबार ओमनमा जारी खाड़ी मुलुकहरूसँग विश्वभर इन्धन आपूर्तिका लागि रणनीति महत्वपूर्ण हर्मुज जलमार्गका विषयमा छलफल गर्ने भएको छ। मध्य पूर्वको द्वन्द्वका क्रममा इरानले यो जलमार्गलाई पटक पटक अवरुद्ध पार्दै आएको छ। इराक र पर्सियाली राष्ट्रका अन्य तटवर्ती राज्यहरू सहभागी हुने समेत बताइएको छ। इरान अमेरिकी इजरायल आक्रमणका मा आफ्ना सर्वोच्च नेता मारिएपछि फेब्रुअरी 28 युद्धमा छ। इरानले देशभरि आक्रमण गरेर जवाफी कारवाही गरेको र हर्मुज जलमार्गलाई समेत नाकाबन्दी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र यमनमा पुनः द्वन्द्व चर्किएसँगै इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच क्षेत्रीय तनाव र बढ्दो असुरक्षालाई कम गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। इरानी विदेश मन्त्री र साउदी विदेश मन्त्रीले वार्तामा तनाव फैलन नदिन तथा क्षेत्रीय स्थिरता पुनः स्थापित गर्न कूटनीतिक प्रयास र सहकार कार्य जारी राख्ने समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि आज प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सको सामना गर्दैछ। खेल अपहरान्न 4 शुरू हुनेछ। छ टोली सहभागी लीगमा अन्नपूर्ण शीर्ष स्थानमा रहेर सिधै फाइनलमा प्रवेश गरेको हो। केडिया ग्रुपको आयोजनामा पहिलो पटक आयोजना भएको एनबीएलमा 6 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए। एनबीएलको विजेताले नगद 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16 29 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको सिफारिशका आधारमा प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत लगायत विभिन्न जिल्लामा आयोजना गर्ने निर्णय गरेको हो। र नेपाल र युएबीच आज एसीसी प्रिमियर कपको उपाधिका लागि भिडन्त हुँदैछ। यो भिडन्त उपाधि कब्जा गर्नुभन्दा पनि अर्को वर्ष एसिया कपका लागि छनौट प्रावधान हो। यसैकारण नेपाल र युएई फाइनल खेल गुमाउन चाहँदैनन्। प्रिमियर कप विजेता नै सन् 2027 आयोजना हुने एसिया कपमा छनौट हुनेछ। पछिल्लो 2 संस्करणको फाइनलमा नेपाल र युएई नै प्रतिस्पर्धा गरेका थिए। दुवै टोलीले समान 1 जित र हार निकाले। लगातार तेस्रो पटक फाइनलमा खेलिरहँदा यी दुवै टोलीका खेलाड़ीहरू एक आपसका कमी कमजोरी र बलियो पक्षसँग राम्रोसँग जानकारमा छन्।
1: भोटेको चाहिँ बारीपछि प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउने कि सुरक्षित स्थानमा सार्ने विज्ञसँगको कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब भोटेकोसी बाढी प्रभावित क्षेत्रमा पुनर्बस्ती बसाउने विषय। भोटेकोसी बाढीले तहस नहस बनाएको क्षेत्रमा पुनः बस्ती बसाउने बहस चलिरहेको छ। कतिपय स्थानीयले ऐतिहासिक र धार्मिक स्थान रहेको भन्दै त्यस्ता स्थानको सुरक्षा गर्नुपर्ने बताएका छन्। स्थानीयको जीविकोपार्जन र सामाजिक सम्बन्ध जोगाउने कि सम्भावित जोखिमबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भन्ने प्रश्न अहिले प्रमुख बनेको छ। यही विषयमा हामीले बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
3: पूर्व सूचना प्रणालीलाई थप विस्तार र व्यापक बनाउनु पर्नेछ। यसमा मैले अघि पनि भने, हामीले पछिल्लो दस वर्षमा उल्लेख्य काम गर्यौँ, प्रगति पनि उल्लेख्य हासिल गर्यौँ। ठुला नदीहरूमा तराईको क्षेत्रमा बाढीकै कारणले मान्छे मर्नुपर्ने अवस्था शून्यतामा गरेका छ। अब पहाडी क्षेत्रमा अलिक बढेको छ, त्यसमा हामी काम गर्नुपर्नेछ, गर्छौँ। यसमा सबैको समुदाय, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार, सङ्घ संस्था, मित्र राष्ट्र सबैको सहयोगको खाँचो छ। हामी त्यो हात फिजाएका छौँ। हामी सबैलाई चाहिँ यहाँहरूले पनि विश्वास गरिदिनु, सहयोग गरौँ। हामी सबै लाग्यौँ भने हामी क्षतिलाई न्यूनीकरण गर्न सक्छौँ भविष्यमा।
4: सरकारले चाहिँ पछिल्लो समय जुन सडक निर्माणको कुरा छ, त्यो चाहिँ एकदमै धेरै सजिलो हुन्छ भनेर, सहज पनि हुन्छ भनेर नदीको किनारमै बनायो, जसले गर्दाखेरि चाहिँ अहिले हामीले आफ्नो मान्छे गुमाउनु पर्यो पनि भन्नुहुँदो रहेछ कि सडक नदीको किनारमा हुँदै गर्दाखेरि हामीलाई सहज भयो होइन, यात्रा गर्नदेखि लिएर सामान ल्याउनदेखि लिएर शिक्षा स्वास्थ्य सबै कुराको सहज भयो, त्यो कारणले हामी सडकको किनारमा गएर बस्यौँ, व्यापार गर्न पनि सजिलो भयो। सरकारले नै 40 मिटर माथि मात्र सडक बनाइदिएको भए हामी माथि बस्छौँ भन्ने खालको पनि कुरा गर्नुभयो कि, यसमा चाहिँ के छ तपाईँको यो अब सडक निर्माणकै कारणले गर्दाखेरि चाहिँ नेपालका धेरै सहरहरू चाहिँ नदी किनारमा बसे भन्ने हो अथवा के हो त?
3: अब यसलाई यसरी हेरौँ, सडक जाला भाँचिएला सडक फेरि पनि बनाउन सकिन्छ, तर सडक नदीको छेउमा गयो भन्दैमा हामी नदीको छेउमै गएर बस्ने, व्यापार गर्ने, जीविकोपार्जनको गर्ने काम चाहिँ नगरौँ। भलै राज्यले कानुन बनाएर त्यसलाई रोक्न सकेन, राज्यको दोष पनि त्यसमा होला। सडकको छेउछाउ, सडक भनेको चाहिँ एउटा यात्राको लागि मात्रै हो, स्थायी बसोबासको लागि त्यसको छेउछाउ होइन भन्ने भाष्य हामीले, अब यो बाढीले त त्यो भाष्य निर्माण गरेर गयो, अब हामी त्यसो नगरौँला। मलाई त के लागिराखेको छ भने, मानिसहरूले अब सडकको छेउछाउ सुरक्षित देख्नुहुन्न र मोर सेफर लोकेसन खोज्नुहुन्छ, जानुहुन्छ।
4: तपाईँले भन्दै गर्दाखेरि म जोडिहालेँ फेरि, कतिपयले अहिले अब जस्तो बेत्रावती भयो, देवीघाट भयो होइन, चाहिँ ऐतिहासिक पृष्ठभूमि बोकेका सहरहरू जुन चाहिँ धार्मिक रूपले पनि जोडिएका ठाउँहरू छन् नि त, यसलाई चाहिँ जोगाउनुपर्छ र यहाँ फेरि पनि बस्ती बसाउनुपर्छ भनेर अभियान पनि सुरु गरिसक्नु भएको छ कि, अब यसमा चाहिँ अब बाढी पूर्वानुमान शाखाको प्रमुख र बाढीको विज्ञ भएको हिसाबले पनि त्यो अब नदी किनारमै छ, अब यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँले?
3: अब यसमा म दुईवटा कुरा राख्न चाहन्छु। जहाँसम्म संस्कृतिसँग जोडिएको विषय, धर्मसँग जोडिएको विषय छ, त्यसमा अघि मैले भनेकै विषय हो, त्यसमा हामीले फेरि पनि त्यहाँ निर्माण गरौँ सकिन्छ। अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठुलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। जहाँसम्म बस्तीको विषय छ, त्यो कसैले त्यसो भनिराख्नु भएको छ भने कृपया त्यसो गर्न नगरौँ। र समाजकै मानिसहरू अगुवाले नै त्यसो भन्न थाल्नुभयो भने भोलिको पुस्ताले सिक्ने पनि त्यही हो। हामी कम्तीमा मेलम्चीको बाढी पछाडि मेलम्चीमा के देखिरहेका छौँ भने, ती जुन घरहरू बगे त्यहाँ फेरि घर बनिरहेका छैनन्, ठुला स्थायी घरहरू। त्यस कारणले भविष्यमा हामी सुरक्षित हुँदै गइरहेका छौँ र यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको हो। जबरजस्ती नगरौँ, प्रकृतिसँग सकिँदैन।
5: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव, दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवितै भेटिने आशा।
5: बाढी प्रभावित क्षेत्रमा हैजा विरूद्ध खोप अभियान शुरू, सहकारले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने, विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै
2: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा, ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी,
5: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित, विश्वभर इन्धन आपूर्तिका लागि खाडी मुलुकहरू छलफलमा, इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता,
2: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगसिर दोस्रो साताबाट एसिया कपमा पुग्न आज नेपाल र युएई बीच भिडन्त हुँदै।
5: साझा खबरको अन्त्यमा अब कार्टुन। कार्टुन हामीले ई हिमालय टाइम्समा महेश बास्ताकोटीले बनाउनु भएको चसक्क शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुनमा व्यङ्ग्य गर्न खोजिएको छ योभन्दा केही दिन अगाडि जेएनजी आन्दोलनमा सादत प्राप्त गरेका व्यक्तिहरूको शालिक निर्माण र अनावरण गर्ने कार्यक्रम थियो। त्यो कार्यक्रममा कतिको अनुहार नमिलेको भन्दै कार्यक्रम स्थगित भयो र त्यही कुरालाई व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ दुईजना व्यक्ति झोला बोकेर स्कूल जाँदै गरेको या कलेज जाँदै गरेको जस्तो देखिन्छ। हातमा आन्दोलन जारी छ भन्ने एउटा प्ले कार्ड रहेको छ भने अलि पर हेऱ्यो भने जेएनजी आन्दोलन स्थल भनेर पनि लेखिएको छ र एउटा शालिक छ र शालिकमा जेएनजी सहित भनेर लेखिएको छ। माथि एकजना व्यक्तिले भन्दैछन्, माथि यस्तो लेखिएको छ, ठूलै परिवर्तन भइसक्यो साथी, हामीले सुशासनको आन्दोलन गर्दा 2082 साल थियो, अहिले 83 साल।
2: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: होइन हो के खुल्यो हजुर?
1: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
0: ओहो हो र?
1: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, प्यान्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र टेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्न परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 97549-17-23, 98-53-84-72।
1: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
3: क्रिस्टियन आध्यात्मिक छ यो सुन्दर समयमा यसरी तपाईँलाई रेडियो मार्फत भेट्न पाउँदा धेरै खुसी लागेको छ। हामी आशा गर्दछौ कि यो कार्यक्रम सुनेर यहाँहरूले जीवनमा धेरै आशिष प्राप्त गरिरहनु भएको छ। आउनुहोस् कार्यक्रमलाई सुरु गरौं यो मिठो आत्मिक गीतबाट।

0: यो आत्मिक गीतपछि फेरि पनि कार्यक्रममा स्वागत भन्दै अबको प्रस्तुति रहेको छ पवित्र धर्मशास्त्रबाट हृदयस्पर्शी सन्देश।
1: पुरानो नियम सर्वेक्षण भाग 20।
2: वेद पाठशालामा सबै मेरा श्रोता मित्रहरूलाई मेरो हार्दिक स्वागत छ। हाम्रो बाइबल सर्वेक्षणमा हामी गन्तीको पुस्तकमा आइपुगेका छौँ, जहाँ हामीले रूपकात्मक, विस्मयकारी अनि आकर्षित सत्य भेट्टायौँ। यी सत्यहरू हेर्दै गन्तीको पुस्तकमा अझ आकर्षक सत्य हेरौँ। उदाहरणको लागि गन्ती 11 अध्यायमा मोसा अति आकर्षित छन्। गन्तीको पुस्तकमा आइपुग्दा जहाँ मोसाको महानताको विषयमा भनिएको छ, म अति प्रभावित भए। व्यवस्थाको पुस्तकको अन्तिम अध्यायले हामीलाई भन्छ कि मोसा असामान थिए, तिनी परमेश्वर

0: को मानिस जो अपूर्व थिए, मूसा कस्तो विशेष अनि कति महान थिए गन्तीको पुस्तकले हामीलाई धेरै ठाउँमा बताउँदछ। उदाहरण 12:3-5-8 हामी यी शब्दहरू पाउँछौँ, मूसा चाहिँ पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति थिए। बाइबलमा भूल बुझिएको शब्दहरूमध्ये एउटा हो नम्रता। यीशुले भन्नुभयो, धन्य नम्र हुनेहरू। त्यसको मतलब कमजोर खालको व्यक्ति विशेष धन्य होइन, नम्रताको मतलब त्यो होइन। घोडालाई लिनुहोस्, जब एक शक्तिशाली घोडाको मुखमा लगाम लगाइन्छ, जिनपट्टि कसिन्छ, त्यो तहमा आउँछ, त्यो घोडा कमजोर होइन, यो नम्र हो। बाइबलमा नम्रताको अर्थात् बाइबलमा नम्रको अर्थ त्यो हो। यीशुले भन्नुभयो, मेरो जुवा आफैमा लेऊ र मबाट सिक, म नम्र छु। यीशु त्यो अर्थमा नम्र हुनुहुन्थ्यो जसले सधैँ उहाँको पिताको इच्छा गर्नुहुन्थ्यो। उहाँले भन्नुभयो, म सधैँ पितालाई खुसी तुल्याउने कामहरू गर्दछु। उहाँले सम्पूर्णतामा पिताको इच्छाको जुवा ग्रहण गर्नुभयो जसले गर्दा उहाँ नम्र बन्नुभयो। यीशुले हामीलाई भन्नुहुन्छ, मेरो जुवा लेऊ अनि नम्र बन। जब टार्ससको सावलले नाटकीय प्रकारले दमस्कसको बाटोमा ख्रिस्टलाई भेटे, तिनले भने, तपाईँ को हो प्रभु? अनि त्यसपछि तिनले भने, मैले के गरोस् भन्ने इच्छा छ तपाईँको? तिनको नाउँ सावलबाट बदली भएर पावल भयो। सावलको अर्थ एक शक्तिशाली, पावलको अर्थ सानो वा नगण्य व्यक्ति। दमस्कसको बाटोमा टार्ससको सावललाई के भयो भन्दा साधारण तिनी नम्र बने। जब तिनले प्रभु म के गरौँ भन्ने तपाईँ चाहनुहुन्छ भने, तिनी विनम्र बने। नम्रताको अर्थ त्यो हो। जब हामी यो नम्रताको परिभाषा बुझ्छौँ, तब हामी मूसालाई दिएको प्रशंसालाई बुझ्छौँ। त्यसको अर्थ मूसाले तिनको जीवनमा परमेश्वरको अनुशासन लिए, परमेश्वरलाई मान्न इच्छुक भए अनि परमेश्वरको इच्छा पूरा गरे। 12 जब दुईजना मानिसहरूले मूसासित ईर्ष्या गरे, त्यति बेला पनि मूसालाई प्रशंसा दिइयो। परमेश्वरले भन्नुभयो, तिमीहरूको बीचमा कुनै अगमवक्ता छ भने म त्यससँग दर्शनमा आफैलाई प्रकट गर्नेछु अथवा त्यससँग सपनामा कुरा गर्नेछु, तर मेरो दास मूसासित त म त्यसो गर्दिन। ऊ त मेरा सबै घरानामा विश्वासी छ, त्यससँग म गुप्त रीतिले होइन तर आम्ने सामने प्रष्ट बात गर्छु र मेरो स्वरूप त्यसले हेर्छ। त्यहाँ मूसा र हारूनको विषयमा शानदार वक्तव्य छ। परमेश्वरले आएर तिनीहरूलाई निश्चय मूसासित बोल्दै भन्नुभयो, यी मानिसहरूले मलाई कतिसम्म तुच्छ ठान्ने, मैले तिनीहरूका लागि कति आश्चर्य कर्महरू गरेँ र पनि तिनीहरूले मलाई विश्वास गर्दैनन्। म तिनीहरूलाई अधिकार दिन्न औ रूढीले सोतर पार्नेछु अनि म तलाई तिनीहरू भन्दा शक्तिशाली र महान राष्ट्र बनाउनेछु। पछिल्ला पाठमा हामीले हेर्यौँ कि परमेश्वरले 20,00,000 भन्दा बढी मानिसहरूलाई दुईजना कालेब र यहोशुको कारण राष्ट्र विनिमय गर्नुभयो, किनकि कालेब र यहोशुले परमेश्वरलाई पूर्णतामा पछ्याए अनि विश्वास गरे। यहाँ यस भेटमा परमेश्वरले भनिरहनु भएको छ कि एकजना मानिसको कारण म पूरा राष्ट्रलाई विनिमय गर्न चाहन्छु। उहाँले भन्नुभयो, म तिनीहरू सबैलाई हिर्काउनेछु अनि उजाड स्थानमा मार्नेछु अनि म तँबाट राष्ट्र बनाउनेछु, केवल तँबाट। तपाईँले परमेश्वरको मान्यता देख्नुभयो। परमेश्वरले यस नम्र मानिसमाथि यस्तो महान मूल्य राख्नुभयो किनकि तिनी परमेश्वरको इच्छा अनुसार गर्न इच्छुक थिए। यो अति आकर्षक छ। परमेश्वरसित मूसाको घनिष्ठ सम्बन्ध हेर्नु आकर्षक छ। प्रस्थानको पुस्तकमा परमेश्वरले मूसालाई भन्नुभयो, मूसा मेरो नजिक ठाउँ छ अनि त्यहाँ त बस्न सक्छस्। मूसाले परमेश्वरले चाहेको ठाउँमा बस्ने निर्णय गरे। मूसा त्यहाँ बस्न इच्छुक गरे अर्थात् इच्छा गरे। मूसा परमेश्वरको समीपमा बस्न चाहे अनि तिनी अद्वैत रूपमा परमेश्वरको अति समीपतामा रहे औ परमेश्वरबाट मान्यता पाए औ परमेश्वर सारा मानिसहरूका राष्ट्रको लागि तिनलाई विनिमय गर्न इच्छुक हुनुहुन्थ्यो। लगातार मूसाको जीवनलाई हेर्दै जाँदा यो मान्न आकर्षक छ कि मूसा प्रतिज्ञाको देशभित्र जान पाएन। अन्तमा परमेश्वरले केवल मूसाको कारण सारा राष्ट्रलाई विनिमय गर्न भएन, तर कालेब र यहोशुको कारण गर्नुभयो। 20 मूसाको पाप गन्तीको पुस्तकमा रहस्यमय छ। कतिपल्ट हामी परमेश्वर राम्रो हुनुहुन्न भनी सोच्छौँ अनि यो ठाउँ एउटा हो जहाँ धेरैले सोच्छन् परमेश्वर राम्रो छैन। मूसा कस्तो महान व्यक्ति थिए, निश्चय सानो कुरा तिनले गरे अनि परमेश्वरले दण्ड दिनुभयो र त प्रतिज्ञाको देशमा जाने छैनस् भन्नुभयो। यो अचम्म लाग्दो छ। वर्णन केही यस प्रकारले जाँदछ, अनि परमप्रभुले मूसालाई भन्नुभयो, यो लहुरे लिएर तँ र तेरो दाजु हारून गएर समुदायलाई जम्मा गर, तिनीहरूका आँखाकै सामने यस पहरालाई हुकुम गर र पहराबाट पानी निस्किन्छ र तैले पहराबाट तिनीहरूका लागि पानी निकाल्नेछस्। यसरी तैले समुदाय र तिनका गाईवस्तुहरूलाई पानी दिनेछस्। तब परमप्रभुले आज्ञा गर्नुभए झैँ मोसा लहुरो लिएर उहाँको सामनेबाट गए। तब मोसा र हरुनले पहराको सामने समुदायलाई भेला गरे अनि मोसाले तिनीहरूलाई भने, सुन ए बागी मानिस हो, के यही पहराबाट हामी तिमीहरूलाई पानी निकालिदिउँ? अनि मोसाले आफ्नो हात उठाएर दुईपल्ट आफ्नो लहुरोले पहरामा हिर्काए। तब त्यहाँबाट प्रशस्त पानी फुटेर निस्कियो औ समुदाय र तिनीहरूका गाईवस्तुहरूले पिए। अनि परमप्रभुले मोसा र हारुनलाई भन्नुभयो, मलाई इसरायलीहरूको सामने पवित्र तुल्याउनलाई तिमीहरूले म माथि विश्वास गरेनौ, यसकारण मैले तिमीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुर्याउन पाउने छैनौ। हामी यस घटनालाई मोसाको पाप जस्तो उल्लेख गर्छौँ। यो आश्चर्य उत्पन्न गर्ने होइन, किनकि यस मानिसले पाप गरे जो सानो पाप जस्तो देखिन्छ, खास गरी जब तपाईँले ती मानिसहरूको पाप विचार गर्नुहुन्छ जुन चाहिँ मोसाको माथिल्लो भागमा थियो। जब तपाईँले तिनको उजाड स्थानमा 40 वर्षसम्म सारा धैर्यलाई सोच्नुहुन्छ अनि त्यससित कसरी तिनी माथि भए अनि निश्चय तिनी एक अवसरमा यहाँ यो गुमाए। परमेश्वरले भन्नुभयो, त्यो हो यो मोसा, त प्रतिज्ञाको देशमा जाँदैनस्, त्यो हामीलाई साह्रै कठोर लाग्छ। जसै हामी परमेश्वरको दण्डको कठोरतालाई हेर्छौँ, जोडा अवलोकन गर्न सक्छौँ। सर्वप्रथम हामीले यो भन्न पर्थ्यो, सारा पृथ्वीको न्याय गर्नु ठिक छैन, के ठिक हो र के नठिक हो त्यो परमेश्वरलाई बताउने हामी को हौँ? के राम्रो हो र के नराम्रो हो परमेश्वरलाई सिकाउने हाम्रो अधिकार छैन। यो रोचक छ कि मोसाले आफ्नो दण्डको बारेमा शिकायत गरेन, मोसाले त्यो अन्याय भयो भनेर भनेन। यस घटनामा अर्को विचार के छ भने, परमेश्वरको अगुवाहरूमा मानिसहरूमा भन्दा उच्च मापदण्ड छ, यो नभुलौं। विशेष गरी यदि तपाईँ अगुवा हुनुहुन्छ भने, शास्त्रले हाम्रो अघि अति स्पष्टसित दोहोरो मापदण्ड सजाएको छ। जब तपाईँ मण्डलीको सदस्य बन्नुहुन्छ, त्यहाँ तपाईँले राख्न पर्ने निश्चित मापदण्ड हुन्छ, भुक्तान गर्न पर्ने निश्चित मापदण्ड हुन्छ। निश्चित मापदण्ड नभएको कुनै पनि मण्डली प्राय मण्डली हुँदैन। तपाईँले आफ्नो सदस्यताबाट अर्थात् आफ्नो सदस्यबाट केही कुरो आशा गर्न पर्छ, तर शास्त्र अनुसार मण्डलीले आफ्नो संगति वा अरू मानिसहरूबाट भन्दा अगुवाबाट धेरै आशा राख्नुपर्छ। परमेश्वरले अगुवापनलाई अति गम्भीरतासित लिनुहुन्छ, त्यो हामीले लेवीको पुस्तकमा देख्यौँ। मोसा अगुवाको स्थानमा थिए अनि सानो जस्तो देखिए पनि अर्थात् सानो जस्तो देखिने पाप अरूको लागि सानो पाप थिएन, किनकि तिनी जो थिए अनि जुन ओहदामा परमेश्वरले तिनलाई राख्नु भएको थियो, स्पष्ट तिनको पाप केही यस्तो थियो। सर्वप्रथम परमेश्वरले भन्नुभयो, पहरालाई हुकुम गर। तिनले पहरालाई हुकुम गरेनन्, तर लौरोले दुईचोटि हिर्काए। त्यो तिनको अनाज्ञाकारिता थियो। तिनले भने, ए बागी मानिस हो, के यही पहराबाट तिमीहरूलाई पानी निकालिदिऊ? स्पष्ट तिनी रिसाए। मोसालाई परमेश्वरले अर्को पापको लागि हमला गर्नुभयो। उहाँले भन्नुभयो, तैँले मलाई विश्वास गरिनस्, त्यसको मतलब निश्चय म जस्तो छु त्यस्तो छुइनँ। उहाँले यो पनि भन्नुभयो, तैँले मलाई मानिसहरूको सामु पवित्र तुल्याइनस्। यसले मोसाको पापको गम्भीरता लक्ष्य केन्द्रित गर्छ, अर्थात् गम्भीरतामाथि लक्ष्य केन्द्रित गर्छ। परमेश्वरले मोसालाई सिकाउनु भएको ती आत्मिकी रहस्यहरूलाई याद गर्नुहोस्। छुटकारा दिनेवाला त होइन मोसा, तर म हुँ औ म तसँग छु। तैँले कसैलाई छुडाउन सक्दैनस्, तर म सक्छु अनि म तसँग छु। मोसा, तैँले चाहन्छस् होइन, तर म चाहन्छु अनि म तसँग छु। अनि त्यसपछि जब यो भयो, मोसा तैँले गरिनस् त्यो मैले गरेँ, किनकि म तसँग थिएँ। परमेश्वरले मोसालाई ती पाठहरू सिकाउनु भयो। मोसाले गल्ती गरेको अति गम्भीर कुरा यहाँ यो छ, जब तिनले भने कि यी पहाराबाट हामी तिमीहरूलाई पानी निकालिदिऊ, तिनले मानिसहरूको सामु परमेश्वरलाई पवित्र तुल्याइरहेका थिएनन्। त्यो आश्चर्य कर्म गर्नेवाला परमेश्वर हुनुहुन्थ्यो भन्ने कुरा तिनले मानिसहरूलाई स्पष्ट पारेनन्। आश्चर्य कर्मको श्रेय मोसाले लिइरहेका थिए, त्यो थियो मोसाको पापको गम्भीर अंश। परमेश्वरको मापदण्ड छ जसबारे केवल उहाँ जान्नुहुन्छ। उहाँले हामीलाई ती धेरै मापदण्डहरू बताउनुहुन्छ, तर याद गरौँ, अनि परमेश्वर हुनुहुन्छ जसले हामीलाई धार्मिकताको आदेश दिनुहुन्छ। हामी परमेश्वरलाई आदेश दिँदैनौँ। परमेश्वरको मापदण्डबाट इन्साफ गरिनु मोसाको दण्ड राम्रो अनि ठिक थियो। मोसा परमेश्वरसित सहमत भए, त्यसमा हाम्रा निम्ति महान पाठ छ। गन्ती 11 अध्यायमा मोसाबारे अर्को घटना छ जो अति आकर्षक छ। आज हामी धेरै अनुभवहरूबारे सुन्छौँ जसलाई आगो निभ्नु भनिन्छ। यहाँ परमेश्वरको महान अनि अपूर्व नम्र व्यक्ति मोसाले आगो निभ्नुको उदाहरण दिँदछन्, अर्थात् चिसो हुनुको उदाहरण दिँदछन्। मोसाले यसरी प्रार्थना गरे, तपाईँ मलाई यी मानिसहरूका भार किन बोकाउनुहुन्छ? के यी मानिसहरूलाई मैले जन्माएको हुँ? हामीलाई मासु खान देऊ भनी तिनीहरू म कहाँ आएर रुन्छन्? म एक्लै यी मानिसहरूको भार बोक्न सक्दिनँ, किनभने यो भार मलाई साह्रै चर्को छ। तपाईँ मसित यस्तो व्यवहार गर्नुहुन्छ भने बिन्ती छ, बरु मलाई मारिदिनुहोस् र मैले आफ्नो दुर्दशा हेर्न नपरोस्। तपाईँले कहिले यस्तो अनुभव गर्नुभएको छ? मोसा, एलिया, अयुब, दाऊद, प्रेरित योहन्ना जस्ता महान परमेश्वरका मानिसहरूले यस्तै प्रार्थना गरे, परमेश्वरलाई भने, मलाई मारिदिनुहोस्, म मर्न चाहन्छु। धेरै भक्त मानिसहरूको आगो निभ्यो, उनीहरू चिसो भए अनि मृत्यु मागे। यो रोचक छ, परमेश्वरले यस प्रार्थनाको जवाब दिनुभएन। तपाईँले उत्तर नपाएको प्रार्थनाको लागि परमेश्वरलाई धन्यवाद दिनुहुन्छ। मानिसहरू यो मन पराउँदैनन्, तर परमेश्वरको अनुग्रहले त्यहाँ उत्तरविहीन प्रार्थना छ। हामी परमेश्वरको इच्छा जान्दैनौँ औ प्राय गलत कुरा माग्छौँ। परमेश्वरले हामीलाई प्रेम गरेको कारण उहाँको इच्छा अनुसार नभएको प्रार्थनाको जवाब दिनुहुन्न। यसैले प्रार्थनाको नमुनामा यीशुले हामीलाई सिकाउनुभयो, स्वर्गमा झैँ पृथ्वीमा पनि तपाईँको इच्छा पूरा होस्। यदि परमेश्वरको इच्छा अनुसार प्रार्थना गरिरहनु भएको छ भने, यदि तपाईँले जेको लागि मागिरहनु भएको छ त्यो परमेश्वरको इच्छा होइन भने, तपाईँले जेको लागि मागिरहनु भएको छ त्यो परमेश्वरले दिएको चाहनुहुन्न तपाईँ। यहाँ गन्तीको पुस्तकमा अनि अन्य पुस्तकहरूमा चिसो हुवाईबाट पाठ सिक्छौँ। जब परमेश्वरका जनहरू चिसो भए, उनीहरूले परमेश्वरलाई गलत कुरो मागे, मृत्यु मागे, किनकि उनीहरूको हृदय ठिक थियो, परमेश्वरले उनीहरूलाई ठिक कुरो दिनुभयो। रोमी 8 अध्यायमा पावलले हामीलाई धर्मशास्त्रको सारै भव्य परिच्छेद दिँदछन्। तिनी भन्छन्, जसरी प्रार्थना गर्नुपर्ने हो हामी त्यसरी प्रार्थना गर्दैनौँ, किनकि हामी परमेश्वरको इच्छा जान्दैनौँ। हामी त्यो जान्दैनौँ कि यदि हामीले परमेश्वरको इच्छा अनुसार प्रार्थना गर्यौँ भने हामीले मागेको कुरो पाउनेछौँ। तर हाम्रो समस्या के हो भने, प्रायः हामीसँग संसारमा त्यो सूत्र हुँदैन कि परमेश्वरको इच्छा के हो, तब के प्रार्थना नगर्नु। रोमी 8:26-28 पावल भन्छन्, प्रार्थना गरिरहो। पावलको अनुसार तपाईँले सधैँ प्रार्थना गरिरहन पर्छ। यद्यपि तपाईँले गलत कुरा माग्नुहोला, तर तपाईँले सधैँ मागिरहन पर्छ, किनकि जब तपाईँले गलत कुरा माग्नुहुन्छ, यदि तपाईँको हृदय ठिक छ भने पवित्र आत्मा जो तपाईँभित्र हुनुहुन्छ, जसले परमेश्वरको इच्छा जान्नुहुन्छ, उनले तपाईँको निम्ति परमेश्वरको इच्छा अनुसार अन्तर्विन्ती गर्नुहुँदछ। तब तपाईँको निम्ति परमेश्वरको जुन इच्छा छ त्यो तपाईँलाई दिनुहुनेछ। अर्को शब्दमा, यदि तपाईँले गलत कुरा माग्नुभयो भने, यदि तपाईँको हृदय ठिक छ भने परमेश्वरले तपाईँलाई ठिक कुरा दिनुहुनेछ, यद्यपि तपाईँले जान्नुहुन्न कि यो के हो। त्यहाँ भावार्थ छ जसमा, यदि तपाईँको हृदय ठिक छ तपाईँ चुक्नुहुने छैन। यदि तपाईँले भन्नुभयो भने कि परमेश्वर म अति खिन्न छु, मलाई मार्न हवस्, म मर्न चाहन्छु, परमेश्वरले तपाईँलाई मार्नुहुने छैन। तर तपाईँलाई साँच्चै के को आवश्यकता छ त्यो उहाँले तपाईँलाई दिनुहुनेछ। मोसाको मामलामा उहाँले तिनलाई सहयोग गर्नलाई 70 मानिसहरू दिनुभयो। उहाँले भन्नुभयो, तैँले यी सब त आफैले गर्न सक्छस् भन्ने सम्झन्छस्। मोसा, म तँलाई केही कुरा भन्छु। यो सहायक दल हो, अनि तँलाई सहयोग गर्नलाई तेरो वरिपरि अरू सहायक दलहरू लिनु अवश्य छ, अर्थात् लिनु असल हो। तिनीहरूलाई तल भेट हुने पालमाले म तसँग भएको आत्मा लिएर तिनीहरूमाथि पनि राखिदिनेछु। यसको मतलब यो होइन कि परमेश्वरले मोसाको अगुवापन वापस लिनुभयो। यसको मतलब यो होइन कि परमेश्वरले मोसाको अगुवापन बाँडिदिनुभयो। परमेश्वरले मोसालाई आफ्नो कार्यभार अरूसित बाँड भन्नुभयो। उहाँले अरू 70 मानिसहरूलाई अभिषेक गर्नुभयो। मोसालाई तिनको ससुराले प्रस्थान 18 अध्यायमा त्यो सल्लाह दिएका थिए। स्पष्टत मोसाले यो लागू गरे यस बिन्दुमा कि जब परमेश्वरले तिनलाई यो उहाँको इच्छा हो भन्ने कुरा देखाउनुभयो, केवल तिनको ससुरालको इच्छा मात्र हो भनेर होइन, जो चुनिएका मानिसहरू मध्येका थिएनन्। जब एलियाले हुन सके म मर्न पाऊँ भनी प्रार्थना गरे, तब परमेश्वरले तिनलाई भन्नुभयो, एलिया, तैँले तेरो मन्दिर अर्थात् शरीर अनुरक्षण गर्न लापरवाही गरिरहेको छस्, अब तँ यहाँ ढल्की र सुत। र परमेश्वरले एलियालाई गहिरो निन्द्रामा पार्नुभयो, अनि तिनको निन्द्राको बीचमा परमेश्वरले उठाउनुभयो अनि भन्नुभयो, केही कुरो खा। भोजन अलौकिक रीतिले जुटाइएको थियो अनि एलियाले खाए। त्यसपछि परमेश्वरले भन्नुभयो, अब फेरि सुत। जब एलिया दोस्रो निन्द्राबाट उठे, शास्त्रले भन्छ, एलिया त्यो मासुले 40 दिनसम्म शक्ति पाए। यदि तपाईँले पहिलो राजा 18 अध्यायमा पढ्नुभयो भने एलियाले बालका भविष्यवक्ताहरूलाई चुनौती दिँदा गरेका शारीरिक कुराहरूको विषयमा तपाईँले मान्नुहुनेछ कि एलिया पूर्ण रूपमा थकित भइसकेका थिए शारीरिक रूपमा। जब एलियाले मलाई मृत्यु दिनुहोस् भन्ने प्रार्थना गरे तब परमेश्वरले भन्नुभयो, अहो तँलाई मर्ने दरकार छैन एलिया, केवल तँलाई केही विश्रामको आवश्यकता छ, तैँले केही कुरो खाने दरकार छ, तैँले मन्दिरको उपेक्षा गरिरहेछस्, तैँले तेरो मन्दिर अनुरक्षण गर्न लापरवाही गरिरहेको छस्। परमेश्वरले एलियालाई मार्नु भएन। अयुब, योना अनि दाउदलाई त्यही कुरा भयो। यो रोचक छ, जब यी मानिसहरू ठण्डा भए औ जब तिनीहरू यो स्थानमा आए जहाँ तिनीहरूलाई वापस गर्ने कामको आवश्यकता पर्यो, जब तिनीहरूलाई नवीनीकरणको जरुरत पर्यो, जसलाई हामी जागृति भन्छौँ, परमेश्वर साह्रै व्यवहारिक हुनुहुन्थ्यो। त्यस प्रकारमा उहाँले तिनीहरूलाई तिनीहरूको वापस गर्ने काम डोर्याउनु भयो। वापस गर्ने काम तथा पुनर्जीवित सम्बन्धी सम्पूर्ण बाइबलको महान पद हो भजन संग्रह 23:3, जहाँ दाउदले भने, उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ, उहाँले आफ्नै नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। जब म चिसो हुन्छु किनकि मैले मेरो शरीरलाई लापरवाही गर्छु वा मेरो प्राणको उपेक्षा गर्छु, मलाई पुनर्जीवित हुन जरुरी पर्छ। गन्ती 11 अध्यायमा मोसा चिसो भएर परमेश्वर कहाँ आए। परमेश्वरले भन्नुभयो, तँलाई तेरो प्राण पुनर्जीवित हुन आवश्यक छ, त्यो कसरी गर्नुपर्छ सो म तँलाई देखाउनेछु, म तँलाई केही धार्मिकताका मार्ग देखाउनेछु, तँ त्यो धार्मिकताको मार्गमा हिँडेको चाहन्छु म, सम्भवत 3 वर्षको लागि वा 5 वर्षको लागि। धार्मिकताको मार्गले तेरो प्राणलाई पुनर्जीवित पार्नेछ। चिसो भएका मानिसहरूलाई परमेश्वरले त्यस प्रकारले पुनर्जीवित पार्नुहुनेछ। यो तत्कालिक मिष्टान्न होइन, तुरन्त तयार हुने चिया वा कफी होइन, न त तुरन्त स्तर गर्ने कुरा नै हो। हामीहरू अधीर संसारमा जिरहेछौँ, हामी हरेक कुरा तत्कालै भएको चाहन्छौँ। परमेश्वरले हामीलाई कुराहरू तत्कालै दिनुहुन्न। सायद कति कुराहरू उहाँले हामीलाई तत्कालै दिनुहुन्छ, तर पुनर्जीवित हामी मोसाको अनुभवमा देख्छौँ जो अति व्यवहारिक छ। परमेश्वरले भन्नुभयो, म तँलाई धार्मिकताको मार्ग देखाउनेछु, त्यसले तेरो प्राणलाई पुनर्जीवित पार्नेछ। तँलाई सघाउनलाई 70 मानिसहरू भेला गर, भार बाँड, आऊ यहाँ वरिपरि सानो सङ्गठन गरौँ, अनि आऊ केही मानिसहरूलाई काम सुम्पियौँ, अनि आऊ कति मानिसहरूलाई प्रतिनिधि बनाऊ। त्यो अति व्यवहारिक छ, ठिक एलियालाई नुस्खा जस्तै व्यवहारिक। यसले मेरो ध्यान खिच्यो सोच्नलाई कि मोसा जस्तो महान व्यक्तिले पाप गर्छ अनि मोसा जस्तो महान व्यक्ति चिसो हुन सक्छ। मैले त्यसमा ठूलो समाधान पाएँ। मलाई तपाईँको विषयमा याद छैन, तर बाइबलीय चरित्रहरूमा जब तिनीहरूको मानव स्वभावमा अर्थात् मानव स्वभाव देखाउँछ, मेरो निम्ति यो महान परामर्श हो। यसले मेरो हृदय गरम पार्दछ, किनकि जब म तिनीहरूका मानव स्वभाव देख्छु, म त्यो थाहा गर्छु कि मेरो मानव स्वभाव जे होस् यस्तो ठूलो विनाश गर्ने आकस्मिक घटना जस्तो छैन। धेरैले सोच्छन् कि जब उनीहरू ख्रिस्टमा आउँछन् उनीहरू मानव होइनन्। मैले यो वास्तविक पाएँ अनि यो आश्वासन देखेँ कि मानव स्वभाव यी बाइबल चरित्रहरूबाट आउँदछ, यो पौराणिक चरित्रहरू होइन। यिनीहरू वास्तविक मानिसहरू हुन्, ठिक तपाईँ अनि म जस्तै। तिनीहरूको हामीहरू जस्तै अर्थात् हामीहरूकै जस्तो मानव स्वभाव थियो, तर ती मानव स्वभावहरू परमेश्वरको आत्माबाट नियन्त्रित थियो औ यसैले तिनीहरूले गरेका ती महान कुराहरू गर्न सके। म तपाईँको ध्यान गन्तीको पुस्तकको अर्को कुरामा खिच्न चाहन्छु। 22 अध्यायमा भविष्यवक्ता गदाको पाठ पाउँछौँ, अर्थात् भविष्यवक्ताका गदाको पाठ पाउँछौँ। यस अवसरमा परमेश्वरले केही कुरो गर्न चाहनुहुन्छ, तर उहाँले उहाँलाई हेर्ने र उहाँको इच्छा अनुसार गर्ने मानिस भेटाउनु भएन। परमेश्वरले सन्देश दिन चाहनुहुन्थ्यो, उहाँले उहाँको निम्ति बोल्ने मानिस पाउनु भएन, र परमेश्वरले सानो गधा भेटाउनु भयो जसले उहाँलाई हेर्छ औ जसद्वारा उहाँ बोल्न सक्नुहुन्छ, बालामको गधा। एकजना प्रचारकको निम्ति यो कहानी अति समस्या भएको थिए। तिनी अति परम्परागत तालिम केन्द्रमा थिए अनि तिनले आफ्नो प्राध्यापकलाई सोधे, के मैले बाँच्नलाई त्यो विश्वास गर्नुपर्छ कि परमेश्वर त्यो गधाद्वारा बोल्नुभयो। त्यस प्रश्नले गर्दा उनीहरूले ती प्रचारकको निम्ति प्रार्थना गर्न थाले, प्रेरणाको विषयमा तिम्रो विचारको कारणले तिमी बाँचेका छौ वा येशूको सुसमाचारमा विश्वास गरेको कारण बाँचेका छौ। साँच्चै तिनको प्रश्न त्यो थियो, तर तिनले यो त्यो सानो गधामा लक्ष्य केन्द्रित गरिरहेका थिए। गधाद्वारा परमेश्वर बोल्नुहुन्छ भने विश्वास गर्नु तिनलाई कठिन थियो। एकजना पास्टर सराईवालाहरूका भोजमा निमन्त्रण भएर गएका थिए। त्यो सहर पर्यटकहरूको सहर थियो औ सराईवालाहरूको आमदानी मुख्य स्रोत सराई नै थियो। सेवकहरू कहिलेकाहीँ यस्तो परिस्थितिमा पर्छन्। तिनले आह्वान गरे, त्यसपछि भोज केही मात्रामा अश्लील प्रकारको हुन गयो। मानिसहरूले अश्लील हँस्यौलीहरू गर्न थाले। अश्लील चुटकिलाहरू भन्दै पछि मानिसहरूले पास्टरलाई हेर्थे कि पास्टरले के सोच्दै होला। तिनीहरूले तिनलाई पास्टर भनी चिन्थे। तिनीहरूप्रति कस्तो प्रतिक्रिया देखाउने, हाँसिदिने, मन नपराए जस्तो गर्ने, रिसाए जस्तो गर्ने, तिनी साह्रै व्याकुल भए। त्यसपछि तिनको मनमा यो विचार आयो, यीशुले यो कसरी सामना गर्नुहुन्थ्यो। यीशुको सुसमाचार पढेर तिनले जानेका थिए कि यीशुले घरिघरि त्यस्तै झुण्डहरू भेट्नुहुन्थ्यो। उहाँ महसुल उठाउने र पापीहरूको भोजमा बस्नुभयो। यीशु त्यस्ता भोज र पर्वहरूको विरोधी हुनुहुन्न थियो। उहाँको उपस्थितिमा मानिसहरू आनन्द हुन्थे। तिनले भने, हो प्रभु, तपाईँकोले यस्तो कसरी सहनुहुन्थ्यो, कसरी सामना गर्नुहुन्थ्यो। त्यसपछि तिनले प्रकाश पाए कि यीशुले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो र यो तिनमा देखा पर्यो। यदि मैले यी मानिसहरूलाई प्रेम गर्छु भने तिनीहरूले थाहा पाए आश्चर्य हुनेछ। तिनी त्यस सहरको नगरपतिको टेबल छेउमा बसिरहेका थिए। नगरपति त्यस रात साह्रै मातेका थिए। अनि पास्टरले प्रार्थना गरे, हे प्रभु, मलाई साँच्चै यस मानिसलाई प्रेम देखाउने सुरुवात दिनहोस्। तब नगरपतिले फर्केर पास्टरलाई भने, पास्टर, तिम्रो लागि मेरो केही सुझाव छ। म राजनीतिकमा जाँदा कसैले मलाई भने, तिनीहरूलाई जस्तो देख्छौ त्यस्तो नभन, जस्तो तिनीहरू छन् त्यस्तै भन। पास्टरले भने, नगरपाल, म साँच्चै तारिफ गर्छु, साँच्चै त्यो असल सुझाव हो। मेरो ख्यालमा म यसमाथि सन्देश प्रचार गर्छु। नगरपतिले भने, जहिले तिमीले त्यो सन्देश प्रचार नै छौ मलाई सूचना दिनु, म सुन्नलाई तिम्रो चर्चमा आउनेछु। पास्टर साह्रै प्रभावित भएर भने, आज राति तपाईँले मेरो ईश्वर विज्ञानको ठूलो समस्या हल गरिदिनु भयो। म तालिम केन्द्रमा हुँदा परमेश्वर गधाबाट बोल्नु सक्नुहुन्छ भनी विश्वास गर्न कठिन परेको थियो मलाई, तर म पूर्णतया निश्चित छु कि उहाँ मसित तपाईँद्वारा बोल्नुभयो। तपाईँले मेरो ठूलो समस्याको समाधान गरिदिनु भयो। उहाँ तपाईँद्वारा मसित बोल्नुभयो। जब पास्टरले त्यो सन्देश प्रचारे, नगरपति सुन्न गए चर्चमा। औ सन्देशको शीर्षक थियो, तिमी तिनीहरूलाई जस्तो देख्छौ त्यस्तो नभन, जस्तो तिनीहरू छन् त्यस्तै भन। पास्टरले विश्वास गरे कि त्यस साँझ नगरपतिबाट तिनले त्यो प्रकाश पाए जो गन्ती 22 केन्द्रित छ। साँच्चै प्रकाश यो थियो, परमेश्वरले अति राम्रा सन्तहरूद्वारा मात्र अति राम्रो काम गर्नुहुन्छ किनकि तिनीहरू अति राम्रा मानिसहरू हुन् भन्ने विचार कहाँ भेट्यौ। जस्तो हामीले मोसाको नियुक्तिमा हामीले हेर्यौं त्यो सत्य होइन। परमेश्वरले अति साधारण मानिसहरूद्वारा असाधारण कुरो गर्न सक्नुहुन्छ किनकि तिनीहरू प्राप्य हुन्छन्। मानिसहरूले उनीहरूको प्राप्यता परमेश्वरलाई चढाउनु पर्छ भन्ने विश्वास गर्छु म। मण्डलीमा कति साधारण मानिसहरू प्राप्य हुन्छन् तर कति दक्षता भएका, गुण र वरदान भएका मानिसहरू अप्राप्य हुन्छन्। साँच्चै नै मिनटको समय पनि, 5 समय पनि उनीहरूले दिन सक्दैनन्। हामीसित धेरै गुण होस् वा नहोस् त्यो महत्त्वपूर्ण होइन, तर हाम्रो प्राप्यता महत्त्वपूर्ण हो। परमेश्वरले तपाईँलाई सन्देश सुनाइमा आशिष दिउन्।
1: अहिले यहाँहरूले भर्खरै सुन्नुभयो पवित्र धर्मशास्त्रबाट आत्मिक सन्देश। यहाँहरूलाई यो कार्यक्रम कस्तो लाग्यो? कुनै सुझाव, सल्लाह अनि प्रतिक्रियाहरू भएको खण्डमा हामीलाई अवश्य लेख्नुहोस्। साथै यदि तपाईँ अध्ययन सहायक पुस्तिका पनि प्राप्त गर्न चाहनुहुन्छ भने पत्रचारको ठेगाना समेत उपलब्ध गराउन सक्नुहुन्छ। हाम्रो ठेगाना यस प्रकार रहेको छ, कार्यक्रम वे द पाठशाला मिनी बाइबल, नेपाल राष्ट्रिय मण्डली संगति, एनसीएफ नेपाल, कुसुन्ती, ललितपुर, पोस्ट बक्स नम्बर 4689, काठमाडौँ नेपाल। सम्पर्क फोन नम्बर 01-5193-7558, 01-5193-7558। मोबाइल नम्बर 98-10-38-58-36, 98-10-38-58-36। फेसबुक www.facebook.com MBC NCFN। इमेल ठेगाना mbcncfn@gmail.com। हौस् त श्रोता मित्र, भोलि ठिक यसै बेला यसै रेडियो मार्फत हाम्रो भेट हुने नै छ। तबसम्मको लागि यस कार्यक्रमका सम्पूर्ण युनिट बिदा चाहन्छौ। नमस्कार, जय मसीहा। रेडियो सिमेकी 107.2 मेगाहर्ट्ज।
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो दृष्टिकोण बदल्नुहोस्, आफ्नो जीवन बदल्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृङ्खलाको अङ्क 43 यहाँहरूलाई स्वागत छ। जीवनमा तपाईँको सफलता वा असफलता निर्धारण गर्ने सबैभन्दा ठूलो कुञ्जीहरू मध्ये एक तपाईँको मनोवृत्ति वा दृष्टिकोण हो। हामी सबैले ठूला चुनौतीहरूको सामना गर्नुपर्छ। सामना गर्ने विरोधहरूलाई पार गर्न सक्षम व्यक्तिहरूलाई र पार नगर्नेहरूबाट अलग गर्ने कुरा भनेको हामीले हाम्रो दिमागमा यी चुनौतीहरूको सामना कसरी गर्छौँ भन्ने हो। प्रिय श्रोता, संसारले हामीलाई विशेष किसिमले व्यवहार गर्नुपर्छ भनेर सोच्ने व्यक्तिहरू त्यहाँ छन्, जबकि उनीहरूले यसको योग्य केही गरेका छैनन्। उनीहरू निरन्तर गुनासो गर्छन् किनभने उनीहरू सोच्छन् कि उनीहरूलाई उचित व्यवहार गरिएको छैन। जब चिजहरू उनीहरूले चाहे अनुसार काम गर्दैनन् तब उनीहरू बहाना बनाउँछन् र उनीहरूले आफ्नो दुर्भाग्यको लागि अरूलाई दोष दिन खोज्छन्। यो सबै खराब मनोवृत्तिको अभिव्यक्ति हो। यो मनोवृत्तिले तपाईँलाई जीवनमा तपाईँको अवरोधहरू पार गर्नबाट रोक्नेछ। प्रेरित 16 अध्यायमा पावल र सिलासलाई उनीहरू विरुद्ध लगाइएको झुटो आरोपको कारण पक्राउ गरी जेलमा हालिएको थियो। उनीहरूले कस्तो प्रतिक्रिया देखाए? के उनीहरूले अन्यायपूर्ण व्यवहार गरिएको गुनासो गरे? होइन, उनीहरूले त्यस्तो गरेनन्। प्रेरितको पुस्तक 16 अध्यायको 25 पद। तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए र अरू कैदीहरूले सो सुनिरहेका थिए। परमेश्वरले चमत्कार गरेर उनीहरूलाई जेलबाट मुक्त गरेर उनीहरूको सकारात्मक मनोवृत्तिको सम्मान गर्नुभयो। गन्ती 13 अध्यायमा मूसाले 12 मानिसहरूलाई कनान देशको अन्वेषण गर्न पठाएका थिए। परमेश्वरले यो देश इजरायलीहरूलाई दिने प्रतिज्ञा गर्नुभएको थियो। यी 12 मानिसहरूले 40 देशको अन्वेषण गरे। त्यसपछि तिनीहरू मूसालाई रिपोर्ट दिन फर्के। 12 10 रिपोर्ट एकदमै नकारात्मक थियो। उनीहरूले भने कि त्यहाँ बस्ने मानिसहरू धेरै शक्तिशाली छन्, सहरहरू धेरै ठुला र बलिया रूपमा सुरक्षित छन्। उनीहरूले भने हामी ती मानिसहरूसँग लड्न सक्दैनौँ, तिनीहरू हामीभन्दा धेरै बलिया छन्। उनीहरूले मानिसहरूलाई राक्षसको रूपमा वर्णन गरे। उनीहरूले भने हामी तिनीहरूका अगाडि साना फटेङ्ग्राहरू जस्ता छौँ। अरू 2 मानिसहरू यहोशु र कालेब थिए। परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमिको बारेमा तिनीहरूको दृष्टिकोण धेरै फरक थियो। कालेबले भने हामी माथि गएर त्यो भूमि आफ्नो लागि लिनुपर्छ, हामी त्यो भूमि सजिलै लिन सक्छौँ। गन्तीको पुस्तक 14:6-8 पद। देशको भेद लिन गएकाहरू मध्येका नुनका छोरा यहोशू र यपुन्नेका छोरा कालेबले आफ्नो लुगा च्याते र इजरायलीहरूका सारा समुदायलाई तिनीहरूले भने हामी भेद लिन गएको देश अत्यन्तै असल देश छ। यदि परमप्रभु हामीसित प्रसन्न हुनुभयो भने उहाँले हामीलाई त्यस देशमा ल्याउनुहुनेछ र त्यो दूध र मह बग्ने देश हामीलाई दिनुहुनेछ। सबै 12 एउटै भूमि अवलोकन गरे, तर त्यो अनुभवबाट प्राप्त उनीहरूको मनोवृत्तिले उनीहरूको भविष्य निर्धारण गर्यो। नकारात्मक रिपोर्ट दिने 10 मानिसहरूले कहिले पनि परमेश्वरबाट यो प्रतिज्ञा दावी गर्ने आशिष अनुभव गर्न पाएन। यहोशु र कालेबलाई उनीहरूले सकारात्मक दृष्टिकोणको कारणले गर्दा त्यो नयाँ भूमिमा हेर्ने र यसलाई दावी गर्ने सुअवसर दिएको थियो। पहिलो थिस्नुकीको पुस्तक 5:18 पद। सबै परिस्थितिमा धन्यवाद दियो, किनकि क्रिस्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो। तपाईँको जीवनमा सबै कुरा राम्रो भइरहेको छ कि छैन, वा तपाईँ ठूला परीक्षाहरूको सामना गर्दै हुनुहुन्छ कि छैन? हामीले सधैँ कृतज्ञ हुनुपर्ने कुराहरू खोज्नुपर्छ। हामीले हाम्रो हृदयमा सधैँ धन्यवादको मनोवृत्ति बोक्नुपर्छ। भजन सङ्ग्रहको पुस्तक 118:24 पद। आजको दिन परमप्रभुले सृजनु भएको हो, यसमा हामी आनन्द हौ र रमाऊ। हामीले हाम्रो जीवनको हरेक दिनलाई यसरी नै हेर्नुपर्छ। जब हामीसँग यस्तो सकारात्मक दृष्टिकोण हुन्छ तब परमेश्वरले हाम्रो जीवनमा ठूलो आनन्द ल्याउन सक्नुहुन्छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
5: यु आर लिसनिङ टु रेडियो छिमेकी।
6: खुल्यो खुल्यो खुल्यो
7: होइन हो, के खुल्यो हजुर?
6: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
7: ओहो, हो र?
6: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र टेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्न परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 9749717 23, 9839754।
6: ड्राई क्लिनर्सको लागि एक मात्र नाम, ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।

0: के तपाईँ आफ्नो जीवनमा केही कमी महसुस गर्नुभएको छ? त्यसो हो भने आउनुहोस् हामी वचनबाट निर्देशन प्राप्त गरौँ, किनकि पवित्र बाइबल वचन संग्रह 119:105 भन्दछ, तपाईँका वचन मेरो गोडाका निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। अबको समय बाइबलका वचनहरू सुनेर मनन गरौँ।
1: भजन संग्रह 20, राजाको निम्ति प्रार्थना। संकष्टको दिनमा परमप्रभुले तपाईँलाई उत्तर दिउन्, याकुबका परमेश्वरको नाउँले तपाईँलाई सुरक्षा दिउन्, उहाँले पवित्र स्थानबाट तपाईँलाई सहायता पठाउन् र सियोनबाट तपाईँलाई सहारा दिउन्, उहाँले तपाईँका सबै बलिदानहरूको सम्झना राखुन् र तपाईँका होम बलि ग्रहण गरून्, उहाँले तपाईँको मनोरथ पूरा गरून् र तपाईँका सबै योजनाहरू सफल गराउन्। तपाईँको विजयमा हामी आनन्दले जय जयकार गर्नेछौ र हाम्रा परमेश्वरको नाउँमा हामी आफ्ना झण्डा उच्च पार्नेछौ। परमप्रभुले तपाईँका सबै बिन्ती पूरा गरिदिउन्। अब मलाई थाहा भयो कि परमप्रभुले आफ्ना अभिषिक्तलाई सहायता गर्नुहुन्छ। उहाँले आफ्नो दाहिने बाहुलीको उद्धार गर्ने शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट उनलाई उत्तर दिनुहुनेछ। कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्छन्, तर हामी त परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौ। तिनीहरू रन्थनिएर जमिनमा लोट्ने छन्, तर हामीहरू त खडा हुनेछौ र सोझा उभिनेछौ। हे परमप्रभु, राजालाई विजय प्रदान गर्नुहोस्, हामीले पुकार्दा हामीलाई उत्तर दिनुहोस्।
2: भजन संग्रह 21, विजयको निम्ति धन्यवाद। हे परमप्रभु, तपाईँकै सामर्थ्यमा राजा आनन्दित छन् र तपाईँले दिनुभएका विजयहरूमा उनी अति उल्लसित छन्। तपाईँले उनको मनोरथ पूर्ण गरिदिनु भएको छ र उनका मुखको बिन्ती तपाईँले इन्कार गर्नुभएको छैन। तपाईँले उत्तम आशिष लिएर उनलाई स्वागत गर्नुभयो। तपाईँले निखुर सुनको सिरपेच उनको शिरमा लगाइदिनु भयो। उनले तपाईँसँग जीवन मागे अनि तपाईँले उनलाई सदा सर्वदाको आयु दिनुभयो। तपाईँले दिनुभएका विजयहरूद्वारा नै उनको गौरव महान छ। तपाईँले उनलाई वैभव र ऐश्वर्य प्रदान गर्नुभएको छ। साँच्चै तपाईँले उनलाई अनन्तको आशिष दिनुहुन्छ अनि आफ्नो उपस्थितिको आनन्दले उनलाई हर्षित बनाउनुहुन्छ, किनभने राजाले परमप्रभुमा भरोसा राख्छन् र सर्वोच्च परमेश्वरको अचूक करुणाको कारण उनी कहिले पनि डग्ने छैनन्। तपाईँकै बाहुलीले आफ्ना सारा शत्रुहरूलाई खोजी निकाल्नेछ र तपाईँका शत्रुहरू जतिलाई तपाईँको दाहिने बाहुलीले पक्रनेछ। तपाईँ प्रकट हुने समयमा तपाईँले तिनीहरूलाई दन्कने भट्टी झैँ तुल्याउनुहुनेछ। आफ्नो क्रोधमा परमप्रभुले तिनीहरूलाई निल्नुहुनेछ र उहाँको आगोले तिनीहरूलाई भस्म पार्नेछ। तपाईँले तिनीहरूका सन्तानलाई पृथ्वीबाट मेटाइदिनुहुनेछ र तिनीहरूका वंशलाई मानव जातिको बीचबाट। तिनीहरूले तपाईँको विरुद्धमा खराबी चिताए भने र तिनीहरूले दुष्ट युक्ति रचे तापनि तिनीहरू सफल हुने छैनन्, किनभने तपाईँले तिनीहरूलाई भाग्न विवश पार्नुहुनेछ जब तपाईँ तातो चढाएको धनुले तिनीहरूलाई ताक्नुहुनेछ। हे परमप्रभु, आफ्नो सामर्थ्यमा तपाईँ उच्च हुनुहोस्, हामी तपाईँका पराक्रमको भजन र स्तुति गाउनेछौँ। भजन संग्रह 22, संकष्टमा पुकार र प्रशंसाको भजन। हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ? मलाई बचाउनबाट तपाईँ किन यति टाढा हुनुहुन्छ अनि मेरो करुण क्रन्दनका शब्दहरूबाट त्यति टाढा? हे मेरा परमेश्वर,

उनीहरू ओठ लेब्र्याउँछन् र मुन्टो बटार्दै भन्छन्, त्यसले परमप्रभुमाथि भरोसा गर्दछ, त्यसलाई उहाँले नै छुटाउन्, उहाँले नै त्यसको उद्धार गरून्, किनकि त्यससँग उहाँ प्रसन्न हुनुहुन्छ। त्यही पनि तपाईँले नै मलाई गर्भबाट निकाली ल्याउनु भयो, मेरी आमाको काखैबाट तपाईँले मलाई तपाईँ माथि भरोसा राख्ने बनाउनु भयो। मेरो जन्मदेखि म तपाईँमा अर्पण गरिए, मेरी आमाले मलाई जन्म दिएदेखि तपाईँ मेरा परमेश्वर हुनुभएको छ। मबाट टाढा नहुनुहोस्, किनकि संकष्ट नजिकै छ र मलाई गुहार गर्ने कोही छैन। धेरै साँडेहरूले मलाई घेरेका छन्, बासानका बलिया साँडेहरू मेरो चारैपट्टि छन्, आफ्नो शिकार फहराउने भकाएका गर्दनी सिंहहरू मेरो विरुद्ध आफ्ना मुख बाउँछन्। म त पानी झैँ पोखिएको छु र मेरा सारा हड्डीका जोर्नीहरू फुस्केका छन्। मेरो मुटु मैन जस्तै भइसकेको छ, मेरो छातीभित्र त्यो पग्लिएको छ, माटोको खपेटो झैँ मेरो बल सुकिसकेको छ र मेरो जिब्रो मेरो तालुमा टाँसिएको छ। तपाईँले मलाई मृत्युको धुलोमा मिलाउनु भएको छ। कुकुरहरू मेरो चारैपट्टि छन्, कुकर्मीहरूको समूहले मलाई घेरेको छ, तिनीहरूले मेरा हात र मेरा खुट्टा छेडेका छन्। मेरा सबै हाडहरू म गन्न सक्छु, मानिसहरू द्वेष साथ मलाई एकटक लगाएर हेर्छन्, तिनीहरू मेरा वस्त्रहरू आपसमा बाँड्छन् र मेरो पोसाकको निम्ति तिनीहरूले चिट्ठा हाल्छन्। तर हे परमप्रभु, तपाईँ चाहिँ टाढा नहुनुहोस्, हे मेरा बल, छिटो मेरो गुहार गर्नुहोस्, मेरो प्राणलाई तरबारबाट र मेरो अमूल्य ज्यानलाई कुकुरहरूका पन्जाबाट उद्धार गर्नुहोस्, सिंहहरूको मुखबाट मलाई छुटाउनुहोस् र जंगली साँडेका सिंहहरूबाट मलाई बचाउनुहोस्। म मेरा भाइहरूका सामुन्ने तपाईँको नाउँ घोषणा गर्नेछु, सभाको बीचमा म तपाईँको प्रशंसा गर्नेछु। परमप्रभुको भय मान्नेहरू जतिले उहाँको प्रशंसा गर, याकुबका सबै सन्तान हो उहाँको महिमा गर, हे इजरायलका सबै सन्तान हो उहाँको भक्ति गर, किनकि उहाँले पीडितको दुःखलाई तुच्छ ठान्नु भएको छैन, न घृणाको दृष्टिले हेर्नुभएको छ, उहाँले आफ्नो मुहार त्यसबाट लुकाउनु भएको छैन, तर त्यसले सहायताको निम्ति पुकार गर्दा उहाँले सुन्नु भएको छ। ठुलो समुदायमा मेरो प्रशंसाको स्रोत तपाईँ नै हुनुहुन्छ, तपाईँको डर राख्नेहरूका सामुन्ने म आफ्नो भाकल पुरा गर्नेछु। गरिबहरू खाएर तृप्त हुनेछन्, परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्, तिमीहरूका हृदय सदा जीवित रहुन्। समस्त पृथ्वीका सबै जातिहरूले स्मरण गर्नेछन् र परमप्रभुतिर फर्कनेछन्, जाति जातिका सबै परिवारहरूले उहाँलाई दण्डवत गर्नेछन्, किनभने राज्य त परमप्रभुकै हो र सबै जातिहरूमाथि उहाँले नै शासन गर्नुहुन्छ। पृथ्वीका सबै धनीहरूले भोज गर्नेछन्, आराधना गर्नेछन्, जसले आफ्नो प्राण बचाउन सक्दैनन्, जो धुलोमा मिली जानेछन्, ती सबै उहाँको सामुन्ने घोप्टो पर्नेछन्। भावी सन्तानले उहाँको सेवा गर्नेछन्, भावी पुस्तालाई परमप्रभुको बारेमा बताइनेछ, अहिलेसम्म जन्म नभएको एउटा जातिलाई तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन्, किनकि उहाँले यो गर्नुभएको छ। भजन संग्रह 23। परमप्रभु मेरा गोठाला। परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ, उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताका मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय घाँटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ, तपाईँको लाठी र तपाईँको लहुरोले मलाई सान्त्वना दिन्छन्। मेरा शत्रुहरूका सामुन्ने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ, तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो कचौरा भरिएर पोखिन्छ। निश्चय नै तपाईँको भलाइ र करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा सर्वदै बास गर्नेछु। भजन संग्रह 24। महिमाका राजा। पृथ्वी र त्यसमा भएका जो जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा बास गर्नेहरू सबै उहाँकै हुन्, किनभने उहाँले त्यसलाई समुद्रमाथि बसाल्नु भएको छ र पानीहरूको गहिराईमा त्यसलाई स्थापित गर्नुभएको छ। परमप्रभुको डाँडामा को उक्लन सक्ला र उहाँको पवित्र स्थानमा को खडा हुन सक्छ? त्यही नै जसको हात निर्दोष छ र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन र जसले झुटो कुरामाथि शपथ खाँदैन, त्यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ र त्यसको उद्धारकर्ता परमेश्वरले त्यसलाई निर्दोष ठहराउनुहुनेछ। उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्, जसले हे याकुबका परमेश्वर तपाईँको दर्शन खोज्दछन्। हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, उच्च हो, र महिमाका महाराजा तीबाट प्रवेश गरून्,
महिमाका महाराजा को हुनुहुन्छ।

0: परमप्रभु जो सामर्थी र प्रतापी हुनुहुन्छ, परमप्रभु जो लडाईँमा पराक्रमी हुनुहुन्छ। हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, शिर उठाओ र महिमाका महाराजा तीबाट प्रवेश गरून्। महिमाका यी महाराजा चाहिँ को हुनुहुन्छ? सर्वशक्तिमान परमप्रभु उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। भजन संग्रह 25, अगुवाई र रक्षाको निम्ति प्रार्थना। हे परमप्रभु, मेरो मन म तपाईँतिर उचाल्छु। हे मेरा परमेश्वर, मैले तपाईँकै भरोसा गरेको छु। मलाई शर्ममा पर्न नदिनुहोस्, न त मेरा शत्रुहरू ममाथि विजय हुन पाउन्। तपाईँमाथि आशा गर्ने कोही पनि कहिल्यै शर्माउने छैन, तर तिनीहरू शर्ममा पारिनेछन् जो क्षमा दिन नसकिने विश्वासघातीहरू हुन्। हे परमप्रभु, तपाईँको मार्ग मलाई देखाउनुहोस्, तपाईँको बाटोमा हिँड्न मलाई सिकाउनुहोस्, तपाईँको सत्यतामा मलाई डोर्याउनुहोस् र मलाई सिकाउनुहोस्, किनकि तपाईँ नै मेरा उद्धारका परमेश्वर हुनुहुन्छ र दिनभरि तपाईँमा नै मेरो आशा छ। हे परमप्रभु, तपाईँको महान करुणा र प्रेमको सम्झना गर्नुहोस्, किनकि ती प्राचीन कालदेखि नै भएका छन्। मेरो जवानीका पापहरू र मेरा अपराधहरू स्मरण नगर्नुहोस्। हे परमप्रभु, आफ्नो प्रेम अनुसार मेरो सम्झना गर्नुहोस्, किनकि तपाईँ असल हुनुहुन्छ। परमप्रभु भला र सच्चा हुनुहुन्छ, यसै कारण उहाँले पापीहरूलाई आफ्नो बाटो सिकाउनुहुन्छ। उहाँले नम्रहरूलाई साँचो मार्गमा डोड्याउनुहुन्छ र तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ। उहाँको करारका शर्तहरू पालन गर्नेहरू जतिका लागि परमप्रभुका सबै मार्गहरू प्रेममय र विश्वास योग्य हुन्छन्। हे परमप्रभु, तपाईँका नाउँको खातिर मेरो अपराध क्षमा गर्नुहोस्। यद्यपि मेरो अपराध अति ठुलो छ, परमप्रभुको डर मान्ने मानिस को छ? त्यो हिँड्नुपर्ने बाटो परमप्रभुले त्यसलाई सिकाउनु हुनेछ। त्यसले सुख चैनमा आफ्नो दिन बिताउनेछ र त्यसका सन्तानले देशमा अधिकार जमाउनेछन्। परमप्रभुको भय मान्नेहरूसँग उहाँको घनिष्ठता हुन्छ र उहाँले तिनीहरूलाई आफ्नो करार बताइदिनुहुन्छ। मेरा आँखा सधैँ परमप्रभुतिर नै छन्, किनकि उहाँले मात्र मेरा खुट्टाहरू पासबाट छुट्टाइदिनुहुनेछ। मतिर फर्कनुहोस् र ममाथि कृपालु बन्नुहोस्, किनकि म एक्लो र कष्टित छु। मेरो हृदयका दुःखहरू बढेका छन्, मलाई मेरा कष्टहरूबाट तपाईँले नै मुक्त गरिदिनुहोस्। मेरा दुःख र पीडाहरू विचार गरिदिनुहोस् र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्। हेर्नुहोस्, मेरा शत्रुहरू कति धेरै छन्, तिनीहरूले मलाई कति भयानक रूपले घृणा गर्छन्। मेरो प्राणको रक्षा गर्नुहोस् र मलाई छुटकारा दिनुहोस्। मैले शर्माउनु नपरोस्, किनकि म तपाईँको शरणमा परेको छु। इमानदारी र सोझोपनले मलाई सुरक्षित राखुन्, किनकि म तपाईँमा आशा राख्दछु। इजरायललाई त्यसका सबै दुःखबाट मुक्त गरिदिनुहोस् हे परमेश्वर।
1: तपाईँहरूलाई मनपर्ने रेडियो एफएम स्टेशन रेडियो छिमेकी 107.2 मेगाहर्जमा।
0: भजन संग्रह 26, भलो मानिसको प्रार्थना। हे परमप्रभु, म निर्दोष छु भनी प्रमाणित गरिदिनुहोस्, किनकि मैले निर्दोष जीवन बिताएको छु। कति पनि नडगमगाइकन मैले परमप्रभुमा भरोसा राखेको छु। मलाई जाँच्नुहोस् हे परमप्रभु र मेरो पारख गर्नुहोस्। मेरो मन र हृदय जाँच्नुहोस्, किनकि तपाईँको प्रेम जहिले पनि मेरो सामुन्ने छ र तपाईँकै सत्यतामा म निरन्तर चल्दछु। म छली मानिसहरूसँग बस्दिनँ र कपटीहरूको सङ्गत पनि गर्दिनँ। कुकर्मीहरूको सङ्गतिलाई म घृणा गर्दछु र दुष्टहरूसँग बस्न इन्कार गर्दछु। निर्दोषतामा म हात धुन्छु र हे परमप्रभु, तपाईँका वेदीको परिक्रमा गर्दछु। उच्च स्वरमा धन्यवादको गीत गाउँदै म तपाईँका सबै आश्चर्य कर्महरूको वर्णन गर्दै हिँड्छु। हे परमप्रभु, तपाईँ बास गर्नुहुने भवन, तपाईँको महिमा विराजमान हुने ठाउँलाई म प्रेम गर्दछु। मेरो प्राणलाई ती पापीहरूसँग, मेरो जीवनलाई ती रक्त पिपासुहरूसित नलैजानुहोस्, जसका हात दुष्ट योजनाले भरिएका छन् र जसका दाहिने हात घुसले भरिएका छन्। तर म त निर्दोष जीवन जिउँछु। मेरो उद्धार गर्नुहोस् र ममाथि कृपालु हुनुहोस्। मेरा गोडासम्म मार्गमा खडा छ, ठुलो समुदायमा म परमप्रभुको प्रशंसा गर्नेछु।
2: भजन संग्रह 27, परमप्रभुमा भरोसा। परमप्रभु मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ, मैले कसको भय मान्नु? परमप्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, कोसँग म भयभीत हुनु? जब दुष्ट मानिसहरू मेरो मासु खान मेरो विरुद्ध अघि बढ्दछन्, जब शत्रु र विरोधीहरू मलाई आक्रमण गर्छन्, तिनीहरू ठक्कर खाएर जमिनमा लोट्नेछन्। सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउने छैन। मेरो विरुद्धमा लडाईँ चले पनि त्यस बेला म पुरा आत्मविश्वास राख्नेछु। एउटै कुरा म परमप्रभुसँग माग्दछु, मैले खोजेको यही हो कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊ र उहाँको सुन्दरतालाई हेरिरहन पाऊ र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकूँ, किनकि संकटको दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ। आफ्नो पवित्र वासस्थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ अनि एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ। तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्च पारिनेछ र उहाँको पवित्र वासस्थानमा हर्षले कराउँदै म बलिदान चढाउनेछु, म भजन गाउनेछु र परमप्रभुको प्रशंसा गर्नेछु। हे परमप्रभु, जब म उच्च स्वरले कराउँछु तब सुन्नुहोस्, म माथि कृपालु हुनुहोस् र मलाई जवाफ दिनुहोस्। मेरो हृदयले तपाईँको विषयमा भन्दछ, उहाँको मुहारको खोजी गर। हे परमप्रभु, तपाईँका मुहारको खोजी म गर्नेछु। तपाईँको मुहार मबाट नलुकाउनुहोस्, क्रोधमा तपाईँको दासलाई नहटाउनुहोस्। तपाईँ मेरा सहायक हुनुभएको छ, मलाई इन्कार नगर्नुहोस्, मलाई नत्याग्नुहोस्। हे मेरा उद्धारकर्ता परमेश्वर, मेरा बुबा र मेरी आमाले मलाई त्यागे तापनि परमप्रभुले मलाई सम्हाल्नुहुनेछ। हे परमप्रभु, तपाईँको मार्ग मलाई सिकाउनुहोस् र मेरा शत्रुहरूको कारण मलाई सोझो मार्गमा डोर्याउनुहोस्। मेरा शत्रुहरूको इच्छामा मलाई नछोडिदिनुहोस्, किनकि झुटा गवाहहरू मेरो विरुद्धमा उठेका छन् अनि तिनीहरू हिंसा गर्नलाई फुलिएर हिँड्छन्। मलाई अझ पनि विश्वास छ कि जीवितहरूको देशमा परमप्रभुको उत्तमता म देख्नेछु। परमप्रभुको प्रतीक्षा गर, बलिया हो र तिम्रो हृदय साहसिलो होस् र परमप्रभुकै प्रतीक्षा गर। भजन संग्रह 28, प्रार्थना र धन्यवाद ज्ञापन। हे परमप्रभु, मेरो चट्टान, म तपाईँलाई पुकार्दछु, मेरो पुकार नसुने जस्तो नगर्नुहोस्, नत्र त तपाईँ मौन रहँदा म मृत लोकमा पर्नेहरू जस्तो हुनेछु। जब सहायताको लागि तपाईँलाई पुकार्छु र तपाईँको महापवित्र स्थानतिर म आफ्नो हात उठाउँछु, तब मेरो अनुनय विनय सुनिदिनुहोस्। मलाई दुष्टहरूसित र दुष्ट काम गर्नेहरूसित नलैजानुहोस्, जो तिनीहरूका छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्दछन् तर तिनीहरूका हृदयमा भने द्वेष हुन्छ। तिनीहरूका काम र तिनीहरूले गरेका दुष्ट कर्म अनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्। तिनीहरूका हातका कर्म अनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस् र तिनीहरूले पाउनु पर्ने दण्ड तिनीहरूलाई दिनुहोस्। तिनीहरूले परमप्रभुका काम र उहाँका बाहुलीका कर्मको वास्ता नराखेकाले उहाँले तिनीहरूलाई नष्ट पार्नुहुनेछ र तिनीहरूलाई फेरि बनाउनु हुने छैन। परमप्रभुको स्तुति होस्, किनकि उहाँले कृपाको निम्ति मेरो प्रार्थना सुन्नुभएको छ। परमप्रभु मेरो शक्ति र मेरो ढाल हुनुहुन्छ, उहाँमा नै मेरो हृदयले भरोसा राखेको छ र मैले सहायता पाएको छु। मेरो हृदय उल्लसित छ र म भजनद्वारा उहाँलाई धन्यवाद चढाउनेछु। परमप्रभु आफ्ना जनहरूको शक्ति हुनुहुन्छ र आफ्ना अभिषिक्त जनको निम्ति उद्धारको किल्ला हुनुहुन्छ। तपाईँको प्रजालाई बचाउनुहोस् र तपाईँको आफ्नो वंशलाई आशिष दिनुहोस्, तिनीहरूका गोठाला बन्नुहोस् र तिनीहरूलाई सदाकाल सम्हाल्नुहोस्। भजन संग्रह 29, आदि बेहरीमा प्रभुको आवाज। हे परमेश्वरका बलिष्ठ हो, परमप्रभुकै गुणानुवाद गर, परमप्रभुलाई महिमा र शक्तिको श्रेय देऊ। परमप्रभुको नाउँलाई सुहाउँदो महिमाको श्रेय उहाँलाई देऊ। उहाँको पवित्रताले सुशोभित भएर परमप्रभुको आराधना गर। परमप्रभुको वाणी पानीहरूमाथि छ, महिमाका परमेश्वर गर्जनुहुन्छ, परमप्रभु शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्छ। परमप्रभुको वाणी शक्तिशाली छ, परमप्रभुको आवाज प्रतापी छ, परमप्रभुको आवाजले देवदारुहरू भाँचिन्छन्। परमप्रभुले लेबनानका देवदारुहरू टुक्रा टुक्रा पार्नुहुन्छ, उहाँले लेबनानका पर्वतहरूलाई बाछालाई जस्तै र सिरिओन पर्वतलाई जङ्गली चाँडे जस्तै उफार्नुहुन्छ। परमप्रभुको वाणीले बिजुलीका चमक सहित प्रहार गर्छ, परमप्रभुको वाणीले मरुभूमिलाई हल्लाउँछ, परमप्रभुले कादेशको मरुभूमिलाई कम्पित पार्दछ। परमप्रभुको वाणीले फलाटका रुखहरूलाई बङ्ग्याइदिन्छ र जङ्गल लाचलुच पारेर उजाड तुल्याउँदछ अनि उहाँको मन्दिरमा सबै महिमा भन्दै कराउँछन्। परमप्रभु बाढीमाथि विराजमान हुनुहुन्छ, परमप्रभु सदा सर्वदा राजा जस्तै सिंहासनमा विराजमान हुनुहुन्छ। परमप्रभुले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ, परमप्रभु आफ्ना मानिसहरूलाई शान्तिको वरदान दिनुहुन्छ। भजन संग्रह 30, मृत्युबाट छुटकारा पाएकोमा धन्यवादको गीत। हे परमप्रभु, म तपाईँका महानताको स्तुति गाउनेछु किनभने तपाईँले मलाई गहिराईदेखि माथि उचाल्नु भएको छ र मेरा शत्रुहरूलाई मेरो हाँसो गर्न दिनुभएको छैन। हे परमप्रभु मेरा परमेश्वर, मैले तपाईँलाई सहायताको निम्ति पुकार गरे अनि तपाईँले मलाई निको पार्नुभयो। हे परमप्रभु, तपाईँले मलाई चिहानबाट निकाल्नु भयो र मृत्युलोकमा जानुदेखि मलाई बचाउनु भयो। हे परमप्रभुका पवित्र जन हो, उहाँको निम्ति भजन गाओ र उहाँको पवित्र नाउँको स्तुति गर, किनकि उहाँको क्रोध क्षणभरको मात्र हुन्छ तर उहाँको निगाह आजन्म रहन्छ। आँसु रातभरि मात्र बग्छ तर बिहान आनन्द आउँछ। सुरक्षित भएको समयमा म कहिल्यै डग्ने छैन। मैले भने, हे परमप्रभु, तपाईँले निगाह गर्नुहुँदा तपाईँले मेरा पहाडलाई सुदृढ पार्नुभयो, तर जब तपाईँले आफ्नो मुहार लुकाउनुभयो म दुखित भएँ। हे परमप्रभु, मैले तपाईँलाई पुकारे, परमप्रभुमा नै दयाको निम्ति पुकारे। म मृत लोकमा गए भने मेरो नाशमा के लाभ हुन्छ? के धुलोले तपाईँको प्रशंसा गर्छ र के त्यसले तपाईँको विश्वसनीयताको वर्णन गर्छ र? हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस् र म माथि अनुग्रह गर्नुहोस्। हे परमप्रभु, तपाईँ मेरो सहायक हुनुहोस्। तपाईँले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो। तपाईँले मेरो भाङ्राको वस्त्र फुकाली दिएर आनन्द पहिराइदिनु भयो, यस हेतुले कि मेरो मनले तपाईँको स्तुति गान गरोस् र चुप नलागोस्। हे परमप्रभु मेरा परमेश्वर, म सदा सर्वदै तपाईँमा धन्यवाद चढाउनेछु।
3: रेडियो छिमेकी सुन्दै हुनुहुन्छ हजुर तपाईँहरू।
2: भजन संग्रह 31। संकष्टमा परमेश्वरमाथि भरोसा। हे परमप्रभु, मैले तपाईँमा शरण लिएको छु, मलाई कहिल्यै पनि शर्माउन नपरोस्। तपाईँको धार्मिकतामा मेरो उद्धार गर्नुहोस्, मेरो पुकार सुनिदिनुहोस्, मलाई झट्टै छुटाउनुहोस्। तपाईँ मेरो निम्ति शरणको चट्टान हुनुहोस्, मलाई बचाउने एउटा बलियो गढ हुनुहोस्। मेरो चट्टान र गढ तपाईँ नै हुनुहुन्छ, यसै कारण तपाईँकै नाउँको खातिर मलाई डोर्याउनुहोस्। मेरो निम्ति गुप्तमा थापिएको पासोबाट मलाई छुटाउनुहोस्, किनकि तपाईँ नै मेरो आश्रय हुनुहुन्छ। तपाईँकै हातमा म मेरो आत्मा सुम्पन्छु। हे परमप्रभु, हे सत्यका परमेश्वर, मोल तिरेर मेरो उद्धार गर्नुहोस्। व्यर्थका मूर्तिहरूको पूजा गर्नेहरूलाई म घृणा गर्छु, म त परमप्रभुमा नै भरोसा गर्छु। तपाईँको कृपामा म आनन्द मनाउनेछु र खुसी हुनेछु, किनकि तपाईँले मेरो विपत्ति देख्नुभयो र मेरो प्राणको वेदना तपाईँले जान्नुभयो। तपाईँले शत्रुको हातमा मलाई पढ्न दिनुभएको छैन, तर तपाईँले मलाई फराकिलो ठाउँमा राख्नुभएको छ। म माथि अनुग्रह गर्नुहोस् हे परमप्रभु, किनकि म ठुलो सङ्कष्टमा परेको छु। शोकले गर्दा मेरो आँखा धमिला भएका छन्, मेरो प्राण र मेरो शरीर सुकिसकेका छन्। मेरो जीवन वेदनामा र मेरो उमेर चाहिँ सुस्केरामा बितेका छन्। मेरो क्लेशको कारणले मेरो बल घटेको छ र मेरा हाडहरू कमजोर भइसकेका छन्। मेरा सबै शत्रुहरूले गर्दा म मेरा छिमेकीहरूका निम्ति तुच्छ भएको छु। म मेरा मित्रहरूका लागि भएको कारण बनेको छु। मलाई बाटोघाटोमा देख्नेहरू मदेखि भाग्दछन्। मरिसकेका मानिस झैँ मलाई सबैले भुलेका छन्। म त फुटेको भाँडा जस्तै भएको छु, किनकि धेरैले मेरो विरुद्धमा निन्दा गरेका मैले सुनेको छु। जताततै आतंक मात्र छ, तिनीहरू मिलेर मेरो विरुद्ध मिले मत गर्छन् र मेरो प्राण लिनलाई तिनीहरू षड्यन्त्र रच्छन्। तर हे परमप्रभु, म त तपाईँमा नै भरोसा राख्छु। म भन्छु, तपाईँ नै मेरा परमेश्वर हुनुहुन्छ। मेरा समय तपाईँकै हातमा छन्। मेरा शत्रुहरूका हातबाट र मलाई सताउनेहरूका हातबाट मलाई छुटाउनुहोस्। तपाईँको मुहार आफ्नो दासमाथि प्रज्वलित होस्, तपाईँको अचुक कृपामा मेरो उद्धार गर्नुहोस्। मैले शर्माउनु नपरोस् हे परमप्रभु, किनकि मैले तपाईँमा पुकार गरेको छु। तर दुष्टहरू शर्ममा परुन् र पातालमा जाउन् र त्यही चुपचाप रहुन्। तिनीहरूका झुटा ओठहरू बन्द भइजाउन्, किनकि तिनीहरू धर्मी जनका विरुद्धमा तिरस्कार र अहंकार साथ बोल्छन्। तपाईँको भलाइ कति महान छ, जो तपाईँको भय मान्नेहरूका निम्ति तपाईँले राख्नु भएको छ, जो तपाईँमा शरण पर्नेहरूलाई तपाईँले मानिसहरूका सामुन्ने दिनुभएको छ। तपाईँका उपस्थितिको सुरक्षित ठाउँमा तिनीहरूलाई मानिसका षड्यन्त्रबाट तपाईँले लुकाउनुहुन्छ। तपाईँले तिनीहरूलाई दोष लगाउने जिब्राहरूबाट आफ्नो वासस्थानमा सुरक्षित राख्नुहुन्छ। परमप्रभुको स्तुति होस्, किनकि म शत्रुहरूको घेरामा परेको सहरभित्र हुँदा उहाँले आफ्नो उदयको कृपा म माथि देखाउनुभयो। आतिएको बेलामा मैले भने, तपाईँको दृष्टिबाट म टाढा भएको छु, तर तपाईँलाई गुहारको निम्ति पुकार गर्दा तपाईँले कृपाको निम्ति मेरो पुकार सुनिदिनु भयो। हे उहाँका सबै पवित्र जन हो, परमप्रभुलाई प्रेम गर, विश्वास गर्नेहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्छ। तर अहंकारीहरूलाई चाहिँ उहाँले पूरा दण्ड दिनुहुन्छ। हे परम प्रभुमा आशा राख्ने सबैजना हो, शक्तिशाली हो ओ, अनि ढाडस गर। भजन संग्रह 32। पाप क्षमाबाट हुने सुख। धन्य त्यो व्यक्ति जसका अपराध क्षमा भएको छ र जसका पाप ढाकिएका छन्। त्यो मानिस धन्य हो जसलाई परमप्रभुले दोषी ठहराउनुहुन्न र जसको मनमा छलकपट छैन। जब म मौन रहेँ, दिनभरिको मेरो करुण क्रन्दनले मेरा हाडहरू खिएर गए, किनकि दिनरात तपाईँका बाहुलीको भार म माथि रह्यो। मेरो शरीरको शक्ति ग्रीष्मको तापले भए झैँ सुकिसकेको थियो। तब मैले आफ्नो पाप तपाईँको सामुन्ने स्वीकार गरेँ र मेरो अधर्म मैले लुकाइन। मैले भने, म आफ्ना अपराध परमप्रभुको सामुन्ने स्वीकार गर्नेछु र तपाईँले मेरो पापको दोष क्षमा गर्नुभयो। यसकारण हरेक भक्तजनले जबसम्म तपाईँलाई प्राप्त गर्न सकिन्छ तपाईँमा प्रार्थना गरोस्, अनि दुःख कष्ट र उर्लेको भेलले त्यसलाई छुने छैन। तपाईँ मेरो आश्रय हुनुहुन्छ, तपाईँले मलाई दुःखबाट रक्षा गर्नुहुन्छ, तपाईँले मलाई उद्धारका गीतले घेर्नुहुन्छ। म तँलाई शिक्षा दिनेछु, त कुन मार्गमा हिँड्नुपर्ने सो तँलाई सिकाउनेछु। म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्नेछु। समझै नभएको घोडा अथवा खच्चर जस्ता तिमी नहौ, जसलाई रोक्न लगाम र डोकरी चाहिन्छन्, नत्र त तिनीहरू तेरो बसमा आउने छैनन्। दुष्टहरूले धेरै कष्ट भोग्नुपर्नेछ, तर परमप्रभुमा भरोसा राख्नेहरूलाई भने अचुक कृपाले घेर्नेछ। हे धर्मात्मा हो, परमप्रभुमा आनन्दित हो र हर्ष मनाओ, र सोझा मन भएका हो तिमीहरू सबै आनन्द साथ जय जयकार गर। भजन संग्रह 33। सृष्टिकर्ता र पालनहार परमेश्वरको प्रशंसा। हे धर्मी गण हो, परमप्रभुमा आनन्दसित भजन गाओ। सोझो मन भएकाहरूले उहाँको स्तुति गर्नु सुहाउँदो छ। वीणा बजाउँदै परमप्रभुको प्रशंसा गर। दस्तारे सारङ्गी बजाउँदै उहाँको स्तुति गाओ। उहाँको निम्ति एउटा नयाँ भजन गाओ। जय जयकार गर्दै निपुणता साथ वाद्यहरू बजाओ, किनकि परमप्रभुको वचन ठिक र सत्य छ र उहाँका सबै कामहरू विश्वस्ततामा हुन्छन्। परमप्रभुले धार्मिकता र न्यायलाई मन पराउनुहुन्छ। उहाँको अचुक कृपाले पृथ्वीभरि पूर्ण भएको छ। परमप्रभुको वचनले आकाशहरू निर्माण भए र उहाँकै मुखको सासले त्यहाँका ग्रह नक्षत्रहरू। उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ। उहाँले गहिरा सागरहरूलाई आफ्ना ढुकुटीमा राख्नुहुन्छ। सारा पृथ्वीले परमप्रभुको भय मानोस्, संसारका सारा निवासीहरूले उहाँको भक्ति गरून्, किनकि उहाँका मुखको वचनले सारा सृष्टि रचियो। उहाँले आज्ञा गर्नुभयो र त्यो स्थिर रह्यो। परमप्रभुले जाति जातिका योजनाहरू रद्द तुल्याउनुहुन्छ। उहाँले मानिसहरूका विचार विमर्शलाई विफल तुल्याउनुहुन्छ, तर परमप्रभुका योजनाहरू सदा स्थिर रहन्छन्। उहाँको हृदयका विचार पुस्तौंसम्म रहिरहन्छन्। त्यो जाति धन्य हो जसको परमेश्वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू जसलाई आफ्नो उत्तराधिकारको निम्ति उहाँले चुन्नुभयो। परमप्रभु स्वर्गबाट हेर्नुहुन्छ र उहाँ सबै मानिसका सन्तानलाई देख्नुहुन्छ। आफ्नो वासस्थानबाट उहाँ पृथ्वीका सारा बासिन्दाहरूमाथि नजर राख्नुहुन्छ। उहाँ जसले सबैका मनको रचना गर्नुहुन्छ र तिनीहरू सबैका कामको विचार गर्नुहुन्छ। कुनै राजा आफ्नो ठुलो सेनाद्वारा बाँच्न सक्दैन, कुनै योद्धा आफ्नो ठुलो सामर्थ्यद्वारा बाँच्न सक्दैन। घोडामाथि छुटकाराको आशा राख्नु व्यर्थ छ, त्यसको ठुलो तागतले पनि बचाउन सक्दैन। तर परमप्रभुको दृष्टि उहाँको भय मान्नेहरूमाथि छ, तिनीहरूमाथि जसको आशा उहाँको अचुक कृपामाथि छ। तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा दिन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न हामी आशा लिएर परमप्रभुको बाटो हेर्दछौँ। उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ। उहाँमा नै हामी हर्षित हुन्छौँ, किनभने उहाँको पवित्र नाउँमा हामी भरोसा राख्छौँ। हे परमप्रभु, हामीले तपाईँमा आशा राखे मुताबिक तपाईँको अचुक कृपा हामी माथि रहोस्। भजन संग्रह 34। परमेश्वरका भलाइको निम्ति स्तुति गान। हर समय म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ। मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ, कष्टमा परेकाहरू यो सुनेर खुसी होउन्। म सँगसँगै परमप्रभुको महिमा गर र हामी एकसाथ उहाँको नाउँ उच्च पारौँ। मैले परमप्रभुलाई खोजेँ र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो। उहाँलाई हेर्नेहरू उज्जवल हुन्छन् र तिनीहरूका शिर शर्मले कहिल्यै झुक्ने छैनन्। यस दुखित मानिसले परमप्रभुलाई पुकार गर्यो अनि उहाँले सुन्नुभयो र त्यसलाई त्यसका सबै कष्टबाट बचाउनुभयो। परमेश्वरको भय मान्नेहरूका चारैतिर परमप्रभुका स्वर्गदूतले सुरक्षाको घेरा लाउँछन् र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ। परमप्रभुलाई पारा गरेर हेर कि उहाँ कति भला हुनुहुन्छ। उहाँमा शरण लिने मानिस धन्यको हो। हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान, किनकि उहाँको भय मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन। जवान सिंहहरू कमजोर होलान् र तिनीहरू भकाउँछन्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन। आओ हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय मान्न सिकाउनेछु। तिमीहरू मध्ये कसैले जीवनलाई प्रेम गर्छ र धेरै असल दिनहरू देख्ने इच्छा गर्दछ भने आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई झुट बोल्नबाट अलग राख। खराबीबाट फर्केर असल गर, शान्ति खोज र त्यसकै पछि लाग। परमप्रभुको नजर धर्मात्माहरूमाथि रहन्छ र उहाँले तिनीहरूको पुकार सुन्नुहुन्छ। परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ अनि उहाँले तिनीहरूको स्मृतिसम्म पनि धरतीबाट मेटाइदिनुहुनेछ। जब धार्मिक जनहरूले पुकार गर्छन् तब परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ। चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छन्, तर परमप्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुन्छ। परमप्रभुले त्यसका सबै हाडहरूको रक्षा गर्नुहुन्छ, तिनमा एउटै पनि भाँचिँदैन। खराबीले दुष्टलाई नष्ट पार्दछ र धार्मिक जनका विरोधीहरू जति दोषी ठहरिनेछन्। परमप्रभुले आफ्ना दासहरूका जीवन उद्धार गरिदिनुहुन्छ, उहाँमा शरण लिने कोही पनि दोषी ठहरिने छैन।
4: यो हो रेडियो छिमेकी 107.2 मेगाहर्ज।
5: In the Bible we read, then Jesus came to him and said, "All authority in heaven and on earth has been given to me." That's Matthew 28:18.

0: खुल्यो खुल्यो खुल्यो
1: होइन हो के खुल्यो हजुर?
0: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
1: ओहो हो र?
0: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्न परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 97 49 17 23, 98 13 59 84 72।
0: ड्राई क्लिनर्सको लागि एकमात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
3: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नु पर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नु पर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्जमा।
1: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाईँ तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिस्चियन सामुदायिक संगतिद्वारा सञ्चालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाईँ हाम्रो दैनिक जीवनका तितामिठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाईँ पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौँ। आउनुहोस् कार्यक्रमलाई सुरु गरौँ एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईँहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौ। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ
1: सालोम मण्डलीका एल्डर सेत तामाङ।
0: अब सुनौ परमेश्वरको जीवित वचन।
2: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता

शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा जय मसीह तथा ख्रिस्टीय अभिवादन भन्न चाहन्छु। आजको प्रवचनको सेवाको लागि यहाँहरूको बिचमा बाइबल धर्मशास्त्रबाट मत्तीको सुसमाचार 9:9-13 पदहरूलाई यहाँहरूको बिचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस् यसरी पाठ गर्नेछौँ। यीशु त्यहाँबाट जानुहुँदा मत्ती भन्ने एकजना मानिसलाई कर उठाउने अड्डामा बसिरहेको देख्नुभयो र तिनलाई भन्नुभयो, मेरो पछि लाग। अनि तिनी उठे र उहाँको पछि लागे। उहाँ खाना बस्नुभएको बेला धेरैजना कर उठाउनेहरू र पापीहरू आएर यीशु र उहाँका चेलाहरूसँग खाना बसे। जब फरिसीहरूले यो देखे तब उहाँका चेलाहरूलाई भने, किन तिमीहरूको गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्छन्? यो सुनेर उहाँले भन्नुभयो, निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन तर रोगीहरूलाई हुन्छ। तर गएर यसको अर्थ के हो तिमीहरू सिक। म बलिदान होइन दया चाहन्छु, किनकि म धर्मीलाई होइन तर पापीहरूलाई बोलाउन आए। आदरणीय श्रोता, यो खण्डमा हामीले पापीहरूलाई यीशुले बोलाउनुहुन्छ र आफ्नो चेला बनाउनुहुन्छ भन्ने बारेमा हामी विस्तृत रूपमा हेर्नेछौँ। र एउटा पापीहरूलाई पनि यीशुले बोलाउनुहुन्छ र आफ्नो चेला बनाउनुहुन्छ भन्ने सत्यताको बारेमा हामी यहाँ हेर्नेछौँ। र लेखकले यहाँ यीशुले मत्ती कर उठाउनेलाई उहाँको पछि लाग्नलाई बोलाउनु भयो भनिकन यहाँ उल्लेख गरिएको देखिन्छ। यीशुले मत्ती भन्ने एकजना कर उठाउनेलाई उहाँले बोलाउनु भयो र उहाँले भन्नुभयो, र उहाँले बोलाउँदाखेरि उनी पनि उठेर उहाँको पछि लागे। र यीशुले मेरो पछि लाग भन्ना साथ यीशुको पछि लागिहाल्ने चेला कति अचम्मको हामी देख्छौँ। र यीशुको बारेमा मतीले सुनेको कुरा पनि हामी थाहा पाउँछौँ, किनभने सुनाइ चाहिँ अथवा सुनाइबाट चाहिँ विश्वास आउँछ। यीशुको चर्चा सारा यरुसलेम र इजरायलका प्राय भूमिहरूमा यीशु प्रभुको बारेमा धेरै चर्चा भएको कुरा हामी यहाँ देख्छौँ। र मतीले पनि यीशुको बारेमा सुनेको हुनुपर्छ र यीशु ख्रिस्ट को हो भन्ने कुरा मतीले ध्यान दिइराखेको अवस्था देखिन्छ र यीशु को हुनुहुन्छ भन्ने कुरा मतीले बुझिरहेको अवस्था पनि हामी देख्छौँ। जब यीशुले मतीलाई कर उठाइराखेको अवस्थामा नै उहाँको पछि लाग्नलाई बोलाउनु भयो तब मतीले आफूलाई त्यो बोलावटलाई पछ्याउनका लागि उनी उठे र हिँडिहाले। उहाँ र उहाँका चेलाहरू पापीहरूसँग बसेर खाना खानुभयो। जब मती यीशुको पछि हिँडे तब यीशु प्रभुले पापीहरूसँग बसेर खाना पनि खानुभयो। अनि यो अवस्था बडो अचम्मको देखिन्छ। फरिसीहरूले उहाँका चेलाहरूलाई भने, किन तिमीहरूको गुरु र कर उठाउनेहरू र पापीहरूसँग खान्छन्? र फरिसीहरू जहिले पनि यीशु प्रभुले के गर्नु भएको के गरिरहनु भएको छ अथवा यीशु प्रभु कहाँ जानुहुन्छ, कहाँ कहाँ जानुहुन्छ, के भन्नुहुन्छ, सबै कुराको जियो चर्चा गर्ने व्यक्तिहरू फरिसीहरू नै थिए र शास्त्रीहरू पनि। जब यीशु प्रभुले पापीहरूसँग बसेर खाना खानुभयो तब फरिसीहरूले प्रश्न गरेका थिए र प्रश्न यो थियो कि किन तिमीहरूको गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्छन् भनेर चेलाहरूलाई यो प्रश्न गरिएको थियो। यीशुले तिनीहरूलाई भन्नुभयो,
निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन तर रोगीहरूलाई हुन्छ। यीशु प्रभुले यो कुरा थाहा पाइसकेपछि उहाँले भन्नुभयो कि निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन। जो मानिसहरू निरोगी छ उनीहरूको लागि डक्टर चाहिँदैन, किनभने डक्टर चाहिने नै रोगीहरूको लागि हो। डक्टरहरू रोगीको लागि नै तयार भएका हुन्, रोगीहरूलाई निको पार्नलाई, रोगीहरूलाई औषधि उपचार गर्नलाई डक्टरहरूको आवश्यकता पर्दछ। तर रोगै छैन भने डक्टरको पनि आवश्यकता छैन। यो कुरा यीशु प्रभुले यिनीहरूको बिचमा अथवा फरिसीहरूलाई अथवा चेलाहरूलाई पनि उहाँले यो सबै कुरा स्पष्ट पार्नुभयो। यीशुले आफ्नो बारेमा स्पष्ट भन्नुभयो, म बलिदान होइन दया चाहन्छु। यीशु प्रभुले चाहिँ कुनै पनि बलिदान यीशुलाई चाहिँदैन भन्ने कुरा स्पष्ट पार्नुभयो, र बलिदान बलिदिने कुराहरू उहाँले रुचाउनु भएन, किनभने यीशु प्रभुलाई बलिदान थिएन तर दया चाहन्छु भन्नुभयो। दयाको सेवा, दया मानिसहरूलाई चाहिन्छ, रोगीहरूलाई दया चाहिन्छ, असक्दोहरूलाई दया चाहिन्छ। त्यसै कारण यीशु प्रभुले उहाँलाई बलिदान चाहिँदैन तर दया चाहिन्छ भनेर यीशु प्रभुले दयाको कुरा गर्नुभयो, किनकि म धर्मीलाई होइन तर पापीहरूलाई बचाउन आएँ भनेर यीशु प्रभुले भन्नुभयो। र पापीहरूलाई बचाउनका लागि आउनुहुने यीशु प्रभुले पापीहरूको बीचमा उहाँ रहनुभयो र पापीहरूसँग खानुभयो, र यो कुराहरू हामी यहाँ देख्छौँ। र यीशु प्रभुले आफ्नो बारेमा स्पष्टता दिइसक्नु भएको देखिन्छ, र फरिसीहरूले चाहिँ यीशु प्रभुलाई किन यिनीहरूसँग खाना खान्छन् भन्ने प्रश्न गरेको कुरा पनि हामी यहाँ देख्छौँ। किनभने फरिसीहरूले जहिले पनि यहुदीहरूको समुदाय, फरिसी, सदुसी, शास्त्रीहरू, यिनीहरूले चाहिँ कर उठाउने काम चाहिँ पापीहरूले मात्रै गर्छन् भन्ने उनीहरूको बुझाइ हो, र यो पापीहरूसँग बस्नु हुँदैन, खानु हुँदैन भनेर उनीहरूले यसरी समाजमा विभेद ल्याएको कुरा हामी देख्छौँ। र यिनीहरूको समुदायमा यीशु ख्रिस्टले आफूलाई यसरी प्रकट गर्नुभयो कि यी पापीहरूलाई बचाउन आवश्यक छ, पापीहरू बाँच्नुपर्छ, पापीहरू नष्ट नहुन् भनेर यीशु प्रभु यो संसारमा आउनु भएको हो। र मानिसहरूको लागि, पापीहरूको लागि, आफू बलिदान हुनको लागि यो संसारमा आउनु भएको हो, किनभने पापीहरूलाई नै बलिदान चाहिन्छ, पापीहरूलाई नै छुटकारा चाहिएको छ, उनीहरूको लागि उद्धारकर्ता चाहिएको छ, किनभने पापको ज्याला मृत्यु हो, पाप गर्नेहरू सबै मृत्युमा जान्छ, पापको ज्याला मृत्यु, र सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसैले यहाँनिर हामी के देख्छौँ भन्दाखेरि यीशु प्रभु चाहिँ पापीहरूलाई बचाउन आउनु भएको हो भनेर यहाँ स्पष्ट बताउनु भएको छ। आदरणीय श्रोता, आज बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यीशु प्रभु धर्मीहरूलाई होइन बचाउन आउनुभएको। धर्मीलाई चाहिँ कोही चाहिँदैन, तर यो संसारमा धर्मी कोही छैन भनिकन बाइबलले बताउँछ। सबैले पाप गरेका छन् भनेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् भनेका छन् र पापको ज्याला मृत्यु हो भनिएको छ। तर परमेश्वरको सित्तैको वरदान चाहिँ यीशु ख्रिस्टमा आनन्द जीवन हो भनिएको छ। त्यसकारण यदि कोही व्यक्ति पापी हुँ म भनेर यो संसारमा जिइराख्नु भएको छ भने, मैले पाप गरेको छु र मेरो पापले गर्दा म दण्ड भोग्न जाँदैछु
र मेरो पापकै कारणले गर्दा म आफ्नो पापले गर्दा अब बचाउनेवाला कोही छैन, मलाई प्रेम गर्ने कोही छैन, मैले पाप गरिहाले, मैले आफैले यो सबै गल्ती गरेँ र अब मेरो लागि कुनै पनि उद्धारको सम्भावना छैन। किन रोइस मङ्गले आफ्नै ढङ्गले भन्ने नेपाली भाषा नेपालीमा प्रयोग गरेका टुक्काहरू हामी देख्छौँ र आफैले आफैलाई दोस्याउने, आफैले आफैलाई अब सिद्धियो आफैले गर्दा भनेर आफै पस्ताएर भनौँ अन्त्य गर्ने काम पनि भएको छ। तर खुसीको कुरा चाहिँ के भने आज जतिजनाले पाप गरेका छन् र ती पापहरू सिन्दुरे रङ्गो भए तापनि आज खुसीको खबर चाहिँ येशु ख्रिस्ट पापीहरूलाई बचाउन आउनुभएको छ, पापीहरूलाई बोलाउन आउनुभएको छ र पापीहरूलाई आफ्नो चेला बनाउनको लागि उहाँ आउनुभएको छ र उहाँ चाहिँ पापीहरूलाई बचाउन आउनुभएको छ। यदि यहाँहरूले आफूलाई पापी हुँ भनेर स्वीकार गर्नुहुन्छ भने तपाईँले आफैलाई इन्कार नगर्नुहोस्, आफूलाई नष्टतर्फ नलानुहोस्, आफैलाई दोष नलगाउनुहोस्, आत्महत्या नगर्नुहोस् र आफूलाई पश्चातापी भएर येशु कहाँ आउनुहोस् र येशु प्रभुले पापीहरूसँग पनि बसेर खाना खानुभयो भनेपछि पापीहरूलाई पनि परमेश्वरले बोलाउन आउनुभएको हो र पापीहरूको जीवनमा आशा दिलाउनलाई उहाँ आउनुभएको हो, पापीहरूको पापबाट छुटकारा दिलाउनलाई येशु यो संसारमा आउनुभएको हो, उहाँ मुक्तिदाता हुनुहुन्छ, उहाँले मानव जातिलाई छुटकारा दिन आउनुभएको छ। यदि यहाँहरूको जीवनमा म पापी हुँ र अब म पापले गर्दा म नष्ट हुँदैछु, मेरो लागि कोही छैन बचाउने, मेरो पापले गर्दा म नष्ट हुँदैछु भनेर निराशिएर यदि सबैबाट तिरस्कृत भएर आफ्नो गलत निर्णयहरू गरेर आफैलाई नष्ट गर्न खोजिराख्नु भएको छ भने तपाईँ तुरुन्तै त्यस्तो निर्णयहरूलाई बदालेर येशु ख्रिस्टलाई विश्वास गर्नुहोस् र येशु प्रभुले भन्नुभएको छ म धर्मीलाई होइन तर पापीहरूलाई बचाउन आएँ। यदि यहाँहरूले आफूलाई पापी हुँ भनेर मानिसहरूको अघि परमेश्वरको उपस्थितिमा पापी हुँ मैले पाप गरेको छु भनेर यदि पाप स्वीकार गरेर येशु कहाँ आउनुहुन्छ भने येशुले यहाँहरूलाई पनि बोलाउनुहुन्छ, यहाँहरूलाई पनि चेला बनाउनुहुन्छ। विश्वास गर्नुहोस्, येशु कहाँ आउनुहोस् र उहाँलाई विश्वास गर्नुहोस् र पापबाट छुटकारा पाउनुहोस् अनि उहाँको चेला बन्नुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु। यदि यहाँहरूले आउने समयमा फेरि मौका पाउनुभयो भने हामीले मौका पायौँ भने फेरि अर्को प्रवचनको सेवा लिएर हामी भेला हुने नै छौँ र आजको लागि यति भन्दै यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईँलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बिट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 98510 38516 र 98 68 55 33 39 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हवस् त।

0: 107.2 MHz.
1: Jesus promised this: you will receive power when the Holy Spirit comes on you, and you will be my witnesses in Jerusalem and in Judea and Samaria and to the ends of the earth. That is Acts 1:8.
0: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश
2: साहसपूर्वक प्रार्थना गर्नुहोस्। दोस्रो भाग जयमसी आज शनिबार सेप्टेम्बर 12 तारिक भदौ 27 गते। आजको बाइबल खण्ड हिब्रूको पुस्तक 10 अध्यायको 19 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ: यसकारण भाइ हो, यसुको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। मार्टिन लुथरका फ्रेडरिक माइकोनियस नामकका एक असल मित्र थिए जो मृत्युको मुखसम्मै पुग्ने गरी धेरै बिरामी परे। लुथरले तिनलाई लेखे: म परमेश्वरको नाममा तिमीलाई बाँच्न आदेश दिन्छु, किनकि मलाई अझै पनि चर्च सुधारको काममा तिम्रो आवश्यकता छ। प्रभुले मलाई कहिले यस्तो सुन्न दिनुहुने छैन कि तिम्रो मृत्यु भएको छ, तर तिमी म भन्दा पछिसम्म बाँच्नेछौ। यसैका लागि म प्रार्थना गर्दैछु, यो मेरो इच्छा हो अनि मेरो इच्छा पूरा होस्, किनकि म केवल परमेश्वरको नामको महिमा गर्न खोज्छु। हामी परमेश्वरसँग नम्रतापूर्वक बोल्ने, परमेश्वरको सामु आफूलाई नम्र बनाउने बारे सोच्छौ, तर साहसपूर्वक प्रार्थना गर्ने बारे सोच्दैनौ। तापनि बाइबलले हामीलाई यसो गर्नुपर्छ भन्दछ: यसकारण भाइ हो, यसुको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप छौँ। हामीले दृढ स्वीकार गरेको आशालाई दोधार नभइकन दरिलोसँग थामिराखौँ, किनकि जसले प्रतिज्ञा गर्नुभयो उहाँ विश्वासयोग्य हुनुहुन्छ। त्यसकारण आफ्नो यो भरोसा नत्याग, जसमा ठूलो इनामको प्रतिफल छ। परमेश्वरको इच्छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्त गर्न तिमीहरूलाई स्थिर रहनु आवश्यक छ। प्रार्थना भनेको परमेश्वरले दिन नचाहनु भएको कुरा दिन उहाँलाई मनाउनु होइन। हामी प्राप्त गर्न तत्पर हुनुभन्दा बढी उहाँ दिन तत्पर हुनुहुन्छ। उहाँ वास्तवमा हामीलाई आशिष दिन अवसरहरू खोज्दै हुनुहुन्छ, किनकि जसका हृदय उहाँप्रति भक्त छन् तिनीहरूलाई सहायता दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ। यो कुरा तपाईँले दोस्रो इतिहासको पुस्तक 16 अध्यायको 9 पदमा हेर्न सक्नुहुन्छ। त्यसै कारण साहसपूर्वक प्रार्थना गर्नुहोस् र भरोसा राख्नुहोस् कि परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा पूरा गर्नुहुनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
0: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना: आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048470।
0: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
0: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: रेडियो छिमेकी, तपाईँ सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद भन्दछ। सर्वाधिक पढिने आजको वचन दैनिक उपासना पुस्तिका तपाईँ सबैको लागि उपहार स्वरूप निःशुल्क उपलब्ध छ।

0: खुल्यो
1: होइन हो के खुल्यो हजुर?
0: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
1: ओहो हो र?
0: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र टेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घन्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 97 49 17 23, 98 13 59 84 72।
0: ड्राई क्लिनर्सको लागि एक मात्र नाम, ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
3: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
4: आफ्नो कमजोरीलाई स्वीकार्नुहोस्। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाडा। मलाई थाहा छ कि मलाई परमेश्वरको आवश्यकता छ। मलाई यो कुरा थाहा पाएकोमा खुसी लाग्छ, किनकि मानिसहरूको स्वाभाविक स्वभाव नै आफूलाई परमेश्वरको खाँचो छैन भन्ने सोच्ने खालको हुन्छ। हामी कति घमण्डी, स्रोत साधनले सम्पन्न, स्वतन्त्र र आत्मनिर्भर मानिसहरू छौँ। पक्कै पनि हामीलाई स्वर्ग जानका लागि यसो चाहिन्छ भन्ने लाग्छ। तर त्यसबाहेक नि एक इसाईको रूपमा हामीलाई संसार कसरी चल्छ भन्ने राम्रो ज्ञान छ। हामीलाई सबै तौर तरिकाहरू थाहा छन्। हामीलाई आत्मिक दिनचर्या थाहा छ। हामी परमेश्वरलाई हरेक मोडमा साँच्चै नै नखोजिकन पनि आफ्ना दिनहरू धेरै राम्ररी चलाउन सक्छौँ भन्ने ठान्छौँ। तर मलाई त्यस्तो लाग्दैन, अनि यही कारणले गर्दा म मेरो काम नगर्ने हातहरू र हिँड्न नसक्ने गोडाहरूका लागि धेरै आभारी छु, किनकि यी कुराहरूले मलाई हरेक दिन, हरेक क्षण परमेश्वरको कति धेरै, कति गम्भीर र कति धेरै खाँचो छ भन्ने कुरा याद दिलाउँछन्। म पतन भएको छु, म टुटेकी छु, म एक पापी हुँ र म कमजोर छु। यो कुरा मदिराको लतमा परेका मानिसहरूले बुझ्छन् र उनीहरू हरेक पटक पुनर्स्थापना बैठकमा भेला हुँदा यसलाई मन्त्र झैं दोहोर्याउँछन्। तिनीहरूले भन्ने पहिलो कुरा यही हो, मेरो नाम जन हो र म मदिराको लतमा परेको व्यक्ति हुँ। तिनीहरूको जीवनमा आउने स्थायी परिवर्तन तिनीहरू आफ्नो वास्तविक अवस्थाको कमजोरीप्रतिको आत्मजागरूकतामा आधारित हुन्छ। जब तिनीहरू आफू वास्तवमा मदिराको लतमा परेका व्यक्ति हौ भन्ने कुरा पत्याउन छाड्छन्, तब नराम्रा कुराहरू घट्न थाल्छन्। अनि म त्यो कुरा बुझ्छु, म त्यो राम्ररी महसुस गर्छु। त्यसैले त म हरेक दिन क्रुसको आकारको बैसाखीमा ठुलो भर पर्छु, किनकि म कमजोर छु, म खाँचोमा परेकी छु र म साह्रै टुटेकी छु, अनि मेरो बारेमा सुधार गर्नुपर्ने धेरै कुराहरू छन्। अनि यो कुरा स्वीकार गर्न मलाई कुनै लाज लाग्दैन, किनकि परमेश्वरको शक्तिमा मेरो पहुँच यहीँबाट हुन्छ। परमेश्वरले आफ्ना साधन स्रोतमा घमण्ड गर्नेहरूमाथि कहिले आफ्नो शक्ति खनाउनुहुन्न। उहाँले त केवल हाम्रा कमजोरी र टुटेका अवस्थाहरूमा मात्र अनुग्रह दिनुहुन्छ। त्यसैले यदि तपाईँको जीवनमा परिवर्तन हुनुपर्ने कुनै समस्या छ भने त्यो गल्ती के हो चिन्नुहोस्, त्यसको नाम लिनुहोस् र त्यसलाई स्वीकार्नुहोस्। विगतमा यसैले तपाईँको पहिचान बनाएको थियो भन्ने कुरा बुझ्नुहोस्। मदिराको लतबाट सुध्रदै गरेको व्यक्ति जस्तै बन्नुहोस्। आफ्नो कमजोरीलाई स्वीकार्नुहोस् र तपाईँलाई एउटा मुक्तिदाताको खाँचो छ भन्ने कुरामा गर्व गर्नुहोस्। सन् 1925 भारतका लागि एक मिसनरी ट्यान जोन्सले आफ्नो पुस्तक द क्राइस्ट अफ द इन्डियन रोडमा यही विषयमा लेखेका थिए। उहाँले महात्मा गान्धीसँग भएको एउटा कुराकानी प्रस्तुत गर्नुभएको छ, जहाँ जोन्सले हिन्दू धर्मको कर्म वा मुस्लिम धर्मको भाग्यले मानिसको जीवनमा परिवर्तन ल्याउन सक्दैन भन्ने कुरा औलाउनु भएको थियो। तर क्रुस फरक छ। उहाँले लेख्नुभयो, क्रुसले कहिले पराजय भोग्नु पर्दैन, किनकि यो आफैमा पराजय हो, अनि तपाईँ पराजयलाई जित्न सक्नुहुन्न, तपाईँ टुटेको कुरालाई फेरि तोड्न सक्नुहुन्न। क्रुस पराजयबाट सुरु हुन्छ र त्यसलाई जीवनको मार्गको रूपमा स्वीकार गर्छ। तर त्यही दृष्टिकोणमा यसले आफ्नो विजय भेट्टाउँछ। क्रुसले भरिएको जीवनलाई आफू कहिले पराजित भए भन्ने थाहा हुँदैन, किनकि यसले हरेक बाधालाई एउटा साधनमा, हरेक कठिनाईलाई एउटा ढोकामा र हरेक परीक्षालाई मुक्तितिर लैजाने बाटोमा परिणत गरिदिन्छ। जसले क्रुसलाई आफ्नो जीवनको केन्द्रमा राख्छ उसले कहिले पराजय भोग्नु पर्ने छैन। बरु उसमा एउटा कहिले ननिम्ने आशा हुनेछ कि हरेक कलवरी डाँडाको कष्टको लगत्तै पछाडि पुनरुत्थानको बिहानी छ। त्यसैले मित्र, आज आफ्नो टुटेको अवस्थालाई स्वीकार्नुहोस् र क्रुसलाई अँगाल्नुहोस्। जानुहोस् कि हरेक बाधा र निराशामा तपाईँको आत्मिक वृद्धि गराउने क्षमता हुन्छ। त्यसरी जिउँदा हरेक चुनौती असफल हुने अवसर बन्न सक्दैन, किनकि टुटेको कुरालाई फेरि तोड्न सकिँदैन। मदिराको लतबाट सुध्रिएको व्यक्ति फेरि सजिलै उस्तै बन्दैन, बरु त्यस्ता सङ्कटहरू बढ्ने अवसरहरू बन्छन्। जसरी जोन्स जोड दिएर भन्नुहुन्छ, तिनीहरू अझ उत्तम ठाउँमा पुग्ने ढोकाहरू हुन्। त्यसैले आज क्रुसको आकारको बैशाखीमा दरोसँग टेक्नुहोस्। हरेक कठिनाईलाई एउटा खुला ढोकाको रूपमा हेर्नुहोस्। यो कलवरीको जीवन हो, यो येशूको जीवन हो। आमेन।
3: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौँ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
5: रेडियो छिमेकी 107.2 मेगाहर्ज।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईँहरू सबैलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुसी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुसी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौँ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र, आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौँ।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौँ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशु ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशुको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशुलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात् येशुलाई यस संसारमा पठाउनु भयो। येशु यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको मत्तीको सुसमाचार भन्ने पुस्तकको 6:9-15 पढ्न गइराखेको छु, जुन यस प्रकार छ। तर तिमीहरू चाहिँ यस किसिमले प्रार्थना गर, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस्, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रा अपराध क्षमा गर्नुहोस् जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदै तपाईँकै हुन्। आमेन। किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुने छैन। आजको सन्देशको शीर्षक छ परमेश्वरको राज्य यस पृथ्वीमा। अहिले पढेको खण्डमा मुख्यत येशूले आफ्नो चेलाहरूलाई प्रार्थनाको बारेमा सिकाउनु भएको छ। परमेश्वरको राज्यमा प्रार्थना एक महत्त्वपूर्ण कुरा हो। प्रार्थना भनेको परमेश्वरसँग माग्नु हो। हाम्रो जीवनमा कुनै पनि कुराहरूको लागि परमेश्वरसँग माग्न सक्छौँ। परमेश्वरले हाम्रा प्रार्थना सुन्नुहुन्छ तर सबै प्रार्थना सुन्नुहुन्न। यहाँ येशूले विभिन्न विषयहरूको लागि प्रार्थना गर्न सिकाउनु भएको छ। त्यसमध्ये यहाँ परमेश्वरको राज्य मुख्य देखिन्छ। त्यसै कारण उहाँले तपाईँको राज्य आओस् भनेर प्रार्थना गर्नु भने सिकाउनु भयो। त्यसको अर्थ येशू एक दिन यस पृथ्वीमा आउनुहुनेछ र उहाँले राज्य गर्नुहुनेछ। त्यो दिन छिट्टै आओस् भनेर हामीले प्रार्थना गर्न पर्छ। येशूमाथि विश्वास गर्ने प्रत्येक परमेश्वरको राज्यमा प्रवेश गरिसकेको छ। तर येशूले प्रत्यक्ष शासन गर्ने दिन आउँदैछ। परमेश्वरको राज्यमा प्रवेश गरेकाहरूले यसरी प्रार्थना गर्नु भनेर यहाँ येशूले मुख्य 6 कुरा सिकाउनु भएको छ। पहिलो, परमेश्वरको नाउँ। यहाँ येशूले यसरी सिकाउनु भयो, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाउँ पवित्र होस्। एक मात्र सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। येशूमाथि विश्वास गर्ने हरेक मानिसले उहाँलाई पिता भनेर सम्बोधन गर्न सक्छ। उहाँ पवित्र हुनुहुन्छ, यसकारण उहाँलाई आदरसाथ प्रार्थना गर्न पर्छ। प्रार्थनामा सर्वप्रथम परमेश्वरको नाउँलाई उचाल्न पर्छ, पवित्रता साथ उहाँको आराधना गर्नुपर्छ, उहाँलाई आदर र भक्तिको साथ प्रशंसा गर्नुपर्छ। परमेश्वर सर्वशक्तिमान, सर्वज्ञानी, र सर्वव्यापी हुनुहुन्छ भन्ने कुरालाई स्वीकार गर्नुपर्छ। परमेश्वर अति पवित्र हुनुहुन्छ र धर्मी हुनुहुन्छ, यसै कारण प्रार्थनामा परमेश्वरको नाउँलाई उचाल्नु पर्छ। दोस्रो, परमेश्वरको इच्छा, यहाँ भनिएको छ तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस्। हामी मानिसहरूको आफ्नो इच्छा हुन्छ, हामी सबै पापी भएको कारण हामीमा स्वार्थी इच्छा हुन्छ, लोभी इच्छा हुन्छ र अनेक किसिमका खराब इच्छा मानिसभित्रबाटै आउँछ। हामी राम्रो इच्छा राख्न चाहन्छौँ तर हामीमा खराब इच्छा आइहाल्छ। हामी जस्तो इच्छा गर्छौँ हाम्रो जीवन पनि त्यस्तै हुन्छ। तर परमेश्वरको इच्छा सिद्ध छ, सर्वश्रेष्ठ छ, सर्वोत्तम छ। स्वर्ग यस्तो ठाउँ हो जहाँ सबै कुरा परमेश्वरको इच्छा अनुसार हुन्छ। यसकारण हाम्रो जीवनमा र यस पृथ्वीमा पनि परमेश्वरको इच्छा पुरा होस् भनेर प्रार्थना गर्नुपर्छ। तेस्रो, हाम्रो दैनिक भोजन, परमेश्वरलाई हाम्रो खाँचो थाहा छ तर हामीले परमेश्वरसँग प्रार्थना गर्नुपर्छ। यसै कारण यहाँ येशूले यसो भनेर प्रार्थना गर्न सिकाउनु भयो, हामीलाई आजको हाम्रो दैनिक भोजन दिनुहोस्। यहाँ हामी भन्ने शब्दले आफ्नो लागि मात्रै होइन तर अरूहरूको लागि पनि हामीले वास्ता गर्नुपर्छ भन्ने कुरा सिकाउँछ। हाम्रो दैनिक भोजन भन्ने कुराले हामी भविष्यको कुराको चिन्ता गर्नुको सट्टा आजको आवश्यकतालाई विचार गर्नुपर्छ भन्ने कुरा सिकाउँछ। यसले हामीलाई परमेश्वरमा भरोसा गर्न सिकाउँछ। हाम्रो दैनिक भोजन भन्नाले हाम्रो शारीरिक भोजन मात्र होइन तर मानसिक र आत्मिक भोजनको कुरा पनि छ जुन परमेश्वरको वचनबाट पूरा हुन्छ। चौथो, हाम्रो अपराधको क्षमा, यसोले यसो भनेर प्रार्थना गर्न सिकाउनु भयो, हाम्रा अपराध क्षमा गर्नुहोस् जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। यहाँ जुन अपराध क्षमाको कुरा गरिएको छ यो अनन्त दण्डबाट छुटकारा पाउने क्षमाको कुरा गरिएको होइन जुन यसमा भएको विश्वासद्वारा मात्रै सम्भव छ। यो त स्वर्गीय पितासँग संगति गर्नको लागि आवश्यक पर्ने क्षमाको कुरा गरिएको हो। पाप क्षमा पाएका मानिसहरू परमेश्वरसँग संगति गर्न सक्छन्। क्षमाको निम्ति आफ्ना पापहरू स्वीकार गर्न आवश्यक छ। बाइबलमा यसरी लेखिएको छ, यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। पाँचौँ, हाम्रो सुरक्षा, हाम्रो सुरक्षाको बारेमा येशूले हामीलाई यसरी प्रार्थना गर्न सिकाउनु भएको छ, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्। परमेश्वरको राज्यमा पूर्ण सुरक्षा छ। बाइबलको अर्को ठाउँमा यसरी लेखिएको छ, हेर परमेश्वरको वास मानिसहरूसँग भएको छ, उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, उहाँले तिनीहरूका आँखाका आँसु पूर्ण रूपले पोछिदिनुहुनेछ र फेरि मृत्यु हुने छैन, शोक र पीडा पनि हुने छैन। तर अहिले हामी संसारमै छौँ जहाँ अनेक किसिमका विपद, रोग र महामारीहरू छन्, साथै विभिन्न किसिमका दुःख र परीक्षाहरूको पनि हामीले सामना गर्नुपर्छ। यो संसारमा अहिले शैतानले राज्य गरिराखेको छ। उसले मानिसलाई हर किसिमको पाप र अधर्ममा डोर्याउने काम गरिराखेको छ। यसकारण हामीलाई परमेश्वरको सुरक्षा चाहिन्छ। यसै कारण हामीले उहाँमा भरोसा गर्दै सुरक्षाको लागि प्रार्थना गर्न पर्छ। छैटौँ, परमेश्वरको अनन्त राज्य, प्रार्थनाको अन्तमा येशूले भन्नुभयो, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। जुन परमेश्वरसँग हामीले प्रार्थना गर्दैछौँ त्यो परमेश्वर स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वको सृष्टिकर्ता मात्र होइन त्यो परमेश्वर राज्य गर्ने परमेश्वर पनि हुनुहुन्छ। यो संसार एक दिन अन्त हुनेछ र परमेश्वर आफैले राज्य गर्नुहुनेछ। उहाँको राज्यको अन्त हुने छैन। त्यो परमेश्वर शक्तिशाली परमेश्वर हुनुहुन्छ। सबै शक्ति उहाँकै हातमा छ, सबै कुरा उहाँकै अधीनमा छन्। त्यो परमेश्वर महिमित परमेश्वर हुनुहुन्छ। यसै कारण हामीले परमेश्वरको महिमाको निम्ति प्रार्थना गर्न पर्छ। परमेश्वरको राज्य यस पृथ्वीमा भन्ने विषयमा हामीले मुख्य आज 6 कुरा सिकेका छौँ। पहिलो, परमेश्वरको नाउँ। दोस्रो, परमेश्वरको इच्छा। तेस्रो, हाम्रो दैनिक भोजन। चौथो, हाम्रो अपराधको क्षमा। पाँचौँ, हाम्रो सुरक्षा। र छैटौँ, परमेश्वरको अनन्त राज्य। प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसोको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई प्रेमसाथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठुलो र महत्त्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसोमाथि विश्वास गरेर सासो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीडित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीडित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गरून्। यीशुको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
0: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो, जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थेँ, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एक दिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेसनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिनँ। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आत्मिक रूपमा बलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्त्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जय मसी। ए साँच्ची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-865, 55-90-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org, फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएच नेपाल, टिकटक MOS नेपाल 2006।
2: खुल्यो खुल्यो खुल्यो होइन हो, के खुल्यो हजुर?
3: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
2: ओहो, हो र?
3: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्न परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घन्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 97-49-17-23, 98-13-59-84-72।
3: ड्राई क्लिनर्सको लागि एकमात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।

0: listen to Radio Chimeki, do you?
1: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
2: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन।

0: रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: Scripture teaches, even though I walk through the valley of the shadow of death, I will fear no evil, for you are with me. Your rod and your staff, they comfort me. That's Psalms 23:4.
2: खुल्यो खुल्यो खुल्यो होइन हो के खुल्यो हजुर
3: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के
2: ओहो हो र
3: हजुर ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा कार्पेट ब्लाङ्केट कोट सर्ट पाइन्ट साडी कुर्ता सुरुवाल लेदरका कपडाहरू लेहेङ्गा जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ होटेल होस्टेल हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस् सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ होम डेलिभरीको पनि सुविधा रहेको छ प्रोप्राइटर देवराज
4: थप जानकारीका लागि सम्पर्क नम्बर 97 49 17 23 98 13 59 84 72
3: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स तपाईँको सेवामा समर्पित
5: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आशीषित हुनुहोस्
6: निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईँहरूको आफ्नै कार्यक्रम नारी आशा
5: प्रिय दिदी बहिनीहरू अज्ञानता असमानता विपन्नता अशिक्षा र विवशताका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीडित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोसिस गरेका छौँ आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ

0: जय मसी तथा नमस्कार प्रिय श्रोता मित्र सदाझै आजको नारी आशामा यहाँलाई फेरि पनि स्वागत छ। म व्यक्तिगत रूपमा नै यहाँलाई अनुरोध गर्न चाहन्छु कि अबको आधी घण्टा हामी सँगै रहनुहोस् र आजको विषयवस्तुबाट धेरै कुराहरू सिक्नुहोस्।
1: हो, नारी आशा विशेष गरी महिलाहरूलाई ध्यानमा राखेर डिजाइन गरेको हो। हामी ती चिजहरूको बारेमा कुरा गर्ने प्रयास गर्छौ जसले महिलाहरूको रूपमा हाम्रो मन छुन्छ, हामी जीवन कसरी राम्रोसँग जिउने भन्ने बारे सँगै सिक्न सक्छौ र कहिले
0: कता हप्ता पनि हामीले हाम्रो विभिन्न चरणहरूको बारेमा कुराकानी गरेका थियौँ जुन एक महिलाले आफ्नो जीवनभर अनुभव गर्दछ। आज पनि हामी यसै विषयमा रहेर कुराकानी गर्नेछौ।
1: यदि तपाईँ हामीसँग भर्खरै सामेल हुनुभएको छ भने चिन्ता नगर्नुहोस्, नारी आशामा सधैँ सिक्नको लागि सधैँ केही कुराहरू रहेका हुन्छन्।
0: यो हप्ता हाम्रो महिनावारी बन्दको श्रृङ्खलाको समाप्त हुन्छ। जसरी हामी महिनावारी बन्द पछिको जीवनको बारेमा कुरा गर्दैछौँ, ती अन्तिम सुनौला वर्षहरूको बारेमा।
1: प्रिय दिदी बहिनीहरू, साँच्चै नै कोही कोही महिलाले आफ्नो बुढेसकालमा पुगेकामा दुखी हुन सक्छन्। तिनीहरूको शरीर कमजोर हुँदै जाँदा तिनीहरूले अब मूल्यवान केही प्रस्ताव गर्न सक्दैनन् जस्तो लाग्न सक्छ। संसारमा केही संस्कृतिहरू छन् जसले वृद्ध मानिसहरूलाई आफ्नो उपयोगिता गुमाएको जस्तो व्यवहार गर्दछन्। तिनीहरूले अब काम गर्ने ठाउँमा गति राख्न नसक्ने हुनाले तिनीहरूले मानिसहरूको रूपमा आफ्नो मूल्य गुमाएको ठान्छन्।
0: अझै पनि संसारका अन्य संस्कृतिहरूले आफ्ना वृद्ध मानिसहरूलाई ठूलो सम्मान गर्दछन्। शरीर कमजोर हुँदै गए तापनि एक वृद्ध व्यक्तिसँग अनुभवको भण्डार हुन्छ जुन उनीहरूले युवाहरूसँग बाँड्न सक्छन् यदि युवाहरूले सुन्न समय निकाल्छन् भने।
1: हो, एक जवान व्यक्तिको रूपमा मलाई थाहा छैन मैले मेरो जीवनमा वृद्ध महिलाहरूको हेरचाह प्रार्थना र चिन्ता बिना के गरेको थिएँ। म सुन्न र सिक्न उत्सुक छु, त्यसैले प्रिय दिदी बहिनीहरू सुन्दै गर्नुहोला कार्यक्रम नारी आशा।
0: बाइबल परमेश्वरको वचनले जवान स्त्रीहरूलाई वृद्ध स्त्रीहरूबाट सिक्न प्रोत्साहन दिन्छ। यो धेरै बुद्धिमानी छ किनकि वृद्ध महिलाहरू बढी बुद्धिमानी हुन्छन्। त्यसो भए आज हामी हाम्रा पछिल्ला वर्षहरूको बारेमा नारी आशामा कुराकानी गर्नेछौ।
1: पछिल्लो पटक हामीले महिनावारी बन्द हुने वा जीवन परिवर्तन सम्बन्धी केही तथ्यहरू सुनेका थियौँ। हामीले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा यो हो कि महिनावारी समाप्त हुँदैमा जीवन समाप्त हुँदैन। वास्तवमा धेरै महिलाहरूले महिनावारी समाप्त भएपछि नयाँ सुरुवातको आनन्द लिन्छन्। तिनीहरू एक अवधिमा प्रवेश गर्छन् जब तिनीहरूले आफ्नो जीवनको कुनै पनि चरणमा भन्दा राम्रो स्वास्थ्यको ठूलो आनन्द लिन्छन्। तिनीहरूले उपहारहरू र प्रतिभाहरू पत्ता लगाउँछन् जुन उनीहरूलाई कहिले थाहा थिएन। कतिपयले अध्ययन पाठ्यक्रमहरू लिन्छन् र नयाँ योग्यताहरू प्राप्त गर्छन्। अरूहरू व्यवसायमा जान्छन् वा वृद्ध महिलाहरू प्राय स्थिर, भर पर्दो, सही र इमानदारी हुन्छन् भनी मान्यता दिने रोजगारी दाताहरूसँग काम खोज्छन्। अनि तपाईँ नि, तपाईँले चासोहरू, गतिविधिहरू, शोकहरूमा समय खर्च गर्न सक्षम हुन सक्नुहुन्छ जुन तपाईँ सधैँ पछ्याउन चाहनुहुन्छ, तर तपाईँसँग कहिल्यै समय छैन। सङ्गीत, बागवानी, सिलाई, कटाई, हस्तकला, चित्रकला र यस्तै शोकहरू कहिले नभुल्नुहोस्। के काम, म अहिले त्यसको लागि धेरै बुढो भए, त्यसो कहिले नभन्नुहोस्। उदाहरणका लागि लुगा सिलाउन र बनाउन सिक्न तपाईँलाई 1 वर्ष लाग्न सक्छ। त्यो अवधिमा तपाईँले आफ्नो चालचलनमा अझ बढी मानसिक रूपमा सचेत, समन्वित र दक्ष बन्नुभएको हुन्छ। अझ बढी बाहिर जाने र मिलनसार भएको पाउनुहुनेछ। त्यो खुसी थप्नुहोस् र तपाईँले आफैले बनाएको पोसाक लगाउँदा केही नयाँ खुसी प्राप्त हुन्छ। यो समय परिवार, साथीभाइ र छिमेकीहरूसँगको सम्बन्धमा विशेष ध्यान दिने समय हो। के तपाईँको जीवनका अनुभवहरूले तपाईँलाई थप समझदार र सहानुभूतिपूर्ण बनाएको छ? के तपाईँ न्यानोपन र प्रोत्साहन दिनुहुन्छ?
0: तपाईँको वरपरका मानिसहरूलाई तपाईँले प्रस्ताव गर्नुपर्ने कुरा चाहिन्छ र यसको कदर गर्दछन्। धेरै वृद्ध महिलाहरू उनीहरूको समुदायमा ठूलो मद्दतको स्रोत हुन्। बिरामी, वृद्ध, बाहिर निस्कन नसक्नेहरू, शोकमा परेकाहरू, अपाङ्गता भएकाहरू, बन्दीहरू र अन्य खाँचोमा परेकाहरूका लागि मानिसहरू आफ्ना समस्या लिएर उनीहरू कहाँ आउँछन्, झगडा मिलाउन सहयोग गर्छन्। तिनीहरूले जवानहरूलाई सिपहरू सिकाउँछन् र सानाहरूका लागि काकी आमा बन्दछन्। अब बच्चा जन्माउन नसक्ने, आफ्नो मूल्य र अर्थ गुमाएको महसुस गर्न सक्ने महिलाहरूको बारेमा के हुन्छ त? बच्चा जन्माउनु महिलाको जीवनको एउटा भाग मात्र हो, यो एक समयको लागि मात्र हो। हाम्रा सृष्टिकर्ता परमेश्वरले नारीहरूलाई यसरी बनाउनु भयो कि निश्चित समयमा बच्चा जन्माउन सुरु हुन्छ र निश्चित वर्षपछि त्यो समाप्त हुन्छ। सन्तान जन्माउने वर्ष पूरा भइसकेपछि पनि महिला पूर्ण अर्थमा नारी नै रहन्छिन्। महिलाले गर्नुपर्ने काम हुन्छ। त्यहाँ बच्चा जन्माउने बाहेक महिलाहरू गर्नका लागि सबैभन्दा योग्य कामहरू छन्। महिनावारी बन्द भएपछि महिलाहरूका लागि जीवन र सम्बन्धहरूमा पूर्ण र समृद्धि छ, बच्चाहरू हुर्किसकेका र बच्चा नभएका दुवै महिलाहरूको लागि। यहाँ एउटा प्रश्न छ, महिलालाई वास्तवमा महिला केले बनाउँछ? एक महिला एक पूर्ण व्यक्ति हो। संसारमा दुई प्रकारका व्यक्तिहरू छन्, महिला र पुरुष। एक पुरुष र एक महिला बीच केही शारीरिक भिन्नताहरू छन्। एक पुरुष र एक महिला बीचको भिन्नता केवल शारीरिक भन्दा गहिरो छ। उदाहरणको लागि, एक महिला एक पुरुष भन्दा फरक सोच्दछ। अझ महत्वपूर्ण कुरा, पुरुष र स्त्री दुवै परमेश्वरको स्वरूपमा बनाइएका हुन्। बाल्यकालदेखि एक केटीले आफ्नो वास्तविक मूल्य कहाँ छ भनेर बुझ्नु आवश्यक छ। उनी मूल्यवान छिन्, अतुलनीय रूपमा मूल्यवान छिन्, किनभने परमेश्वरले उनलाई आफू कस्तो छ भनेर देखाउनको लागि बाटो बनाउनु भयो। उसले मानिस भन्दा फरक तरिकामा परमेश्वरको प्रतिरूप व्यक्त गर्दछ। अर्को शब्दमा भन्नु पर्दा, एक महिलाको रूपमा उनको एउटा विशेष उद्देश्य छ। उनी आफ्ना छोरा छोरीको पालन पोषण र हेरचाह गर्न सृष्टि गरिएको हो र अरू पनि धेरै कुरा गर्न। बाल्यकालदेखि बुढेसकालसम्म जीवनको हरेक चरणमा, हरेक मौसममा उनले यो उद्देश्य पूरा गरिरहेकी हुन्छिन्। उनी आफ्नो आमाको गर्भबाट सुरु गरेर आफ्नो जीवनभर मूल्यवान व्यक्ति बन्छिन्। नारीको जीवनको हरेक चरणमा वा मौसमको आफ्नै सौन्दर्य, आफ्नै विशेष क्रियाकलाप, आफ्नै सुख र सन्तुष्टि, आफ्नै कारण र उद्देश्यहरू हुन्छन्। शारीरिक सुन्दरता, शारीरिक बल वा सन्तान जन्माउने क्षमताको हिसाबले मात्र आफ्नो मूल्य बुझ्नु एकदमै गलत कुरा हो। यी कुराहरू बितेर जानेछन्, तिनीहरू एक समयको लागि मात्र हुन्। तपाईँको मूल्य त्यो भन्दा धेरै ठुलो छ, आत्मिक छ, यो जीवन भन्दा पर छ र आउने जीवनसम्म पुग्दछ। त्यसैले यो आत्मिक रूपमा जीवित हुनु धेरै महत्त्वपूर्ण कुरा हो। परमेश्वरको वचन बाइबलले हामीलाई बताउँछ कि येशु पृथ्वीमा आउनु भएको उद्देश्य यही हो, हामीलाई आत्मिक मृत्युबाट छुटकारा दिन, हामीलाई दुष्ट शक्तिहरूबाट मुक्त गर्न र आत्मिक रूपमा जीवित बनाउन। जब येशु हाम्रो हृदय र हाम्रो जीवनमा आउनुहुन्छ, हामीले हाम्रो जीवनको हरेक चरण र मौसमहरूको विशेष अर्थ, जसको लागि हामी बनाइएका थियौँ भन्ने उद्देश्य पत्ता लगाउन सक्छौँ। त्यसकारण बाइबलले भन्छ, उपदेशक 12:1, दुःखको समय र वृद्ध अवस्था आउनु अघि नै जब तिमीले भन्नेछौ यस संसारमा मेरो मन लाग्दैन, ती समय भन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्नो सृष्टिकर्ताको सम्झना गर। 6:7, चाँदीको तार चुडिन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री पँधेरामा टुक्रा टुक्रा पारिन अघि र कुवामा पाङ्रो भचाइन अघि, जमिनबाट आएको धुलो जमिनमै फर्कन अघि तथा आत्मा दिनुहुने परमेश्वर कहाँ आत्मा जानु अघि उहाँको नै सम्झना गर।

0: प्रिय दिदी बहिनीहरू, तपाईँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम नारी आशा। अब एउटी महिला बुढी हुन्छे, उसको शरीर सुक्न थालेपछि ऊ ओइलाउन सक्छ वा उसले जीवनलाई हरेक दिन विशेष ठान्ने कुरा चुनौतीपूर्ण लाग्न पनि सक्छ। हुन सक्छ एक वृद्ध महिलाको रूपमा तपाईँले मेरो कुरा सुन्दै हुनुहुन्छ र सोचिरहनु भएको छ, तिमीलाई भन्न सजिलो छ तुलसा नानी, तिमी अझै जवान छौ, तिमीलाई मेरो जस्तो पीडा छैन, यो साँचो हो। साथी, मलाई उस्तै पीडाहरू छैनन्, तर हामी सबै बुढ्यौली हुँदै गइरहेका छौ र हामी आउने कठिन कसरी सम्हाल्छौ त्यसले फरक पार्छ, होइन र? म एकजना महिलासँग कुराकानी गर्दै थिएँ, उहाँ यसो भन्दै हुनुहुन्थ्यो, म अब उपयोगी छैन जस्तो लाग्छ। उहाँले भन्नुभयो, म एक निश्चिन्त उमेरमा पुगेको कारणले मानिसहरूलाई म फरक छु जस्तो लाग्छ। उहाँको अर्थ के हो भनेर म अचम्ममा परे। उसले जारी राखे, मैले सोचे कि मेरो महिनावारी त सकियो, ठिक छ, तर सबै कुराहरू खराब हुँदै गइरहेको छ। उहाँको लागि जीवन नाटकीय रूपमा परिवर्तन भएको थियो। उहाँले काम गर्न छोड्नु पर्यो, किनभने उहाँले काम गर्ने ठाउँमा 60 वर्षको उमेर सीमा थियो र उहाँलाई दोस्रो दर्जाको नागरिक जस्तो महसुस भयो। उहाँले आफ्नो शरीरमा भएका केही परिवर्तनहरू देखेपछि यो झनै खराब भएको थियो। उहाँले वर्षौंदेखि रमाइलो गरे जस्तो ऊर्जा अब उहाँसँग थिएनन्। उहाँलाई थप निन्द्रा चाहिन्छ र उहाँले आफ्नो कम्मर र घुँडामा थप दुखाइको महसुस गरिरहनु भएको थियो। ऐनामा हेर्दा उहाँलाई अनुहारको चाउरीपन बढेको थाहा भयो र उहाँको कपाल झन सितो भएको र निर्जीव देखिन्थ्यो। पीडा र सुक्खापनका कारण श्रीमानसँग यौन सम्बन्ध राख्नु अब रमाइलो थिएन। के भइरहेको छ भन्ने कुरा उहाँलाई थाहा थिएन र कहिले काहीँ उहाँ किन यहाँ छु भनेर सोचिरहनुहुन्थ्यो। समग्रमा यो निकै कठिन समय थियो। महिलाले जीवनलाई हेर्ने दृष्टिकोणमा भावनाहरू महत्वपूर्ण हुन्छन्। केही महिलाहरूले मासिक चक्रको दौडान आफ्ना भावनाहरू धेरै परिवर्तनशील हुन्छन् र महिनावारी सकिएको समयमा पनि हाम्रो आफ्नै आमाहरूले महिनावारी बन्द भएको सामना गर्ने तरिका र त्यसपछि जीवनको त्यो समय हाम्रो आफ्नै इच्छाहरूले पनि प्रभाव पार्दछ। यदि हाम्रो आमाहरूसँग भएका ती कठिन समय हामी पनि यो आशा गर्नेछौ, यदि तिनीहरूसँग कुनै समस्या थिएन भने हाम्रो दृष्टिकोण सायद अधिक सकारात्मक हुनेछ।
1: ममिता अर्की महिला थिइन् जसले मसँग महिनावारी बन्द भएपछिको जीवनको बारेमा कुरा गरिन्, तर उनको लागि यो नयाँ जीवन जस्तै थियो। महिनावारी बन्द हुने समय हुँदै गर्दा ममिताले आफ्नो डाक्टरसँग हुने परिवर्तनहरू र स्वस्थ रहन के गर्न सकिन्छ भन्ने बारेमा कुरा गरिन्। महिनावारी बन्द सुरु भएपछि उनलाई के आशा गर्ने भनेर थाहा थियो र आफ्नो पतिसँग उनले अगाडिको योजनाहरू बनाइन्। तिनीहरूले आफ्नो जीवनको पछिल्ला वर्षहरूमा गर्न चाहने धेरै चिजहरू थिए। उनले आफूले पाउने नयाँ स्वतन्त्रताको लागि तत्पर थिइन् र उनले ती आगामी वर्षहरूलाई आफ्नो जीवनको अन्त्यको रूपमा सोचिनन्, बरु नयाँ साहसिक कार्यहरूको रूपमा सोचिन्। उनी आफ्ना छोराछोरी र नाति नातिनाहरूलाई नयाँ तरिकामा रमाइलो गर्न स्वतन्त्र हुनेछिन् र उनको पतिसँग पनि। उनले आफ्नो घरमा थप चासो लिन थालिन् र उनले केही पुनः सजावट गरिन्। केवल साधारण चिजहरू, तर तिनीहरूले उनलाई पूर्तिको भावना दिए। उनले आफ्नो श्रीमान कामबाट घर आइपुग्दा उनको लागि स्वस्थ स्वादिष्ट खाना तयार गर्न बढी समय लिइन्। उनीहरूले केही समयदेखि कुरा गरिरहेका केही गतिविधिहरूमा साझेदारी गर्ने नयाँ तरिकाहरू योजना बनाए। उनीहरूले आफ्नो शारीरिक तन्दुरुस्ती कायम राख्न र मुटुको समस्याबाट बच्नका लागि बिहानको खाजा अघि सँगै हिँड्न थाले। जीवनको यस पछिल्लो चरणमा फलफुल र तरकारीहरू राम्रोसँग राख्नको लागि कतिको महत्वपूर्ण छ भनेर थाहा पाएर उनीहरूले के खाए भन्ने कुरामा उनी बढी होसियार भइन्। ममिता पनि सकारात्मक मनोवृत्ति कायम राख्न चाहन्थिन् र उनी महिलाहरूको बाइबल अध्ययन समूहमा सामेल भइन्। उनी त्यहाँका अन्य महिलाहरूसँग साझेदारी गर्न मन पराउँथिन् र उनका केही अन्तर्दृष्टि र अनुभवहरू युवा महिलाहरूका लागि उपयोगी थिए र उनले उनीहरूबाट पनि सिकिन्। जीवनको यो अन्तिम चरणमा मेरो दृष्टिकोण कस्तो छ? मेरो लागि सबैभन्दा उपयोगी तथ्यहरू मध्ये एक यो हो कि मेरो समय परमेश्वरको हातमा छ। मैले प्रभु येशूलाई मेरा पापहरू क्षमा गरिदिन आग्रह गरेको छु र मलाई थाहा छ म परमेश्वरको सन्तान हुँ। परमेश्वर जसले मलाई भन्नुहुन्छ कि मेरो समय उहाँको हातमा छ, म उहाँको मदत र मार्गदर्शनको लागि सोध्न सक्छु र म उहाँलाई मेरो बाटोमा आउने परिस्थितिहरूको लागि थप धन्यवाद दिन सिक्न सक्छु। महिनावारी समाप्त भएपछि र त्यसपछि पनि मसँग उहाँको वचन बाइबल पढ्न र यसलाई अहिले मेरो जीवनमा कसरी लागू गरेको परमेश्वर चाहनुहुन्छ भनेर जान्नको लागि धेरै समय छ। म प्राय विधवा नाओमीको बारेमा सोच्छु जसको कथा पुरानो नियममा छ। तपाईँले हामीले कहिलेकाहीँ उनको कथा सुनेको हुन सक्छ। श्रीमान र दुई छोराको मृत्यु हुँदा उनी विदेशमा बस्दै आएकी थिइन्। बुहारी रुथ मार्फत उहाँको आवश्यकताहरू पूरा गर्न परमेश्वरले उहाँसँग बस्न रोज्नुभयो। जब नाओमीले आफ्नै देश फर्कने निर्णय गरे, रुथले आफ्नो देश छोडेर उनीसँगै फर्कने निर्णय गरे। परमेश्वरले नाओमीको आवश्यकता जान्नुभयो, तिनलाई डोर्याइदिनुभयो र तिनको लागि प्रबन्ध गर्नुभयो। उनी विधवा थिइन् र उनका छोराहरू मरिसकेका थिए भने पनि तिनले तिनलाई आफ्नो अवस्थामा शान्ति र सन्तुष्टि दिए। वर्षौँ बित्दै गयो र परमेश्वरले उनको लागि आफ्नो उद्देश्यहरू पूरा गर्नुभयो। हामीले पाउँछौँ कि रुथ उनकी बुहारीद्वारा महान राजा दाउदको जन्म भएको थियो र राजा दाउद मसीह यीशुका पुर्खा थिए। कस्तो कथा र कतो प्रोत्साहन! परमेश्वरले नाओमीको साथ समाप्त गर्नु भएन किनभने उनी अब वृद्ध भइन्, बरु उहाँले नयाँ काम गरिरहनु भएको थियो। वास्तवमा परमेश्वरले उनलाई भविष्य र आशा दिनुभयो। यदि एक महिनावारी रोकिएको महिला एक इसाई हो भने कसरी बाँच्नुपर्छ? एक क्रिश्चियन महिला महिनावारी समाप्त भएपछि अन्य क्रिश्चियन महिलाहरू जस्तै बाँच्नुपर्छ। उनले येशु ख्रिस्टलाई आफ्नो प्रभुको रूपमा हेर्नुपर्छ र हरेक विचार, प्रत्येक शब्द र प्रत्येक कार्यमा उहाँलाई खुसी पार्न खोज्नुपर्छ। उनको शरीरको शक्ति परिवर्तन हुन सक्छ र त्यसै गरी उनको काम वा उनी बस्ने ठाउँमा पनि हुन सक्छ, तर जीवनमा उनको ध्यान उस्तै हुनुपर्छ। उनले सोध्नुपर्ने प्रश्न यो हो, म कसरी प्रभावकारी रूपमा मेरो प्रभु र मेरो वरपरका मानिसहरूलाई माया र सेवा गर्न सक्छु? म पक्का छु कि महिलाहरूले यस प्रश्नको जवाफ विभिन्न तरिकामा दिनेछन्, तर क्रिश्चियनहरूले महिलाहरूले अब बाइबल पढ्न र यसका शिक्षाहरू लिनको लागि धेरै समय पाएको बताउँछन्। तिनीहरू आफ्नो परिवार, आफ्नो मण्डली र आफ्नो समुदायको लागि प्रार्थना गर्न समय निकाल्थे। तिनीहरू सानै हुँदाको तुलनामा यी कामहरू गर्नको लागि अहिले धेरै समय छन्, तर तिनीहरूले त्यो समय लिने छनौट गर्नुपर्छ। उनीहरूले समान रुचि भएकाहरूसँग समय बिताउन खोज्नुपर्छ जहाँ उनीहरूलाई पालन पोषण गर्न सकिन्छ। तिनीहरूले अरूको पालन पोषण र हेरचाह गर्न पनि सिक्नेछन् र खाँचोमा परेकाहरूलाई खानाको लागि केही साना वस्तुहरू लैजाने, तिनीहरूको बोझ कम गर्न मद्दत गर्ने जस्ता कामहरू गर्न सक्नेछन्। उनीहरूले उनीहरूको लागि प्रार्थना गरेर वा सायद बच्चाहरूलाई केही समयको लागि ध्यान दिएर मदत गर्न सक्छन् ताकि थकित आमाले किनमेल गर्न सकोस् र त्यहाँ अन्य धेरै तरिकाहरू छन् जसमा उनीहरूले व्यवहारिक मदत दिन सक्छन्। अर्को शब्दमा यो जीवनको नयाँ समय, नयाँ चुनौती र नयाँ आशिष हो। उस्तै चासो भएका आपसी मित्र हुन सक्ने व्यक्तिहरूसँग केही नयाँ सम्बन्धहरू विकास गर्न पनि उपयोगी हुन्छ।
0: नयाँ सम्बन्धको समय छ। महिनावारी समाप्त भएपछि एक समय हुन सक्छ जब तपाईँ एक पत्नीको रूपमा आफ्नो पतिसँग आफ्नो सम्बन्ध पुननिर्माण गर्न सक्नुहुन्छ। घरमा छोरा छोरीहरूसँग वर्षौंको दौरान त्यो सम्बन्ध अक्सर बरु नियमित हुन्छ। यो समय सँगै नयाँ जीवन निर्माण गर्ने, नयाँ चासोहरू खोज्ने र नयाँ तरिकामा एक अर्काको कदर गर्न सिक्ने समय हो। वैवाहिक जीवनको भौतिक पक्षलाई पनि नवीकरण गर्न सकिन्छ। यदि तपाईँलाई यस क्षेत्रमा कठिनाइहरू छन् भने विश्वसनीय डाक्टरसँग कुराकानी गर्न सक्नुहुन्छ, किनकि महिनावारी बन्द भएकोले हर्मोनल परिवर्तनहरूको कारणले गर्दा हुने शारीरिक कठिनाइहरू हटाउनको लागि लुब्रिकेटिङ तेलको प्रयोग गर्न सक्नुहुन्छ। पतिहरू महिनावारी सकिएपछि पनि पत्नीहरू जस्तै जीवनको एकै चरणमा पुग्दा तिनीहरूको पनि विशेष आवश्यकताहरू छन्। उनीहरूलाई प्रशंसा र प्रोत्साहन चाहिन्छ। वास्तवमा उनीहरूले अफिसमा काम गर्दा वा कारखानामा वा बाहिर खेतहरूमा काम गर्दा उनीहरूको श्रीमतीद्वारा माया र पूर्ण रूपमा स्वीकार गर्न आवश्यक छ। तिनीहरूले चासोका विभिन्न चिजहरूको बारेमा कुरा गर्दै समय बिताउने काम गर्न आवश्यक छ। त्यहाँ भविष्यको लागि निर्णयहरू छन् जसमा वित्तका क्षेत्रहरू समावेश भएका छन्। पति र पत्नी दुवैले यी निर्णयहरू साझा गर्न आवश्यक छ। मृत्यु र मृत्यु र अलगपन, सम्भावित रोग र अन्य यस्तै चिजहरूका लागि यी कुराहरू हुन् जुन हामी कुरा गर्न मन पराउँदैनौ। तर यदि तपाईँले योजना बनाउनु भयो र यसको बारेमा कुरा गर्नुभयो भने तपाईँले यस समयको पीडालाई कम गर्न सक्नुहुन्छ। अब हामी महिनावारी सकिएको छौँ भनेर परमेश्वरले हामीसँग समाप्त गर्नुभएको भने छैन। जीवनको नयाँ चरण भर्खरै सुरु हुँदैछ। यसलाई स्वागत गर्नुहोस्, यसको आनन्द लिनुहोस् र अन्तिम चरणको लागि तयारी गर्नुहोस्। मृत्युपछि परमेश्वरको उपस्थितिमा सर्ने हो। यो जान्न महत्त्वपूर्ण छ कि हामी प्रभुसँग घरमा हुनेछौँ र हामी त्यो समयको लागि तयार छौँ। यो कसरी गर्न सकिन्छ भनेर तपाईँ सोच्न सक्नुहुन्छ। तपाईँहरूको लागि प्रार्थना गर्नेछु, तपाईँ पनि मसँगै प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु, म यो पृथ्वी छोड्ने समय आउँदा म तपाईँलाई भेट्न तयार छु भनी निश्चित हुन चाहन्छु। मलाई थाहा छ म स्वर्गमा जान र तपाईँको साथमा बस्न योग्य छैन, तर मलाई माफ गर्नुहोस्। मलाई विगतका सबै चिजहरूबाट सफा गर्नुहोस्। मलाई तपाईँको पवित्र आत्माले भर्नुहोस् र म अहिले जहाँ छु र म के गरिरहेको छु त्यसमा तपाईँको लागि बाँच्न मद्दत गर्नुहोस्। तपाईँले मलाई कहिल्यै छोड्ने छैन भनी प्रतिज्ञा गर्नुभएको लागि धन्यवाद। यो अचम्मको कुरा हो कि तपाईँले यी पछिल्ला वर्षहरूमा मसँग यात्रा गर्ने बाचा गर्नुभएको छ र त्यसपछि मलाई घर लैजाने। प्रभु धन्यवाद। येशूको नाममा आमेन।
1: आज धेरै संस्कृतिहरूले युवा अवस्था र राम्रो सुन्दरताको प्रशंसा गरिरहेको छ। फलस्वरूप ठूला व्यक्तिहरूलाई आदर गर्ने कुरा कम भएको छ। अन्य संस्कृतिहरूले वृद्ध मानिसहरूलाई आफ्नो सम्मान कायम राखेका छन्। मलाई यो मन पर्छ र मलाई लाग्छ कि परमेश्वर पनि यसबाट प्रसन्न हुनुहुन्छ। बुढा मानिसहरूले हामीलाई सिकाउन धेरै कुराहरू छन्, यदि हामी केवल रोकेर उहाँहरूलाई सुन्न इच्छुक छौँ भने। यदि तपाईँ एक वृद्ध महिला हुनुहुन्छ भने किन आफ्नो समय एक जवान महिलालाई प्रोत्साहन गर्न खर्च गर्नुहुन्न? उनको साथमा आउनुहोस् र उनको साथी बन्नुहोस्। यो आफ्नो ज्ञान र अनुभव साझा गर्न एक अद्भुत तरिका हो।
0: हो माया, यो कुरामा म पनि सहमति छु। मसँग एक अद्भुत 84 वर्षीय गुरु साथी छ जसले मलाई ठूलो प्रोत्साहन दिनुभएको छ। सायद तपाईँले आफ्नो जीवनको यस पछिको समयको माध्यमबाट तपाईँलाई मद्दत गर्नको लागि आफ्नो गुरु र साथी हुनको लागि पुरानो व्यक्ति भेटाउन सक्नुहुन्छ।
1: हामी सबैजनालाई थाहा छ कि हामी बुढ्यौली हुँदै जान्छौँ। हामीलाई प्राय धेरै दुखाइ र पीडा हुन्छ। कहिलेकाहीँ पीडा एक्लोपनको रूपमा आउँछ, जसरी एक एक गरी साथीहरू र परिवारका सदस्यहरू बित्छन्।
0: कहिलेकाहीँ जीवनले अध्ययारो अनुभूति ल्याउन सक्छ, जस्तै हामीले रातको समयमा फेला पार्छौँ। याद गर्नुहोस्, जसरी दिन र रात सूर्य उदाउने र अस्ताउनेलाई परमेश्वरको नियन्त्रणमा छ, त्यस्तै हाम्रो जीवन पनि परमेश्वरको नियन्त्रणमा छ। उहाँलाई थाहा छ कि हामी यस पृथ्वीमा कति दिन छौँ। परमेश्वरको बारेमा सिकेर, उहाँको सेवा गरेर, अरूको सेवा गरेर तिनीहरूबाट अधिकतम लाभ लियौँ।
1: यो वास्तवमै आशा भएको महिलाहरूको असल चिन्ह हो कि उनले आफ्नो सृष्टिकर्ता परमेश्वरलाई चिन्छिन् र उहाँलाई माया गर्न पाउँदा खुसी हुन्छिन्। उनलाई थाहा छ कि उनको जीवनमा साँचो अर्थ छ र अरूलाई खुसी दिन्छिन्।
0: प्रिय दिदी बहिनीहरू, के तपाईँ पनि आशाले भरिएको महिला हुनुहुन्छ? हामी आशा गर्दछौँ यदि तपाईँ आफ्नो जीवनको अर्थको बारेमा थप जान्न चाहनुहुन्छ भने प्रिय दिदी बहिनीहरू सुन्दै गर्नुहोला कार्यक्रम नारी आशा।
1: प्रिय श्रोता मित्र, तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? मलाई विश्वास छ निश्चय नै आजको कार्यक्रम तपाईँ हामी वरपर भएका महिलाहरूको लागि, साथै हाम्रो परिवारमा भएका महिलाहरूको लागि र आफ्नै लागि पनि उपयोगी हुन्छ। प्रिय दिदी बहिनी, महिनावारी बन्द हुँदैमा तपाईँ र मेरो भूमिका समाप्त भएको छैन। यसपछि पनि हाम्रा जीवनका चरणहरू छन्। हामीले हाम्रो जीवनलाई कस्तो प्रकारले हेर्छौँ, वास्तवमा त्यो दृष्टिकोणले हामीलाई फरक पार्दछ। आज हामीले यसै विषयमा कुराकानी गर्यौँ। हवस् त, आजको लागि भने यहाँहरूबाट बिदा हुने समय भइसकेको छ। कार्यक्रमको विषयमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भए कार्यक्रमको अन्त्यमा दिने ठेगानामा लेखी पठाउनु होला। हामीलाई सधैँ नै यहाँहरूको प्रतिक्रियाको अपेक्षा रहनेछ। हवस् त, आजलाई पनि बिदा चाहन्छौ। जय मसीह, साथै नमस्कार।
2: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौँ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: रेडियो छिमेकी।
2: नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको शुक्रबार बिहान 6:30 बजेदेखि आधा घन्टासम्म प्रसारण हुने कार्यक्रम हेलो सांसदमा विशेषतः संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्नको लागि संवाद तथा अरू विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गर्छौँ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको कार्यक्रम हेलो सांसदमा रसुवाको भोटेकोशी बाढी र यो बाढी पछिको प्रभाव, राहत तथा उद्धारका लागि सांसदहरूको भूमिकाको बारेमा छलफल गर्दैछौँ। सुरुमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कँडेलसँग साथी सन्तोषी रावल कुराकानी गर्दै हुनुहुन्छ। धादिङ लगायतका क्षेत्रमा भएको जनधनको क्षति र प्रभावको बारेमा संवाद केन्द्रित छ।
3: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 400-500 घरहरू प्रभावित छन्, घर पुरिया छन्। त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। 400-500 चाहिँ त्यहीँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अठाउँमा छ भने ती घर बसेका छन्। त्यस्ता
4: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीडितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
3: धादिङमा पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ। अब त्यहाँ त्यो ठाउँबाट उठ्नुपर्ने हो कि भन्ने चाहिँ त्यहीँ डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
4: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
3: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन, होइन? अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तात्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले। अब बच्चाबच्चीहरूको पढाइ सब लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु।
4: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
3: अब त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ। धादिङ जिल्ला पनि म चाहिँ दक्षिणी बेल्टको हो, त्रिशुली वारीकै, त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ। त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, धादिङ पनि त्यस्तै दुर्गम छ। यसो हिउँदमा गाडी जान्छ, तर बर्खामा गाडी जाँदैन। अहिले गाडी रोकिएको स्थिति छ, 3-4 महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ,
4: होइन? अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
3: त्यही हो चाहिँ धादिङको समस्या आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत चाहिँ यता आयो। पनि अहिलेसम्म पनि त्यो निरन्तरता छ। धादिङ नजिक

0: दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ, उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन। एउटा त समानुपातिक, त्यसमा पनि प्रतिपक्षी
1: बोलेको कुराहरू त्यहाँ
0: बोल्न होइन, बोल्न त बोलो तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन् नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन।
2: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा गचगचाउने त तपाईँलाई हो नि त जनताले, होइन? जनता सामु चाहिँ तपाईँले कुराहरू कसरी
0: होइन,
2: प्राप्त
0: जनतासँग
2: गर्नुहुन्छ?
0: त भनिराखेका छौँ हामीले त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा, अहिले पनि आवश्यकता छ। जस्तो अहिले चाहिँ अब यो कृष्णभीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली नै रोकिएको स्थिति छ, काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ। त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनु पर्छ, पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनु पर्छ। त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ। अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ, यातायात प्रणालीबाट धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ। त्यस कारणले त्यो त्यो पहिलाको पुल लगेको छ, त्यो पुल निर्माण गर्नु पऱ्यो। त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै 6 वटा लगेको छ, झलुङ्गे पुलहरू चाहिँ 10-15 वटा लगेको छ। त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्त्वपूर्ण विषय हुन गएको छ।
3: स्ट्रङ ढङ्गले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
4: के तपाईँको सुझाव विचारले पनि कानुन निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
5: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानुन निर्माण प्रक्रियामा जोडिन्छ।
6: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
4: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरोकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निस्कन्छ निष्कर्ष।
7: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
8: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
5: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
9: हाम्रा दुःखमा एउटा तरकारी खेती गरिछौँ र पानी पिग्रला, अखन त हाम्रो खेत नै बाढ।
4: संसदका काम कारबाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृङ्खला हेलो संसद।
5: कानुन निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
4: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
2: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा स्वास्थ्य, यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ। यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ?
0: शिक्षा स्वास्थ्य महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो। होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेको छ, थरी थरीका मान्छेहरू हुन्छन् त्यहाँ, त्यसले समस्या बनाएको छ। अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने, कतिपयका विद्यालय पारी छन्, विद्यार्थी वारी छन्, कतिपयको विद्यार्थी पारी छन्, विद्यालय महाविद्यालयहरू वारी छन्, तिनीहरूको कनेक्टिभिटी, तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो। आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ। आवासको व्यवस्था नभएसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यकरण भएर जान्छ भन्ने ठान्दछु मैले।
2: तपाईँले संसदमा उठाएका सबैभन्दा महत्त्वपूर्ण जनसरोकारको विषय चाहिँ के हो?
0: अब नीति निर्माण र कानुन बनाउने तपाईँले भन्नुभयो होइन, त्यसमा सक्रिय भएर लागिराखेको छु म। अब संसदमा अन्य चाहिँ जस्तो चाहिँ नीति तथा कार्यक्रम आयो त्यसमा यसरी जानुपर्छ भनेर सरकारलाई सल्लाह दियो, बजेट आयो, त्यस्तै गरी चाहिँ अब सरकारका अन्य किसिमका जुन चाहिँ नीतिहरू, अन्य किसिमका ऐन कानुनहरू आउँछन् त्यसमा यसरी जाँदा उपयुक्त हुन्छ र भनेर हामीले त प्रतिपक्षको हिसाबले सल्लाह दिने हो। अब त्यसलाई मान्ने नमान्ने त त्यही सरकार पक्षको भूमिका हुन्छ। अब दुई तिहाईको सरकार छ, अर्को किन चाहियो भन्ने चाहिँ त्यो चाहिँ लागेको हुन्छ उहाँहरूलाई। चाहिँ त्यसो भए हुनाले हाम्रा कुरा कति ल्याएको छन् कति ल्याएको छन् मनमा के छ देखिने गरी चाहिँ त्यस्तो स्वीकार भए जस्तो लाग्दैन। बाहिर अब देखाउनलाई त अप्ठ्यारो पनि हुने होला नि त, प्रतिपक्षको कुरो मान्यो भन्ने होला होइन, जायज कुरा भनेको कुरो कुनै न कुनै त लागु नगरी सुखै छैन हेर्नुहोस्। तर चाहिँ अब तत्कालै लागु गरेर देखाउँदाखेरि चाहिँ अप्ठ्यारो महसुस हुन्छ नि त, सत्तामा हुँदा त जसलाई पनि त्यो लाग्छ फेरि।
2: जस्तो संसदमा नागरिक

0: एक सरोकारसँग जोडिएका थुप्रै विधेयकहरू विचाराधीन छन्। तिनमा संशोधन प्रस्ताव दर्ता गर्दा तपाईँले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको भावना वा विज्ञहरूको रायलाई कसरी समेट्नु भएको छ नि?
1: अब संसदको चाहिँ त्यहाँ आएका ऐन कानुनहरू ठ्याक्कै निर्वाचन क्षेत्रका जनतासँग जोड्न कतिपय कुराहरू मिल्दैन, होइन, कतिपय मिल्छ कतिपय मिल्दैन। अब विज्ञहरूसँग राय लिने कुरो त त्यो सामान्य कुराहरू हो, त्यो लिइनै हालिन्छ। विज्ञहरूसँग राय लिने, अध्ययन गर्ने चाहिँ अब डकुमेन्टहरू अरू अध्ययन गर्ने, पुराना ऐन कानुन अध्ययन गर्ने, नयाँ विधेयक अध्ययन गर्ने, त्यो अनुसार सुझाव दिने कुरा हुन्छ।
0: जस्तो अब पछिल्लो समय संसद विधेयक निर्माणमा पनि राजनैतिक दाउपेच र कुराकानीमै बढी अल्झिएको आरोप लाग्ने गरेको छ, होइन? संसदलाई साँच्चैकै जनताको आवाज बुलन्द गर्ने र द्रुत गतिमा कानुन बनाउने, थलो बनाउने तपाईँको व्यक्तिगत भूमिका के छ त्यसमा चाहिँ?
1: तपाईँको जुन पहिले भन्नुभएको छ त्यस्तो छैन संसद। संसद त्यहाँ दुई तिहाइ भए हुनाले गर्दाखेरि त्यो आवाज त प्रतिपक्षीको आवाज त सबै सरकारका जम्मै कुरो जताको ततै समर्थन गर्ने त प्रतिपक्षीको ड्युटी होइन नि त। प्रतिपक्षीको ड्युटी त सरकारका कमी कमजोरीहरू देखाइदिने नै हो। त्यस कारणले त्यो देखाएको हो, त्यसलाई अब कसरी दुनियाँले कसरी बुझेका छन् चाहिँ दाउपेच, त्यो दाउपेच साउपेच केही छैन, दाउपेच लाग्दैन लाग्दैन अहिले। अब बाँकी रह्यो चाहिँ नीति निर्माणमा चाहिँ आवाज उठाउने सहयोग गर्ने कुराहरू, अब समितिका कामहरूमा सहभागी हुनु पऱ्यो। त्यसमा यो अहिले तपाईँसँग कुरा गर्दा गर्दै अब अर्को बैठक छ त्यही समितिको, त्यसमा जानुपर्नेछ। अब यो अहिलेको यो भोटेकोसी सम्बन्धी अर्थ समितिले एउटा उपसमिति बनाएको छ, त्यो उपसमिति अन्तर्गत चाहिँ काम गर्ने कुराहरू अब त्यसमा लाग्ने हो। त्यस्तै गरी विभिन्न विधेयकहरू चाहिँ आफ्ना समितिमा आउँछन्, ती समितिमा को विधेयकहरूमा त्यहाँ छलफल गर्ने हो। विधेयकहरूमा संशोधनका कुरा हलमा आउँछ, त्यसमा बोल्ने कुराहरू र आम नीति निर्माणको कुरा र सरकारमाथि हाम्रो चाहिँ ड्युटी भनेको सरकारमाथि निगरानी राख्नु पनि हो प्रतिपक्षी दलहरूको भूमिका, त्यसमा हामी काम गरिरहेका छौँ।
0: जस्तो जति पनि अब सरकार परिवर्तन भइरहने तर जनताका आधारभूत समस्या उस्तै रहने अवस्थाको मुख्य जिम्मेवार राजनीतिक दल हुन् कि प्रणाली?
1: परिवर्तन भएको छ, जनताको आवश्यकता पुरै पुरा भएको छैन, त्यो पाटो मान्छु मैले, होइन। संसारका अरू देशहरूको तुलनामा चाहिँ हामी त्यति विकसित हुन सकेका छैनौँ मान्छु, अनि जनताको आवश्यकता, हिजो म जुन बेला यहाँ काठमाडौँ एसएलसी दिन काठमाडौँ आउनु पर्थ्यो, म हिँडेर आउनु पर्थ्यो, कति दिन लगाएर आउनु पर्थ्यो, त्यति बेलाको जनताको आवश्यकता र अहिलेको जनताको आवश्यकता उस्ता उस्तै भन्ने हुन्छ त। उस्ता कहाँ उस्ता उस्तै छ, अहिलेको विश्व परिवेश परिवर्तन अनुसार त्यो अनुसार चाहिँ भएन भन्ने कुरो चाहिँ एउटा चिज हो। त्यो कुरो त्यसमा अब हाम्रा साधन स्रोतका सीमितता पनि छन्, हाम्रा ज्ञानका सीमितता पनि छन्, त्यसमा राजनैतिक पार्टीहरूको पनि केही कम कमजोरी होला, नेताहरूका पनि केही कम कमजोरी होलान् र समग्र चाहिँ सीमाको कारणले पनि समस्या भएको छ।
2: नेकपा एमालेका सांसद डाक्टर पुष्प कँडेलसँगको कुराकानीपछि अब हामी एकैछिन रसुवातर्फ लाग्दैछौँ। रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यसँग भोटेकोसी बाढी र बाढीपछिको प्रभाव र सरकारवाला निकायसँगको समन्वयमा सांसदको भूमिकाको बारेमा हामीले कुराकानी गरेका छौँ।
3: यी समय हाम्रो सुरुङमा उतारको कुराहरू ढिला भएको थियो, प्रभुले अप्ठ्याराहरू ती चुनौती आफ्नो साथमा छोडेको थिए, यो चुनौतीका बावजुद अहिले चाहिँ डेडिकेटली टनलको रेस्क्यु कामहरू भइरहेछन्, हरेक दिन प्रोग्रेस छ, यो नै हाम्रो लागि सुखद कुरा हो। अहिले पछिल्लो समयमा अब अरू अरू उद्धार गर्ने कामहरू टनलदेखि बाहेक मोटामोटी धेरैहरूको भएको छ। रातको विषयमा कस्तो छ भन्दाखेरि अहिले पनि रसो जिल्लाको 27 वडा मध्ये 13 वडाको सडक सञ्जाल टुटेको छ। पुनःस्थापना र पुननिर्माणका कुराहरू जोडिँदै आउने अवस्था छ। सरकारले यसको विषयमा गम्भीरता साथ अगाडि बढिसकेपछि अहिले चाहिँ काठमाडौँमा 22 मार्करमा 580 जना हुनुहुन्छ।
4: यसरी संयोजनकारी भूमिका खेल्दै गर्दाखेरि यो वैकल्पिक बाटो भएर रसुवा कति पटक जानुभयो यो 10 गते पछाडि?
3: म दुईचोटि गइसकेँ।
4: त्यो बाटो हिँड्दै गर्दाखेरि पुङपुङ खोला पुग्दा र त्यो एउटा सांसदको रूपमा तपाईँले खेलिराखेको भूमिका के छ भने?
3: यस्तो भयो, यो हामीले 13 गते फेरि मुख्यमन्त्री सहित विपदको निर्णयहरू गरेर बस्यौँ, होइन। मुख्यमन्त्री नै रसो जिल्लाको भूभागमा बसिकन हामी सिडी कार्यालयमा बसेर, प्रशासन कार्यालयमा बसेर हामीले यो विषयमा निर्णयहरू गरेका छौँ। यसलाई म हरेक दिन जस्तो उहाँहरू जिम्मेवारी साथीहरूलाई योबाट नभई योबाट वैकल्पिक दिँदै त्यसलाई व्यवस्थापन गर्नलाई म आफ्नो तर्फबाट मैले सबै सम्बन्धित निकायहरूमा हरेक दिन गच्छ जर्नी गरेको छु। किनभने मैले बुझे अनुसार मैले कस्तो छ भन्दाखेरि त्यो खास प्रारम्भिक चरणमा यो एउटा कृषि सडकहरूमा रहेको थियो। जब यसरी हाम्रो यो पासाङ लामो राजमार्ग नै गल्छी मैलिङ स्याबुबेसीको सडक वासआउट गरेर लिएर गइसकेपछि त्यो मात्र एउटा आंशिक वैकल्पिक मार्ग रहने भावनाले मैले पनि म पहिलो दिनमै यो समस्याहरू बुझिसकेपछि मैले सूर्यगढी गाउँपालिकाको प्रमुखज्यूलाई, नौकुण्डा गाउँपालिकाको प्रमुखज्यूलाई, कालिका गाउँपालिका प्रमुखज्यूहरूलाई डिब्रिज हटाउनेदेखि सबै कुराहरू गरियो। अहिले समस्या कहाँ छ भन्दाखेरि त्यो कतिपय हाम्रा मैले त्यही भएर आज पनि बोलेँ यो विषयमा, मोस्टली अलिक जनरली के कुरामा चाहिँ पार्टनरसिपमा काम गर्नुपर्ने कुराहरू चाहिँ अलिकति समन्वयकारी भूमिकाहरू कहाँ मिसिङ छ भन्दाखेरि फेडरल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्टको चाहिँ जिम्मेवारी होइन जुन ढङ्गको इम्पोर्टेन्स छ आफआफ्नो ढङ्गले लिनुपर्ने चाहिँ अलिकति सिरियसली नलिएको जस्तो मैले पाएर निर्णयहरू गर्ने र जिम्मेवारी भागहरूलाई आफैले घसघलाउने कामहरू गरिरहेको छु।
4: तर जस्तो अब यस्तो विपदको बेलामा पनि मेरो भागमा कानुनमा कति लेखा छ कति लेखा छैन भनेर त्यसरी आलो पालो गरेर बस्न मिल्छ कि मिल्दैन जनप्रतिनिधि अथवा तपाईँ आफैले पनि जनप्रतिनिधि रूपमा नेतृत्व गर्दै हुनुहुन्छ?
3: सबभन्दा ठुलो समस्या भनेको के हो तपाईँको खर्चको आधार हो, कुनै कामहरूलाई पैसाको कुरा चाहियो, यो विपत्तिको लागि प्रदेश सरकारले कति छुट्यायो, सङ्घले के जिम्मेवारी लिने, प्रदेशले के जिम्मेवारी लिने, स्थानीय तहको सीमितता हामीहरू सबैलाई थाहा छ।
4: भनेको अहिले त्यो बाँडफाँडमा सहमति कुरा मिलिसक्यो कि अहिले पनि तेरो मेरो भन्नेमै छ हामी?
3: यस्तो छ खास वास्तवमा के भन्दाखेरि यो अहिले जुन सडक छ यो प्रदेश स्तरको सडक हो, यसमा हामीले फेरि यसलाई पक्की अपग्रेड गर्ने भनेर तपाईँको आफ्नै केही कुराहरू बजेटहरू छुट्याइसकेको अवस्था पनि हो। अब यसलाई चाहिँ फर्दर त्यो सडकलाई अपग्रेड गर्नलाई उहाँहरूलाई चाहिँ त्यो कानुनी समस्याहरू छ जस्तो मलाई लाग्दैन। होइन अब रिसोर्स म्यान पावरहरूको चाहिँ अलिक निगरानी कम भएको जस्तो मैले बुझेर हिजो पनि धेरै कुराहरू घचघचाएँ, हिजो मात्र पनि यो विषयमा चाहिँ धेरै कुराहरू सम्बन्धित निकायको साथीहरूसँग मैले कुरा गरेका छु। अब हामीलाई चाहिँ रिसोर्स म्यानेजमेन्ट गर्नलाई चाहिँ समस्या परेर काममा सरकारी कागजहरू काम कारवाहीहरू अगाडि बढाउनलाई समस्या भएको जस्तो मैले बुझाएको छु। होइन मैले त्यही पनि उहाँहरूलाई चाहिँ आफ्नो ढङ्गले अगाडि बढ्नुहोस्, मैले संविधानकारी भूमिका गर्नुपर्ने पुरा गर्नुपर्ने कुराहरू सबैसँग गर्छु भनेर मैले गरिरहेको पनि छु र भोलि पनि गर्छु।
4: अनि सांसदको रूपमा अब तपाईँ त अहिले प्रतिपक्षी दलको सांसदको रूपमा रहनुभयो, संसदमा सुन्दा र हेर्दाखेरि विपदमा हामी सँगै भन्ने खालकै छ, अनि तपाईँले सरकारसँग अथवा सरकार मातहतका अरू निकायसँग समन्वय गर्दाखेरि कतिको सहयोग कतिको त्यो खालको समन्वय पाइराख्नु भएको छ?
3: होइन यस्तो छ हजुर, जे भए पनि म रसल जिल्लाको जनप्रतिनिधि हो, अहिले मैले अरू विषयमा अरू कसले के भन्यो भन्ने कुरातिर म त्यही पछि लाग्नु भने मैले कसरी मेरो जनतालाई राहत पुग्ने, उहाँहरूको समस्याहरूलाई कसरी सरकार समक्ष पुर्याउने र समाधान गर्ने मेरो प्रथम प्राथमिकता हो। होइन उहाँहरूको मनोविज्ञान के छ, जति बाहिरबाट देखिए हुन्छ उहाँ गाउँघरको मनोविज्ञान, उहाँहरूको आवश्यकता मैले राम्रोसँग बुझाएको छु। यही ढङ्गले सम्बन्धित निकायहरूसँग मैले कुरा गर्ने राख्ने र उहाँहरूको समस्यालाई चाहिँ नजिकसँग जोडेर ती विषयहरू चाहिँ उठान गरेर समस्या समाधान गर्नुपट्टि मेरो जिम्मेवारी हो, त्यो मैले गर्छु। सरकार पछि होस् प्रतिपक्ष होस् हामी नागरिकलाई जोगाउने कुराहरू गर्दैछौँ, यसमा पार्टीको कुरा रहेन, नेपाली नागरिकलाई हामी सबैजना नेपाली नागरिक हौ, नागरिकको कुरामा हामीहरूले त्यस्तो सोच्नुहुन्न भन्ने भावना साथ जति जे जस्तो जस्तो अप्ठ्यारा आउँदाखेरि पनि मैले सरकारको लाई घचघचाउने कुरा र उहाँ हामीले समन्वयकारी भूमिका गरेर जनताले सुख दिने राहत पाउने कुरामा म लागिरहेछु।
4: तपाईँले अघि जुन सडकहरू टुटेको सम्बन्ध गाउँ बस्तीसँग भन्नुभयो नि, अब त्यसलाई सञ्चालन गर्नको लागि हुन त अब मुख्य सडक नै अहिले पनि अब क्षतविक्षत अवस्थामा छ, होइन ग्रामीण सडकहरूलाई सञ्चालन गर्नुभन्दा अगाडि त्यो मुख्य सडक बनिसक्न पर्छ अथवा मुख्य सडक बन्दै गर्दाखेरि पनि स्थानीय सडकहरू जनप्रतिनिधि अरू सरकारवाला निकायसँग गरेर सञ्चालनमा ल्याउन सकिन्छ जस्तो लाग्छ?
3: अहिलेको विपदको बेलामा हरेक कुराको सीमितताहरू हुन्छन्, हामी चाहे जो सरकारमा बसे पनि त्यसको अप्ठ्याराहरू मैले बुझ्दछु र हामीले सक्दो छिटो चाहिँ कनेक्टिभिटी गर्न रोड कनेक्टिभिटीलाई चाहिँ इस्टाब्लिस गराउनलाई प्रदेश स्तरीयबाट सङ्घीयले कुन चाहिँ गर्ने भन्ने कुराले त्यो उहाँहरू छुट्टै ढङ्गले सङ्घको ढङ्गले प्रदेशको ढङ्गले स्थानीय साथीहरूलाई स्थानीय सरकारहरूलाई त्यसलाई हरेक दिन अपडेट गर्ने कामहरू हामी निरन्तर लागिरहेछौँ। मेरो रसको भूगोलपट्टि त जनप्रतिनिधिहरू नै एज अ ट्राफिक भएर काम गरिरहनु भएको छ। त्यहाँ
5: स्ट्रङ ढङ्गले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
6: के तपाईँको सुझाव विचारले पनि कानुन निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
7: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानुन निर्माण प्रक्रियामा जोडिन्छ।
8: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
6: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफलपछि निस्कन्छ निष्कर्ष।
9: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
10: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
7: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
11: हाम्रा दुःखमा एउटा तरकारी खेती गरिछौँ र पानी पिग्रला, अखन त हाम्रो खेती र पानी।
6: संसदका काम कारबाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृङ्खला हेलो संसद।
7: कानुन निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
6: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद। हेलो
3: सांसद तपाईँले जुन कुरा बाटो उठाउनु भयो
4: अघि, मैले जुन यो पुङपुङ खोलाको कुरा गरेँ, पुङपुङ खोलामा चाहिँ हामीले त्यहाँ केही वडा अध्यक्षलाई पनि भेटेका थियौँ। हजुर,
3: होइन, लच्याङदेखि उठ्दा वडा अध्यक्षज्यू नै आफ्नै ट्राफिक कन्ट्रोल गरेर बसिरहनु भएको,
4: त्यो हामीले पनि देखिदिएन चाहिँ।
3: यस यस, होइन, अब लकिली फर्चुनेटली यस्तो भइदियो। खास त्यो के भयो वास्तविक कुरा भने, यो चाहिँ रसुवा र नुवाकोटको सिमाना भयो। रसुवाले गर्दै गर्दा नि तपाईँको चाहिँ त्यो भोर्लीबाट हामी यतातिर सडक बनाउँदै आयौँ, रसुवाको लास्ट इन्डतिर। नुवाकोटबाट के भयो, नुवाकोटको तल भूभागबाट बनाउँदै जानुभयो। खास अहिले समस्या आएको के भने, धेरै समस्या आएको रसुवाको एउटा पाटो छ, सरमदरीको पाटो, बजेट विनियोजन पनि भएको छ। हामीले पुलहरू पहिले नै नबनाइया भए झन् कस्तो अवस्था रहन्थ्यो होला। हामीले पुलहरू पनि बनाउँदै लगिसकेका थियौँ पहिले, यी सबै अहिले जति पनि त्यहाँ बनेको पुलहरू तपाईँ क्रस गर्नुहुन्छ, ती अहिले पछिल्लो समयमा बनेका पुलहरू हुन्। त्यो कालेपत्री नै अलिक पछिल्लो समयमा बनेका कालेपत्रीहरू हुन्। त्यसले गर्दा हामी यो बनाउने क्रममा नेपालको अब बजेटको साइज, पूर्वाधार पुँजीगत खर्च गर्न सकिने साइजहरू हामीले बुझेका छौँ। र फेरि अर्को कुरा पनि के बुझ्नुपर्छ भन्दाखेरि, कुनै चिज नेपाल सरकारले खर्च गर्दै गर्दा त्यसको उपयोगिता कति हुन्छ भन्ने कुरा नि ख्याल गर्नु पऱ्यो। त्यहाँ भोलि वास्तवमा चाहिँ हिजो हाम्रो मेन हाइवे चाहिँ नेसनल हाइवे रन हुँदै गर्दा त्यहाँ कति गाडी गुड्थे भन्ने कुरा पनि याद गर्नुपर्छ। अहिले समस्या परेर त्यसलाई देखिने एउटा पाटो रह्यो, विपदको बेलामा देखिने कुराहरू एउटा पाटो रह्यो। तर अर्को बेलामा तपाईँको चाहिँ त्यो सबै बन्दै गर्दा दिनमा कतिवटा गाडी गुड्छ भन्ने कुरा नि हेर्नुपर्छ। र त्यसले जनताहरूले कतिको सुविधा ल्याएको छन्, त्यसले यी इकोनोमिक एक्टिभिटीहरू कति आयो, त्यहाँको कति लाभान्वित भयो भन्यो भने ती एनालाइसिस पनि गर्न जरुरत छ। त्यसका बावजुद पनि हामीहरूले त्यो ढङ्गको बाटो चाहिँ अझ उही लास्ट इन पोइन्टसम्म बनाउन हामीले प्लान गरिकन बजेट पनि अहिले तपाईँले हेर्न सक्नुहुन्छ, रातिक धर्मै बजेट विनियोजन भएर बसिसकेका छ। अब कानुनी प्रक्रिया के अरे, तपाईँको टाइमले बजेट एलोकेट गरिसकेपछि त्यो बन्ने कुरा रहिहाल्यो। पोहोर साल पनि राखिएको थियो, पोहोर साल तपाईँको सँगै सरकारबाट राख्दै गर्दा हामीले कार्यान्वयन गर्न सकेनौँ। देशमा विभिन्न घटनाले गर्दा त्यो राखेको बजेट पनि त्यति कोल्याप्स भएर गयो। यसपालि पनि हामीले राखेका छौँ, त्यसले गर्दा अब यो वर्ष चाहिँ त्यसले काम गरेर चाहिँ धेरै कुराहरू सहजता ल्याउँछ भन्ने मेरो बुझाइ छ।
4: हुन त अब अहिले बाढीको कारणले 1000+ व्यक्तिको मृत्यु भएको पुष्टि भइसक्यो, अझै 3-4 हजार बेपत्ता भन्ने छ। यो बाढी आउँदै गर्दाखेरि जसरी पहिले नुवाकोटबाट सिधै रसुवा जानु पर्थ्यो र अहिले नुवाकोटको विभिन्न गाउँ बस्तीहरूबाट फेरि रसुवा जाने वैकल्पिक बाटो भयो, यही बाटोमा तपाईँले अघि भन्नुभयो कि सरकार र सरोकारवाला निकायको वास्तै थिएन, होइन, त्यहाँका बासिन्दाहरू हामीलाई कुनै मतलबै नगर्ने, बाटो नबनाइदिने भनेको नभइदिने स्थिति थियो, अहिले यो विपदको बेलामा काम लाग्यो भन्नुभयो, हामीले के सिक्यौँ यो अहिलेको विपदबाट सडकको सन्दर्भमा?
3: सडक सन्दर्भमा हामी कहिले पनि एउटालाई मात्र लाइफलाइनसँग जोड्नु हुन्न। यो विपद अब कस्तो भयो भने, स्पेसली हाम्रो पहाडी जिल्लाहरू चाहिँ जसरी यो क्लाइमेट चेन्जको कुरा छ, ग्लोबल वार्मिङको कुरा छ, मलाई जहाँसम्म लाग्छ हाम्रो अब जतिले जति गरे यो भर्खरै बिग्रिएको कुरा नै, यो सुधार्ने धेरै समय लाग्छ। त्यसले गर्दा यस्ता विपत्तिहरू हाम्रो अब रसवाली जनताहरूको लागि नियति बन्छ भन्ने मेरो बुझाइ छ। र अब जति पनि बन्ने पूर्वाधारहरू छन् मैले सम्बन्धी निकायलाई नै यो भनेको छु, जति पनि पूर्वाधार छन् अब यस्ता किसिमका हिमतालको पैदा हुने बाढीसँग चाहिँ फ्रेन्डली खालको यस्ताले नै अप्ठ्यारो पर्न नबिग्रिने खालका पूर्वाधारहरू हामीले तयार गर्नु छ। यो ढङ्गको कुराहरू मैले सम्बन्धी निकालेको छु। यो कुरा चाहिँ हामी यहाँबाट पाठ सिकेनौँ भने भविष्यको कालान्तरमा फेरि अरू कुनै आउँदा फेरि हामी दुर्घटना बेहोर्नुपर्छ। यो विषयमा म सचेत छु। त्यही अनुसारले सङ्घीय सरकार प्रदेश सरकारलाई मेरो तहबाट घचघाउने दिशन गर्ने कुरामा म निरन्तर लागिरहन्छु।
2: रसुवाको भोटेकोसी बाढी र यसले पारेको प्रभाव अनि सरोकारवाला निकायसँगको समन्वयमा सांसदहरूको भूमिकाको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कँडेल र नेपाली काङ्ग्रेसका सांसद मोहन आचार्यसँग गरिएको यो कुराकानीसँगै आजलाई कार्यक्रम हेलो सांसदको समय सकिएको छ। कार्यक्रम हेलो सांसदको अर्को अङ्कमा अर्को व्यक्ति र विषयबारेका संवाद तथा अरू सामग्री लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो छिमेकीलाई माया गरी प्रार्थना आर्थिक तथा विभिन्न तरिकाले व्यक्तिगत र सामूहिक रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरू, मण्डलीहरू, सङ्घ संस्थाहरू तथा सम्पूर्णमा यस रेडियो छिमेकीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
1: Matthew 4, verse 4, it says, Jesus said, The scriptures say, people need more than bread for their life. They must feed on every word of God. That was Matthew 4, verse 4.
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: साहसपूर्वक प्रार्थना गर्नुहोस्। दोस्रो भाग जयमसी आज शनिबार सेप्टेम्बर 12 तारिक भदौ 27 गते। आजको बाइबलले खण्ड हिब्रूको पुस्तक 10 अध्यायको 19 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, यसकारण भाइ हो, यीशुको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। मार्टिन लुथरका फ्रेडरिक माइकोनियस नामकका एक असल मित्र थिए जो मृत्युको मुखसम्मै पुग्ने गरी धेरै बिरामी परे। लुथरले तिनलाई लेखे, म परमेश्वरको नाममा तिमीलाई बाँच्न आदेश दिन्छु किनकि मलाई अझै पनि चर्च सुधारको काममा तिम्रो आवश्यकता छ। प्रभुले मलाई कहिले यस्तो सुन्न दिनुहुने छैन कि तिम्रो मृत्यु भएको छ तर तिमी म भन्दा पछिसम्म बाँच्ने छौ। यसैका लागि म प्रार्थना गर्दैछु, यो मेरो इच्छा हो अनि मेरो इच्छा पूरा होस् किनकि म केवल परमेश्वरको नामको महिमा गर्न खोज्छु। हामी परमेश्वरसँग नम्रतापूर्वक बोल्ने, परमेश्वरको सामु आफूलाई नम्र बनाउने बारे सोच्छौ तर साहसपूर्वक प्रार्थना गर्ने बारे सोच्दैनौ। तापनि बाइबलले हामीलाई यसो गर्नुपर्छ भन्दछ, यसकारण भाइ हो, यीशुको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप जाउँ। हामीले दृढ स्वीकार गरेको आशालाई दोधार नभइकन दरिलोसँग थामिराखौं किनकि जसले प्रतिज्ञा गर्नुभयो उहाँ विश्वासयोग्य हुनुहुन्छ। त्यसकारण आफ्नो यो भरोसा नत्याग जसमा ठूलो इनामको प्रतिफल छ। परमेश्वरको इच्छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्त गर्न तिमीहरूलाई स्थिर रहनु आवश्यक छ। प्रार्थना भनेको परमेश्वरले दिन नचाहनु भएको कुरा दिन उहाँलाई मनाउनु होइन। हामी प्राप्त गर्न तत्पर हुनुभन्दा बढी उहाँ दिन तत्पर हुनुहुन्छ। उहाँ वास्तवमा हामीलाई आशिष दिन अवसरहरू खोज्दै हुनुहुन्छ किनकि जसका हृदय उहाँप्रति भक्त छन् तिनीहरूलाई सहायता दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ। यो कुरा तपाईँले दोस्रो इतिहासको पुस्तक 16 अध्यायको 9 पदमा हेर्न सक्नुहुन्छ। त्यसै कारण साहसपूर्वक प्रार्थना गर्नुहोस् र भरोसा राख्नुहोस् कि परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा पूरा गर्नुहुनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082408470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: खुल्यो खुल्यो खुल्यो
6: होइन हो, के खुल्यो हजुर?
5: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
6: ओहो, हो र?
5: हजुर, ओम शान्ति ड्राई क्लिनर्स। यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र टेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्न परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 97479173, 98359474।
5: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईको सेवामा समर्पित।
8: तपाई सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।

0: रेडियो छिमेकी।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

तपाईँको छिमेकी मेरो छिमेकी, यो हो रेडियो छिमेकी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।

0: हरेक शनिबार र आइतबार बिहान 10 बजे सुन्न नभुल्नुहोला भाषाको सन्देश कार्यक्रम डाक्टर वरिष्ठ पास्टर सिमोन पाण्डेज्यूबाट।
1: तपाईँहरूको माझमा रेडियो छिमेकी।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Radio Smiki 107.2 MHz.
1: In Paul's letter to the Ephesians, we read, I pray that you, being rooted and established in love, may have power, together with all the Lord's holy people, to grasp how wide and how long and high and deep is the love of Christ. That was Ephesians chapter 3, verses 17 and 18.
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश.
3: साहसपूर्वक प्रार्थना गर्नुहोस्. दोस्रो भाग जयमसी आज शनिबार सेप्टेम्बर 12 तारिक भदौ 27 गते. आजको बाइबल खण्ड हिब्रूको पुस्तक 10 अध्यायको 19 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ. यसकारण भाइ हो, यसुको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ. मार्टिन लुथरका फ्रेडरिक माइकोनियस नामकका एक असल मित्र थिए जो मृत्युको मुखसम्मै पुग्ने गरी धेरै बिरामी परे. लुथरले तिनलाई लेखे, म परमेश्वरको नाममा तिमीलाई बाँच्न आदेश दिन्छु किनकि मलाई अझै पनि चर्च सुधारको काममा तिम्रो आवश्यकता छ. प्रभुले मलाई कहिले यस्तो सुन्न दिनुहुने छैन कि तिम्रो मृत्यु भएको छ तर तिमी म भन्दा पछिसम्म बाँच्नेछौ. यसैका लागि म प्रार्थना गर्दैछु. यो मेरो इच्छा हो अनि मेरो इच्छा पूरा होस् किनकि म केवल परमेश्वरको नामको महिमा गर्न खोज्छु. हामी परमेश्वरसँग नम्रतापूर्वक बोल्ने, परमेश्वरको सामु आफूलाई नम्र बनाउने बारे सोच्छौ तर साहसपूर्वक प्रार्थना गर्ने बारे सोच्दैनौ. तापनि बाइबलले हामीलाई यसो गर्नुपर्छ भन्दछ. यसकारण भाइ हो, यसुको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ. साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप छौँ. हामीले दृढ स्वीकार गरेको आशालाई दोधार नभइकन दरिलोसँग थामिराखौँ किनकि जसले प्रतिज्ञा गर्नुभयो उहाँ विश्वासयोग्य हुनुहुन्छ. त्यसकारण आफ्नो यो भरोसा नत्याग जसमा ठूलो इनामको प्रतिफल छ. परमेश्वरको इच्छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्त गर्न तिमीहरूलाई स्थिर रहनु आवश्यक छ. प्रार्थना भनेको परमेश्वरले दिन नचाहनु भएको कुरा दिन उहाँलाई मनाउनु होइन. हामी प्राप्त गर्न तत्पर हुनुभन्दा बढी उहाँ दिन तत्पर हुनुहुन्छ. उहाँ वास्तवमा हामीलाई आशिष दिन अवसरहरू खोज्दै हुनुहुन्छ किनकि जसका हृदय उहाँप्रति भक्त छन् तिनीहरूलाई सहायता दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ. यो कुरा तपाईँले दोस्रो इतिहासको पुस्तक 16 अध्यायको 9 पदमा हेर्न सक्नुहुन्छ. त्यसै कारण साहसपूर्वक प्रार्थना गर्नुहोस् र भरोसा राख्नुहोस् कि परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा पूरा गर्नुहुनेछ. आमेन. परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्. जय मसीह.
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका. हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर.
4: मोबाइल नम्बर 98082408470.
2: इमेल ठेगाना mos.radioministry@gmail.com.
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्.
2: तपाईँको आजको दिन आशिषमय रहोस्. जय मसीह.
5: खुल्यो खुल्यो खुल्यो
6: होइन हो, के खुल्यो हजुर?
5: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
6: ओहो, हो र?
5: हजुर, ओम शान्ति ड्राई क्लिनर्स. यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ. होटेल, होस्टेल, हस्पिटल र टेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्. सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ. होम डेलिभरीको पनि सुविधा रहेको छ. प्रोप्राइटर देवराज.
7: थप जानकारीका लागि सम्पर्क नम्बर 97479-1723, 98139-84-72.
5: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित.

रेडियो छिमेकी तपाईँ सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद भन्दछ। सर्वाधिक पढिने आजको वचन दैनिक उपासना पुस्तिका तपाईँ सबैको लागि उपहार स्वरूप निःशुल्क उपलब्ध छ।

0: सधैँ तपाईँको साथमा रेडियो छिमेकी 107.2 MHz।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Radio Smeki 107.2 MHz.
1: Romans 12:16 says, live in harmony with each other. Don't try to act important, but enjoy the company of ordinary people and don't think you know it all. That was Romans 12:16.
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू.
3: आफ्नो कमजोरीलाई स्वीकार्नुहोस्. नमस्ते तथा जय मसीह. म जोनी एरिक्सन टाडा. मलाई थाहा छ कि मलाई परमेश्वरको आवश्यकता छ. मलाई यो कुरा थाहा पाएकोमा खुसी लाग्छ, किनकि मानिसहरूको स्वाभाविक स्वभाव नै आफूलाई परमेश्वरको खाँचो छैन भन्ने सोच्ने खालको हुन्छ. हामी कति घमण्डी, स्रोत साधनले सम्पन्न, स्वतन्त्र र आत्मनिर्भर मानिसहरू छौँ. पक्कै पनि हामीलाई स्वर्ग जानका लागि यसो चाहिन्छ भन्ने लाग्छ. तर त्यसबाहेक नि एक इसाईको रूपमा हामीलाई संसार कसरी चल्छ भन्ने राम्रो ज्ञान छ. हामीलाई सबै तौर तरिकाहरू थाहा छन्. हामीलाई आत्मिक दिनचर्या थाहा छ. हामी परमेश्वरलाई हरेक मोडमा साँच्चै नै नखोजिकन पनि आफ्ना दिनहरू धेरै राम्ररी चलाउन सक्छौँ भन्ने ठान्छौँ. तर मलाई त्यस्तो लाग्दैन. अनि यही कारणले गर्दा म मेरो काम नगर्ने हातहरू र हिँड्न नसक्ने गोडाहरूका लागि धेरै आभारी छु, किनकि यी कुराहरूले मलाई हरेक दिन हरेक क्षण परमेश्वरको कति धेरै, कति गम्भीर र कति धेरै खाँचो छ भन्ने कुरा याद दिलाउँछन्. म पतन भएको छु, म टुटेकी छु, म एक पापी हुँ र म कमजोर छु. यो कुरा मदिराको लतमा परेका मानिसहरूले बुझ्छन् र उनीहरू हरेक पटक पुनर्स्थापना बैठकमा भेला हुँदा यसलाई मन्त्र झैं दोहोर्याउँछन्. तिनीहरूले भन्ने पहिलो कुरा यही हो, मेरो नाम जन हो र म मदिराको लतमा परेको व्यक्ति हुँ. तिनीहरूको जीवनमा आउने स्थायी परिवर्तन तिनीहरू आफ्नो वास्तविक अवस्थाको कमजोरीप्रतिको आत्मजागरूकतामा आधारित हुन्छ. जब तिनीहरू आफू वास्तवमा मदिराको लतमा परेका व्यक्ति हौं भन्ने कुरा पत्याउन छाड्छन्, तब नराम्रा कुराहरू घट्न थाल्छन्. अनि म त्यो कुरा बुझ्छु, म त्यो राम्ररी महसुस गर्छु. त्यसैले त म हरेक दिन क्रुसको आकारको बैसाखीमा ठूलो भर पर्छु, किनकि म कमजोर छु, म खाँचोमा परेकी छु र म साह्रै टुटेकी छु. अनि मेरो बारेमा सुधार गर्नुपर्ने धेरै कुराहरू छन्। अनि यो कुरा स्वीकार गर्न मलाई कुनै लाज लाग्दैन, किनकि परमेश्वरको शक्तिमा मेरो पहुँच यहीँबाट हुन्छ. परमेश्वरले आफ्ना साधन स्रोतमा घमण्ड गर्नेहरूमाथि कहिले आफ्नो शक्ति खनाउनुहुन्न. उहाँले त केवल हाम्रा कमजोरी र टुटेका अवस्थाहरूमा मात्र अनुग्रह दिनुहुन्छ. त्यसैले यदि तपाईँको जीवनमा परिवर्तन हुनुपर्ने कुनै समस्या छ भने त्यो गल्ती के हो चिन्नुहोस्, त्यसको नाम लिनुहोस् र त्यसलाई स्वीकार्नुहोस्. विगतमा यसैले तपाईँको पहिचान बनाएको थियो भन्ने कुरा बुझ्नुहोस्. मदिराको लतबाट सुध्रदै गरेको व्यक्ति जस्तै बन्नुहोस्. आफ्नो कमजोरीलाई स्वीकार्नुहोस् र तपाईँलाई एउटा मुक्तिदाताको खाँचो छ भन्ने कुरामा गर्व गर्नुहोस्. सन् 1925 भारतका लागि एक मिसनरी ट्यान जोन्सले आफ्नो पुस्तक द क्राइस्ट अफ द इन्डियन रोडमा यही विषयमा लेखेका थिए. उहाँले महात्मा गान्धीसँग भएको एउटा कुराकानी प्रस्तुत गर्नुभएको छ, जहाँ जोन्सले हिन्दू धर्मको कर्म वा मुस्लिम धर्मको भाग्यले मानिसको जीवनमा परिवर्तन ल्याउन सक्दैन भन्ने कुरा औलाउनु भएको थियो. तर क्रुस फरक छ. उहाँले लेख्नुभयो, क्रुसले कहिले पराजय भोग्नु पर्दैन, किनकि यो आफैमा पराजय हो अनि तपाईँ पराजयलाई जित्न सक्नुहुन्न. तपाईँ टुटेको कुरालाई फेरि तोड्न सक्नुहुन्न. क्रुस पराजयबाट सुरु हुन्छ र त्यसलाई जीवनको मार्गको रूपमा स्वीकार गर्छ. तर त्यही दृष्टिकोणमा यसले आफ्नो विजय भेट्टाउँछ. क्रुसले भरिएको जीवनलाई आफू कहिले पराजित भए भन्ने थाहा हुँदैन, किनकि यसले हरेक बाधालाई एउटा साधनमा, हरेक कठिनाईलाई एउटा ढोकामा र हरेक परीक्षालाई मुक्तितिर लैजाने बाटोमा परिणत गरिदिन्छ. जसले क्रुसलाई आफ्नो जीवनको केन्द्रमा राख्छ उसले कहिले पराजय भोग्नु पर्ने छैन. बरु उसमा एउटा कहिले ननिम्ने आशा हुनेछ कि हरेक कलवरी डाँडाको कष्टको लगत्तै पछाडि पुनरुत्थानको बिहानी छ. त्यसैले मित्र, आज आफ्नो टुटेको अवस्थालाई स्वीकार्नुहोस् र क्रुसलाई अँगाल्नुहोस्. जानुहोस् कि हरेक बाधा र निराशामा तपाईँको आत्मिक वृद्धि गराउने क्षमता हुन्छ. त्यसरी जिउँदा हरेक चुनौती असफल हुने अवसर बन्न सक्दैन, किनकि टुटेको कुरालाई फेरि तोड्न सकिँदैन. मदिराको लतबाट सुध्रिएको व्यक्ति फेरि सजिलै उस्तै बन्दैन. बरु त्यस्ता सङ्कटहरू बढ्ने अवसरहरू बन्छन्, जसरी जोन्स जोड दिएर भन्नुहुन्छ, तिनीहरू अझ उत्तम ठाउँमा पुग्ने ढोकाहरू हुन्. त्यसैले आज क्रुसको आकारको बैसाखीमा दरोसँग टेक्नुहोस्। हरेक कठिनाईलाई एउटा खुला ढोकाको रूपमा हेर्नुहोस्। यो कलवरीको जीवन हो, यो येशूको जीवन हो. आमेन.
4: श्रोता, भर्खरै यहाँले सुन्नुभयो
2: एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौँ। अहिलेलाई भने बिदा हुन्छौँ। जय मसीह।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईँको छिमेकी मेरो छिमेकी यो रेडियो छिमेकी तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ट्ज।
1: In Hebrew, Paul writes, "For the word of God is living and active, sharper than any two-edged sword, piercing to the division of soul and of spirit, of joints and of marrow, and discerning the thoughts and intention of the heart." That was Hebrew chapter 4, verse 4.
2: अब प्रस्तुत छ कार्यक्रम अनुग्रहको चौतारी।
3: सबै बोझ थकाइ र चिन्ता बिसाउने चौतारी
4: अनुग्रहको चौतारी हो मण्डली
2: क्रिस्टको छहारी रेडियो कार्यक्रम
3: अनुग्रहको चौतारी
4: थकेकालाई विश्राम मिल्छ
2: अनुग्रहको चौतारी।

जयमसी प्रिय श्रोता, कार्यक्रम अनुग्रहको चौतारीको अर्को अङ्कमा तपाईँलाई स्वागत छ। कार्यक्रम अनुग्रहको चौतारी लिएर म तपाईँकै प्रिय प्रस्तोता बबिता उपस्थित भइसकेकी छु। तपाईँसँगै यो अनुग्रहको चौतारीमा बसेर विभिन्न विषयहरूमा कुराकानी गर्न। यो अनुग्रहको चौतारी हो जहाँ मानिसहरूले परमेश्वरको वचनबाट प्रेम, शान्ति, विश्रामको अनुभूति गर्छन् र यो चौतारीमा बसेर हामी विभिन्न विषयमा रहेर कुराकानी गर्ने गर्छौँ। आज मैले तपाईँको माझमा एक उत्कृष्ट विषय लिएर उपस्थित भएकी छु। आजको विषय रहेको छ, नटुट्नुहोस्, फेरि खडा हुनुहोस्। प्रिय श्रोता, कतिपल्ट हामी हाम्रो जीवनमा, दैनिक जीवनमा जिइरहँदा, अघि बढिरहँदा विभिन्न बाधाहरू, अप्ठ्यारोहरू र असफलताहरू आउने गर्दछन् र कतिपल्ट हामी असफल हुँदा हामी टुट्ने गर्छौँ, हामी फेरि उठ्ने सामर्थ्य राख्दैनौँ। तर आज यो अनुग्रहको चौतारीको यो बसाइमा हामी यो विषयमा छलफल गर्नेछौँ र बाइबलले हामीलाई फेरि उठ्नलाई कसरी सिकाउँदछ हामी हेर्नेछौँ र तपाईँको माझमा म एउटा बाइबल पद पनि राख्नेछु। आजको बाइबल पद रहेको छ भजन सङ्ग्रह 121:2। यसमा लेखिएको छ, तिनीहरूले मलाई असाध्य कष्ट दिएका छन्, तापनि तिनीहरू ममाथि विजय भएका छैनन्। प्रिय श्रोता, जब लचिला मानिसहरू निराश हुन्छन्, तिनीहरू टुट्दैनन्, तिनीहरू फेरि खडा हुन्छन्। प्रेरित पावल त्यस्ता व्यक्ति थिए। दोस्रो कोरन्थी 4:8-9 पदमा लेखिएको छ, हामी सबैतिरबाट कष्टित छौँ तर किचिएका छैनौँ, अन्यलमा परेका छौँ तर हताश भएका छैनौँ, सताइएका छौँ तापनि त्यागिएका छैनौँ, प्रहार गरेर ढलेका छौँ तापनि नष्ट पारिएका छैनौँ। प्रिय श्रोता, त्यसो हो भने प्रहार गरेर ढालिँदा समेत तपाईँ कसरी फेरि उठ्न सक्नुहुन्छ? विचार गर्नुहोस्। यहाँ म दुईवटा कुरा तपाईँको माझमा साझा गर्नेछु। पहिलो रहेको छ, जब तपाईँले आफ्नो परिस्थितिलाई नियन्त्रण गर्न सक्नुहुन्न, आफ्नो जीवनलाई नियन्त्रण गर्नुहोस्। जब ढाडको चोटले एन्जेला म्याटसनको कम्मर मुनिको शरीरमा पक्षघात गरायो, तिनले फेरि उठ्न सक्षम बन्नको लागि जेसुकै पनि गर्ने प्रतिज्ञा गरिन्। फलस्वरूप तिनले आन्ध्र महासागर पार गर्ने अपाङ्गता भएकी पहिलो महिला बन्नका लागि प्रशिक्षण सुरु गरिन्। प्रिय श्रोता, पत्रकार डेनिस फोली लेख्छन्, म्याटसन जस्ता व्यक्तिलाई अनुसन्धानकर्ताहरूले लचिलो वा उत्थानशील भन्दछन्, जो जीवनका जस्तो सुकै कठिनाई पार गरेर पनि फेरि प्रयत्न गर्न सक्षम हुन्छन्। तिनीहरू त्यस्ता व्यक्तिहरूमध्ये एक हुन् जसले हाम्रो आफ्नै साहस परीक्षण गरियो भने हामी कस्तो गर्ने थियौँ होला भनी हामीलाई सोच्न बाध्य बनाउँछन्। प्रिय श्रोता, के हामी फेरि उठ्ने थियौँ? विचार गर्नुहोस्। दोस्रो कुरा, तपाईँको जीवनमा रहेका गलत मानिसहरूबारे गुनासो गर्नुको सट्टा सही मानिसहरूको खोजी सुरु गर्नुहोस्। नेट भेलवेल एक मानसिक रूपमा रोगी बाबु, अपमान गर्ने सौतेनी बुवा, पिएकट आमा र आफूमा सिक्ने अक्षमता साथ हुर्केका थिए। त्यस्तो पृष्ठभूमिबाट आएका व्यक्तिहरू अक्सर कैद वा मानसिक रोगको उपचार गर्ने संस्थामा पुग्ने गर्छन्। तर उनी एक प्रख्यात मनोचिकित्सक, सुखी परिवारका बाबु र एकजना सफल लेखक बने। यसो हुनुको मुख्य कारण चाहिँ बोर्डिङ स्कुलमा उनलाई वास्ता गर्ने शिक्षकहरूसँग उनी सङ्गतमा रहे, जसले उनलाई आफ्नो संरक्षणमा लिए र आवश्यक सहायता गरे। प्रिय श्रोता, कतिपय हाम्रो जीवनमा यस्ता परिस्थितिहरू आउन सक्छन्, चाहे शारीरिक रूपमा होस्, मानसिक रूपमा या सामाजिक रूपमा। हामीलाई फेरि उठ्नलाई हामी सक्दैनौँ भन्ने मानसिकतामा हामी जाँदछौँ। हामीमा त्यस्तो परिस्थितिहरू आउने गर्दछन् जसले चाहिँ हामीलाई फेरि उठ्नलाई गाह्रो पारिदिन सक्छ। तर प्रिय श्रोता, हामी जति टुटे पनि हामीले फेरि खडा हुने साहस राख्नुपर्छ। त्यसकारण प्रिय श्रोता, जब समय कठिन हुन्छ, परमेश्वरमा भर पर्नुहोस्, आफ्नो जीवनलाई नियन्त्रणमा लिनुहोस् र सही व्यक्तिहरूको खोजी गर्नुहोस्।
म तपाईँको माझमा अर्को पद पनि राख्नेछु। अर्को पद रहेको छ हितोपदेश 24 अध्यायको 16 पद। धर्मी मानिस सातै पटक लड्यो भने पनि फेरि उठ्नेछ। प्रिय श्रोता, लडेपछि फेरि उठ्नका लागि यहाँ थप दुईवटा चाबी छन्, म तपाईँको माझमा साझा गर्नेछु। पहिलो रहेको छ, तपाईँले जे परिवर्तन गर्न सक्नुहुन्न त्यसको बारेमा गुनासो गर्नुको सट्टा तपाईँले के गर्न सक्नुहुन्छ त्यसलाई परिवर्तन गर्नुहोस्। तपाईँले आफ्नो परिस्थिति परिवर्तन गर्न सक्नुहुन्न भने पनि तपाईँले त्यसप्रति आफ्नो दृष्टिकोण परिवर्तन गर्न सक्नुहुन्छ। तपाईँले त्यो कसरी गर्नुहुन्छ? एकछिन विचार गर्नुहोस्। तपाईँले त्यो कसरी गर्नुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउनेछु। तपाईँले यसरी गर्न सक्नुहुन्छ, परमेश्वरको वचनद्वारा आफ्नो मनलाई व्यवस्थित गरेर। पहिलो यूहन्ना 5 अध्यायको 4 र 5 पदमा बाइबलले भन्दछ, किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। संसारमाथि विजय प्राप्त गर्ने को हो? त्यही हो जसले येशुख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ। दोस्रो रहेको छ, आफ्नो पीडाको बारेमा गनगन गर्नुको सट्टा यसको माध्यमद्वारा वृद्धि हुनुहोस्। आफ्नो व्यावसायिक जीवनको उच्च बिन्दुमा फोटोग्राफर लिन्डा जोए मोन्टोगोमरीले आफू दृष्टिविहीन हुँदै गइरहेको थाहा पाएपछि एउटा भित्री आवाजले भन्यो, यो नै अन्त्य होइन, यो त सुरुवात मात्रै हो। उनले कविता लेख्न थालिन्। एक उत्प्रेरक वक्ताको रूपमा आफ्नो बुलावट पत्ता लगाइन् र टु भिजन इन्स्टिच्युट नामक संस्था सुरु गरिन्, जसले बालबालिकाहरूलाई उनीहरूभित्र रहेका प्रतिभा पत्ता लगाउन सिकायो। आफ्नो पीडामा जीवनको उद्देश्य पत्ता लगाउनु कुनै नयाँ विचार होइन। घातक रोगहरू, प्राकृतिक प्रकोपहरू र यहुदीहरूको नरसंहारबाट बाँचेकाहरू र दीर्घकालीन रूपमा रोगी बालबालिकाहरूका आमाबुवाहरूले विजयी व्यक्तिहरूले कसरी आफूलाई फेरि निर्माण गरेर बादलको टुक्रामा चाँदीको घेरा फेला पार्छन् भन्ने कुरा निरन्तर रूपमा देखाउँछन्। प्रिय श्रोता, चुनौतीहरूको सामना गर्नाले तपाईँमा काम गर्न सक्छु भन्ने मनोवृत्ति विकास गर्छ, जसले भन्दछ, मैले त्यो अनुभव गरिसकेको छु, त्यो काम गरिसकेको छु र म बाँच्नेछु। प्रख्यात बास्केटबल खेलाडी माइकल जोर्डनले भनेका छन्, मैले आफ्नो पेसागत जीवनमा 9000 भन्दा बढी प्रहारमा असफल भएको छु, 300 भन्दा बढी खेलमा हारेको छु, 26 पटक त खेल जित हारको निर्णायक प्रहार गर्ने विश्वासमा दिएको अवसरमा चुकेको छु, म मेरो जीवनमा बारम्बार असफल भएको छु र त्यसै कारण त म सफल भएको छु। प्रिय श्रोता, कहिलेकाहीँ हाम्रो असफलतामा नै ठूलो सफलता लुकेको हुँदछ, यसकारण हामी टुट्यौँ भने पनि हामी फेरि उठ्ने प्रयास गर्नुपर्छ। जहाँ असफल हुँदछ त्यहाँ सफल बन्ने एकदमै प्रचुर सम्भावना हुँदछ। असफलताले नै हामीलाई बलियो बनाउँदछ, हामीलाई अझै ठूलो सफलताको लागि तयारी गर्दछ। यसकारण प्रिय श्रोता, आज तपाईँ पनि उत्थानशील बन्न र सफल बन्न सक्नुहुन्छ, तपाईँ पनि लडेर फेरि उठ्न सक्नुहुन्छ र तपाईँ पनि सफल व्यक्ति बन्न सक्नुहुन्छ। यसकारण प्रिय श्रोता, परमेश्वरमा भरोसा गर्नुहोस् र तपाईँ फेरि उठ्ने प्रयास गर्नुहोस् र अघि बढ्नुहोस्। असफलता नै अन्त्य होइन, यो त सुरुवात हो। यसकारण परमेश्वरमा भरोसा गर्नुहोस् र अघि बढ्नुहोस् र तपाईँको जीवनमा एकदमै ठूलो सफलताले तपाईँलाई पर्खिरहेको छ। आमेन।

0: श्रोता, तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम अनुग्रहको चौतारीका लागि कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने तपाईँले हामीलाई लेखेर पठाउन सक्नुहुनेछ, अथवा हामीलाई तपाईँले सिधै फोन गरेर आफ्ना विचारहरू राख्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हवस् त, कार्यक्रम अनुग्रहको चौतारीको यस बसाइबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौँ। हामी अर्को हप्ता फेरि नयाँ अङ्क लिएर आउने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह।
1: Changing lives for good. Radio Chimiki.
2: खुल्यो खुल्यो खुल्यो
3: होइन हो, के खुल्यो हजुर?
2: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
3: ओहो, हो र?
2: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्न परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घन्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 97 49 17 23, 98 13 59 84 72।
2: ड्राई क्लिनर्सको लागि एक मात्र नाम, ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
5: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छातछुत नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ, जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
6: मुआ। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
8: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: is Radio Chimiki.
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश
2: साहसपूर्वक प्रार्थना गर्नुहोस्। दोस्रो भाग चैमसी आज शनिबार सेप्टेम्बर 12 तारिक भदौ 27 गते। आजको बाइबल लेखण्ड हिब्रूको पुस्तक 10 अध्यायको 19 पदबाट रहेको छ र यहाँसरी लेखेको छ, यसकारण भाइ हो, यसुको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। मार्टिन लुथरका फ्रेडरिक माइकोनियस नामकका एक असल मित्र थिए जो मृत्युको मुखसम्मै पुग्ने गरी धेरै बिरामी परे। लुथरले तिनलाई लेखे, म परमेश्वरको नाममा तिमीलाई बाँच्न आदेश दिन्छु किनकि मलाई अझै पनि चर्च सुधारको काममा तिम्रो आवश्यकता छ। प्रभुले मलाई कहिले यस्तो सुन्न दिनुहुने छैन कि तिम्रो मृत्यु भएको छ तर तिमी म भन्दा पछिसम्म बाँच्ने छौ। यसैका लागि म प्रार्थना गर्दैछु, यो मेरो इच्छा हो अनि मेरो इच्छा पूरा होस् किनकि म केवल परमेश्वरको नामको महिमा गर्न खोज्छु। हामी परमेश्वरसँग नम्रतापूर्वक बोल्ने, परमेश्वरको सामु आफूलाई नम्र बनाउने बारे सोच्छौ तर साहसपूर्वक प्रार्थना गर्ने बारे सोच्दैनौ। तापनि बाइबलले हामीलाई यसो गर्नुपर्छ भन्दछ, यसकारण भाइ हो, यसुको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप छौ। हामीले दृढ स्वीकार गरेको आशालाई दोधार नभइकन दरिलोसँग थामी राखौ किनकि जसले प्रतिज्ञा गर्नुभयो उहाँ विश्वासयोग्य हुनुहुन्छ। त्यसकारण आफ्नो यो भरोसा नत्याग जसमा ठूलो इनामको प्रतिफल छ। परमेश्वरको इच्छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्त गर्न तिमीहरूलाई स्थिर रहनु आवश्यक छ। प्रार्थना भनेको परमेश्वरले दिन नचाहनु भएको कुरा दिन उहाँलाई मनाउनु होइन। हामी प्राप्त गर्न तत्पर हुनुभन्दा बढी उहाँ दिन तत्पर हुनुहुन्छ। उहाँ वास्तवमा हामीलाई आशिष दिन अवसरहरू खोज्दै हुनुहुन्छ किनकि जसका हृदय उहाँप्रति भक्त छन् तिनीहरूलाई सहायता दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ। यो कुरा तपाईँले दोस्रो इतिहासको पुस्तक 16 अध्यायको 9 पदमा हेर्न सक्नुहुन्छ। त्यसै कारण साहसपूर्वक प्रार्थना गर्नुहोस् र भरोसा राख्नुहोस् कि परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा पूरा गर्नुहुनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048470।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
0: तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो छिमेकी।
4: खुल्यो खुल्यो खुल्यो
5: होइन हो, के खुल्यो हजुर?
4: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
5: ओहो, हो र?
4: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्न परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 97479173 98354
4: ड्राई क्लिनर्सको लागि एकमात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।

प्रभु हामी सम्झन्छौँ तपाईँको गहिरो प्रेमलाई, कसरी तपाईँले हामीलाई निकाल्नुभयो तानेर, कसरी तपाईँले हामीलाई चुन्नुभयो। म असल भएर होइन, म सुन्दर भएर होइन, तर तपाईँ बुवा हुनुभएको कारणले तपाईँले मलाई माया गर्नुहुन्छ। धन्यवाद तपाईँको प्रेमको लागि।

0: बेस्ट रेडियो रेडियो छिमेकी।
1: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
2: जय मसीह अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको दोस्रो श्रृङ्खलामा। हामी आशा गर्छौँ तपाईँ सन्चै हुनुहुन्छ। हिजोको श्रृङ्खलामा हामीले प्रार्थनामा परमेश्वरसँग माग्नुहोस् भन्ने शीर्षकमा अर्थपूर्ण वचन सुनेका थियौँ। आज हामी अर्को विषयमा तपाईँका लागि अर्थपूर्ण वचन लिएर आजको श्रृङ्खलामा हामी उपस्थित भएका छौँ। डर नकारात्मक परिणामका लागि चुम्बक जस्तै हुन्छ भन्ने विषयमा हामी पास्टर विनय भण्डारीज्यूबाट अर्थपूर्ण वचन सुन्नेछौँ। श्रोता रेडियो नजिकाउनुहोस् र आजको यो विषयमा रहस्यमय वचन सुन्नको लागि रेडियो नजिकाउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: तपाईँलाई डर लाग्दैन भने प्लेनमा चढ्नुहोस्, तपाईँलाई थाहा भइहाल्छ। अनि प्लेनमा चढेर अझ हल्लाओस् अनि तपाईँलाई थाहा भइहाल्छ। हेर्नुहोस्, इफ यु डोन्ट थिङ्क द्याट यु डोन्ट ह्याभ अ स्ट्रगल विथ द फियर, यु बेटर बोर्ड द प्लेन। यु विल इजिली नो द्याट, एन्ड वेन देयर इज अ टर्बुलेन्स यु विल इजिली नो द्याट यु ह्याभ अ फियर अर नट। नट ओन्ली द त्यो एयरको फोबिया मात्रै हुँदैन, त्यो डर मात्रै हुँदैन, तर देयर आर सेभरल थिङ्स वी फियर एबाउट। हामी धेरै कुराको के गरिरहेका हुन्छौँ, डर मानिरहेका हुँदछौँ। अनि याद गर्नुहोस् है, वेन एभर हाम्रोमा जब पनि डर आउँदछ नि, डर चाहिँ एउटा म्याग्नेट जस्तो। हेर्नुहोस् है, वेन एभर वी हेभ अ फियर, फियर इज लाइक अ म्याग्नेट द्याट विल एट्र्याक्ट ओन्ली द नेगेटिभ कन्सिक्वेन्सेस। डर चाहिँ एउटा म्याग्नेट हो जसले चाहिँ नि एउटा चुम्बक जस्तो हो, जसले चाहिँ नकारात्मक कुरालाई मात्रै हाम्रो जीवनमा के गरी पठाउँदछ, तानेर लै पठाउँदछ। अनि यदि तपाईँले बाइबलमा हेर्नुभयो भने तपाईँले परमेश्वरसँग हिँडेका व्यक्तिहरू, प्रभुसँग बातचित गरेका व्यक्तिहरू, प्रभुसँग समय बिताएका व्यक्तिहरू पनि डरमा भएर गइरहेको छ। इफ यु सी इन द बाइबल द पिपल हु वक अन द विथ गड एन्ड so any man of God, they all go through fear. तर फियर हुँदै गर्दाखेरि पनि परमेश्वरले तपाईँ र मेरो लागिलाई उपाय राखिदिनु भएको छ। देयर आर वेज वी क्यान ओभरकम द फियर। आउनुहोस् न हामी यौसु एक अध्यायको 2-5 वी आर गोइङ टु सी द बुक अफ जोशुआ च्याप्टर नम्बर 1:2-5 वी आर गोइङ टु सी। अनि यहाँ चाहिँ तपाईँले अलिकति बुझ्नुपर्ने कुरा चाहिँ के हो भने नि, अलिकति बुझ्नुपर्ने कुरा के हो भने, सबैले यता हेर्नुहोस् सो इजरायलीहरू 40 वर्षको बादमा, आफ्टर 40 इयर्स, इजरायलीहरू चाहिँ नि के छ भने, दे आर हियर एन्ड द कनान इज राइट हियर। कनान चाहिँ यहाँ मात्रै छ। सो द इजरायलाइट आफ्टर 40 इयर्स, वाट ह्यापन वाज दे वर जस्ट एट द एज अफ अ कनान, एज अफ अ प्रोमिस ल्यान्ड, and right after that age they were going to enter into the promised land. And yo promised land ma unaru pravesh garnu bhanda agadi yaha bible le ke bhandai cha, parmeshwar chai yosu sanga baat gardai hununcha. Just before the Joshua and all the Israelite are about to enter into the Canaan, into the promised land, God was talking to Joshua, and we are going to read. Ami tyo kura lai parna gairheka chhau. Paunu bhayo bhane chorko swar le amen bhandinos ta. Ami yosu echo, we are going to read from Joshua chapter number 1:2-5. Let's read together. Ma Nepali mai padchu, and so some of our youth, I want you to read, bring your Bible, because whatever we are doing for you guys. La ra hami ek sath padhau. Ready, 1, 2, 3, go. Mero das Mosa maryo. Aba yaad garnus hai, when Bible talks about Moses, when Bible talks about Moses, Moses si kye ho bhanda kheri ni, ye Joshua ko lagi lai support system ho. Support system ho, source ho. Yano say, Joshua, Moses was a pass ho. When Bible talks about the Moses, in this incident, for Joshua, the Moses was the support system, and the Moses was the source, Moses was the past, where they don't need to struggle anything. जब पनि प्रब्लम हुँदथ्यो उनीहरू के गर्दथ्यो, मसा परमेश्वरकोमा जाँदथ्यो, राइट अवे परमेश्वरले के गर्नु हुँदथ्यो, समाधान पठाउनु हुँदथ्यो. व्हेनेभर इजरायलाइट फेस एनी प्रब्लम, द मोसेस युज टु गो इन टु द प्रेजेन्स अफ गड, एन्ड द बाइबल सेज दे गट द वेज हाउ टु कम आउट फ्रम द्याट इस्युज. एन्ड यहाँ बाइबलले के भन्दछ, मोसा अब मर्यो, द सोर्स वाज सोर्स द सपोर्ट सिस्टम एन्ड डाइड. एन्ड दिस टाइम जोसुआ चाहिँ नि, आई थिङ्क हि इज इन द जोसुआ चाहिँ कस्तो छ, जोसुआ चाहिँ कस्तो छ, हि इज इन द स्टेट अफ फियर. अब ऊ चाहिँ डरको अवस्थामा भएर गइरहेको छ. जब पनि हामी डरमा भएर जान्छौँ, परमेश्वर तपाईँ र मलाई देख्नुहुन्छ. आमेन भन्नुहोस् न. वेन एभर वी गो थ्रु फियर, गड क्यान लुक एन्ड हि हेज अ सिम्पथी. परमेश्वर हि स्टिल लभ्स यु. परमेश्वरले योसु डराएको कारणले गर्दाखेरि त डिस्क्वालिफाई भन्नु भएन. गड डिड नट डिस्क्वालिफाई सिन्स जोसुआ वाज इन द फियर एन्ड हि हेज अ रिजन टु फियर अल्सो. उसकोमा कारण पनि छ. के छ? उसको सपोर्ट सिस्टम मरेको छ, उसकोमा सोर्स मरेको छ, अनि उसको पास्ट मरेको छ. हि हेज अ रिजन टु फियर बिकज द मोजेस जस्ट डाइड. अनि यङ व्यक्ति चाहिँ के गर्दै हुनु पर्दछ? अब त्यत्रो मान्छेलाई लिएर प्रमिस ल्यान्डमा जाँदै गर्नु परेको छ. लेट्स रिड टुगेदर अगेन, जोसुआ 1:2-5. रेडी, 1, 2, 3, गो. मेरो दास मोसा के भयो रे? मर्यो. कोही कोही बेला तपाईँलाई केयर गिभर काटिँदा कस्तो कस्तो लाग्छ, होइन? कोही कोही बेला कामबाट स्वात्तै पैसा के अरे हराउँदाखेरि, बिजनेसमा डाउन हुँदाखेरि कस्तो कस्तो लाग्छ, होइन? अनि यहाँ पनि मोसा यौसुको लागिलाई त्यस्तै भयो. मोसा मरिसकेको बादमा समटाइम वी फिल सो ब्याड वेन द सोर्स इज गन. एन्ड द सेम थिङ द जोसुआ फेल्ट बिकज द मोसेस हु वाज द सोर्स अफ द लिडरसिप, हिज लिडरसिप, हि जस्ट डाइड. अनि याद गर्नुहोस्, हाम्रो पुस्ता, हाम्रो परमेश्वर चाहिँ नि कस्तो पनि रहेछ भने नि, एकजना मरिसकेको बादमा प्रभुको काम रोकियो भन्ने परमेश्वर होइन रहेछ. आमेन. अब गॉड इज नॉट लुकिंग फॉर ओनली वन जेनरेशन. ही कैन यूज इवन द ओल्डर जेनरेशन कैन डाई, ही कैन यूज

0: Testament, in the New Testament, whatever career they have, they still did that one and they still serve the Lord. Amen. Amen. अब यहाँ बाइबलले के भन्दछ पढौँ हामी एकसाथ रेडी 1 2 3 गो. मेरो दास मोसा मर्यो यसकारण उठ यी मानिसहरूलाई सबै मानिसहरूलाई लिएर यर्दन पारी मैले इजरायलीहरूलाई दिन आँटेको देशमा जा. अब याद गर्नुहोस् है सबैले एभ्रीबडी लुक हियर सबैले यता हेर्नुहोस् दे आर जस्ट हियर एट द एज एन्ड यो यर्दन पारीको बादमा चाहिँ नि कानन देश सुरु हुँदथ्यो. हेर्नुहोस् है दे आर जस्ट हियर एट द एज अफ द जोर्डन रिभर एन्ड दे जस्ट पुट द टेन्ट देयर. उनीहरूले त्यो टेन्ट लगाएको छ अनि राइट आफ्टर द जोर्डन, जोर्डनको बादमा परमेश्वरले के राखिदिनु भएको छ प्रतिज्ञा राखिदिनु भएको छ. तीन पदले भन्दछ मैले मोसालाई प्रतिज्ञा गरे चाहिँ तेरो पैतालाले कुल्चिने सबै जग्गा म तँलाई दिनेछु. खमन मण्डली आमेन भन्नुहोस् न. प्रतिज्ञा त कसको रहेछ मोसाको रहेछ, मोसा मोसालाई गरेको रहेछ. तर त्यो फुलफिलमेन्ट चाहिँ कोमा हुँदैछ यौसुमा हुँदैछ. मेबी अवर सिनियर जेनेरेसन दे गट द प्रमिस अफ गड बट डु यु नो वेन इट वाज फुलफिल, इट वाज फुलफिल ओन्ली इन द जोसुआ जेनेरेसन. अनि मलाई लाग्छ अहिलेको पुस्ता हाम्रो जोसुआ जेनेरेसन हो. एमेन भन्नुहोस् न. किन यौसु पुस्ता हो भने नि जुन लडाईँ पहिलेको पुस्ताहरूले भोग सहे उयो सहे मरुभूमिको यात्रा लडे तर अहिले हाम्रो लडाइँ डिफ्रेन्ट छ. हामी भोग सहन परेको छैन, मरुभूमिको सहन परेको छैन. देयर इज स्टिल देयर एनिमी जहाँ हामीले युद्धलाई जित्न परेको छ. आमेन. आवर सिनियर जेनेरेसन दे वेन थ्रु द ओ वेन थ्रु द विल्डरनेस दे सर्व द लोर्ड विदाउट इटिङ बट वी हेभ एनिमी टु फाइट अगेन्स्ट इन दिस जोसुआ जेनेरेसन अल्सो. आमेन. अनि बाइबलले भन्दा छ अनि परमेश्वरले के भन्नुभयो कुल्चिने सबै जग्गा म तँलाई दिनेछु. मरुभूमिदेखि लेबनानसम्म लिएर महानदी अर्थात् युफ्रेटिस नदीदेखि हितीका जम्मै देश पश्चिमतिर महासागरसम्म तिमीहरूको सिमाना हुनेछ. आमेन. आमेन. आमेन. डु यु नो वाट इज द डिफरेन्स बिट्विन इजरायलाइट इन इजिप्ट, इजिप्टमा भएको के अरे इजरायली र कननमा भएको इजरायलीमा के डिफरेन्स छ थाहा छ? दे वर बिग बट दे वर स्टिल स्लेभ, बट दे आर फ्यु बट द बाइबल से दे कन्क्वर. उनीहरू चाहिँ डोमिनेन गरे, उनीहरू रुल गरे. कमन आमेन भन्नुहोस् न सबैले भनौँ न आमेन. किनभने दे वर कन्फाइन इन टु द वान प्लेस. चर्च चाहिँ नि जब परमेश्वरको वचनलाई सुनाउन लाग्दछ नि तब चाहिँ अन्धकारमाथि विजय हुन लाग्दछ. जब बिरामीमाथि हात राख्न थाल्दछ तब बिरामीमाथि विजय हुन थाल्दछ. जब मान्छेको लागिलाई नि परमेश्वरको वचनलाई लिएर जाँदछ नि तब विजय हुन थाल्दछ. अनि कननमा नि उनीहरूले के गरे थाहा छ? दे फोट फर द एभ्री एरिया. कोही कोही बेला नि तपाईँ र मैले वाई वी डोन्ट सी द विक्ट्री. वी हेभ टु ले आवर ह्यान्ड अपन द सिक पिपल सो द्याट द किङडम अफ गड विल कम. Whenever we see the depressed people, you encourage them, you encourage them with the word of God. That's how the kingdom of God will come. Tara dherai patak chai hami kasto gardai chhau bhane ni we are just expecting the kingdom of God to work in our life. Parmeshwar le kahile pani tesari kaam garnu hunna. Hernus hai yaha bible le ke bhaneko chha tero jivan tero jivan bhari tero samune koi manishharu khada huna sakne chaina. Amen. Amen bhanus na. God says, in your entire life, no one is able to, going to come against your life. Jasari ma Mosa sanga rahe, tesari nai ma tasanga rahne chu. Ma talai chhodne chaina. Amen. The battle was there. But still God said, I'll never leave you. I'll never forsake you. Koi kai bela hami yuddhama bhayera jadaichhau. तर परमेश्वरले यो वचनबाट के भन्दै हुनुहुन्छ? म तँलाई छोड्ने छैन. आमेन भन्नुहोस् न. म तँलाई त्याग्ने छैन. खमन आमेन. हालेलुया. हालेलुया.
1: श्रोता आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो?

के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ। सब किसिमका चिन्ता, फिक्री, रोग, व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाउँमा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौँ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृङ्खलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौँ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

आफ्ना आँखा उचाल्छु, मेरो गुहार कहाँबाट आउँछ? स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ। उहाँले तिम्रा खुट्टा चिप्लन दिनुहुने छैन, तिम्रो रक्षा गर्नुहुने कहिले उग्नुहुने छैन। साँच्चै नै इजरायललाई रक्षा गर्नुहुने चाहिँ न त उग्नुहुन्छ

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज.
1: Psalm 119, verses 143 to 144 says, "As the pressures and stress bear down on me, I find joy in your commands, Lord, and your decrees are always fair. Help me to understand them that I may live." That was Psalm 119, verses 143 to 144.
2: Dainik Aatmik Karyakram, Spark My Faith.
3: Aafno drishtikon badalnuhos, aafno jeevan badalnuhos. जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृङ्खलाको अङ्क 43 यहाँहरूलाई स्वागत छ. जीवनमा तपाईँको सफलता वा असफलता निर्धारण गर्ने सबैभन्दा ठूलो कुञ्जीहरूमध्ये एक तपाईँको मनोवृत्ति वा दृष्टिकोण हो. हामी सबैले ठूला चुनौतीहरूको सामना गर्नुपर्छ. सामना गर्ने विरोधहरूलाई पार गर्न सक्षम व्यक्तिहरूलाई र पार नगर्नेहरूबाट अलग गर्ने कुरा भनेको हामीले हाम्रो दिमागमा यी चुनौतीहरूको सामना कसरी गर्छौँ भन्ने हो. प्रिय श्रोता, संसारले हामीलाई विशेष किसिमले व्यवहार गर्नुपर्छ भनेर सोच्ने व्यक्तिहरू त्यहाँ छन्, जबकि उनीहरूले यसको योग्य केही गरेका छैनन्। उनीहरू निरन्तर गुनासो गर्छन् किनभने उनीहरू सोच्छन् कि उनीहरूलाई उचित व्यवहार गरिएको छैन. जब चिजहरू उनीहरूले चाहे अनुसार काम गर्दैनन् तब उनीहरू बहाना बनाउँछन् र उनीहरूले आफ्नो दुर्भाग्यको लागि अरूलाई दोष दिन खोज्छन्। यो सबै खराब मनोवृत्तिको अभिव्यक्ति हो. यो मनोवृत्तिले तपाईँलाई जीवनमा तपाईँको अवरोधहरू पार गर्नबाट रोक्नेछ. प्रेरित 16 अध्यायमा पावल र सिलासलाई उनीहरू विरुद्ध लगाइएको झुटो आरोपको कारण पक्राउ गरी जेलमा हालिएको थियो. उनीहरूले कस्तो प्रतिक्रिया देखाए कि उनीहरूले अन्यायपूर्ण व्यवहार गरिएको गुनासो गरे? होइन, उनीहरूले त्यस्तो गरेनन्. प्रेरितको पुस्तक 16 अध्यायको 25 पद. तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए र अरू कैदीहरूले सो सुनिरहेका थिए. परमेश्वरले चमत्कार गरेर उनीहरूलाई जेलबाट मुक्त गरेर उनीहरूको सकारात्मक मनोवृत्तिको सम्मान गर्नुभयो. गन्ती 13 अध्यायमा मुसाले 12 मानिसहरूलाई कनान देशको अन्वेषण गर्न पठाएका थिए. परमेश्वरले यो देश इजरायलीहरूलाई दिने प्रतिज्ञा गर्नुभएको थियो. यी 12 मानिसहरूले 40 दिनसम्म देशको अन्वेषण गरे. त्यसपछि तिनीहरू मुसालाई रिपोर्ट दिन फर्के. 12 मध्ये 10 रिपोर्ट एकदमै नकारात्मक थियो. उनीहरूले भने कि त्यहाँ बस्ने मानिसहरू धेरै शक्तिशाली छन्, सहरहरू धेरै ठुला र बलिया रूपमा सुरक्षित छन्. उनीहरूले भने हामी ती मानिसहरूसँग लड्न सक्दैनौँ, तिनीहरू हामीभन्दा धेरै बलिया छन्. उनीहरूले मानिसहरूलाई राक्षसको रूपमा वर्णन गरे. उनीहरूले भने हामी तिनीहरूका अगाडि साना फट्टिङ्ग्राहरू जस्ता छौँ. अरू 2 मानिसहरू यहोशू र कालेब थिए. परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमिको बारेमा तिनीहरूको दृष्टिकोण धेरै फरक थियो. कालेबले भने हामी माथि गएर त्यो भूमि आफ्नो लागि लिनुपर्छ, हामी त्यो भूमि सजिलै लिन सक्छौँ. गन्तीको पुस्तक 14:6-8 पद. देशको भेद लिन गएकाहरू मध्येका नुनका छोरा यहोशू र यपुन्नेका छोरा कालेबले आफ्नो लुगा ज्याति र इजरायलीहरूका सारा समुदायलाई तिनीहरूले भने हामी बेदिन गएको देश अत्यन्तै असल देश छ. यदि परमप्रभु हामीसित प्रसन्न हुनुभयो भने उहाँले हामीलाई त्यस देशमा ल्याउनुहुनेछ र त्यो दूध र मह बग्ने देश हामीलाई दिनुहुनेछ. सबै 12 एउटै भूमि अवलोकन गरे. तर त्यो अनुभवबाट प्राप्त उनीहरूको मनोवृत्तिले उनीहरूको भविष्य निर्धारण गर्यो. नकारात्मक रिपोर्ट दिने 10 मानिसहरूले कहिले पनि परमेश्वरबाट यो प्रतिज्ञा दावी गर्ने आशिष अनुभव गर्न पाएन. यहोशू र कालेबलाई उनीहरूले सकारात्मक दृष्टिकोणको कारणले गर्दा त्यो नयाँ भूमिमा हेर्ने र यसलाई दावी गर्ने सुअवसर दिएको थियो. पहिलो थिस्सलुनीकीको पुस्तक 5:18 पद. सबै परिस्थितिमा धन्यवाद दियो किनकि क्रिस्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो. तपाईँको जीवनमा सबै कुरा राम्रो भइरहेको छ कि छैन, वा तपाईँ ठूला परीक्षाहरूको सामना गर्दै हुनुहुन्छ कि छैन, हामीले सधैँ कृतज्ञ हुनुपर्ने कुराहरू खोज्नुपर्छ। हामीले हाम्रो हृदयमा सधैँ धन्यवादको मनोवृत्ति बोक्नुपर्छ। भजन सङ्ग्रहको पुस्तक 118 अध्यायको 24 पद, आजको दिन परमप्रभुले सृजनु भएको हो, यसमा हामी आनन्द हौ र रमाऊ। हामीले हाम्रो जीवनको हरेक दिनलाई यसरी नै हेर्नुपर्छ। जब हामीसँग यस्तो सकारात्मक दृष्टिकोण हुन्छ, तब परमेश्वरले हाम्रो जीवनमा ठूलो आनन्द ल्याउन सक्नुहुन्छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। युएईलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपमा च्याम्पियन। सन् 2027 एसिया कपका लागि छनौट। मलेसियामा सयौं समर्थकको भेटपछि खेलाड़ीहरूद्वारा धन्यवाद ज्ञापन।
1: हामी संसारको कुनै पनि कुनामा जाउँ, हामी तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। खुसी छु यो समय यो मायाको लागि। जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ।
0: आज भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान। जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने। कृष्ण भीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने तयारी।
2: मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको जानकारी गराउन चाहन्छु।
0: रसुवाको भोटेकोशी बाढीपछि जलविद्युतको सुरुङभित्रको खोजी कार्य प्राथमिकतामा। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव। होल्डिङ सेन्टरमा कुनै समस्या भए सरकारलाई जानकारी गराउन सकिने।
3: मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10-9-8 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ।
0: र ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेलको पाइपलाइन। हर्मुजको विकल्प पनि बन्द। एनभीएलको उपाधि अन्नपूर्णलाई।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन। यसले सवारी साधनको सन्तुलन बिगार्ने, चालकले नियन्त्रण गुमाउने र दुर्घटनाको जोखिम पनि बढाउँछ। यात्रुहरूको सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिनु गैर जिम्मेवार व्यवहार हो। सम्बन्धित निकायले कडाईका साथ अनुगमन र कार्यवाही गर्नुपर्छ भने चालक तथा व्यवसायीले पनि नियमको पालना गर्नुपर्छ। यात्रु स्वयं पनि सचेत भई क्षमताभन्दा बढी यात्रु बोकेको सवारी साधन प्रयोग नगर्ने बानीको विकास गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल एसिसी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ। आज भएको फाइनलमा युएईलाई 44 रनले पराजित गर्दै नेपालले उपाधि जित्नु

0: का साथै अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा स्थान पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको क्षतिमा 314 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेल्नुभयो भने गुलशन झा 52 र रोहित पौडेलले 40 रन बनाउनुभयो। 315 रनको लक्ष्य पुर्याएको युएई 49.1 ओभरमा 269 रनमै अल आउट भयो। आज मलेसियाको बायोमास खेल मैदानमा सयौं नेपाली दर्शक खेल हेर्न आएका थिए। नेपालका क्याप्टेन सन्दीप लामिछानेले साथ र समर्थनका लागि धन्यवाद दिनुभयो।
1: सबैलाई एकदमै हृदयदेखि नै धन्यवाद। यात्रा त्यति सहज थिएन, तर पनि तपाईँहरूको माया, तपाईँहरूको आशीर्वादले गर्दा हामी यहाँसम्म आइपुग्यौँ र यो यात्रामा साथ दिनुहुने सम्पूर्ण जति पनि हुनुहुन्छ यहाँहरू, तपाईँहरूको माया आशीर्वादले चाहिँ नेपाल क्रिकेट जहिले पनि एकदमै भाग्यमानी ठान्नेछौँ हामी। मेरोहरू, सपोर्टहरू, जति पनि हाम्रो स्टाफहरू हुनुहुन्छ, म्यानेजमेन्टहरू, बिकज हामी संसारको कुनै पनि कुनामा जाउँ, हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। सो एकदमै खुसी छु यो समय, यो मायाको लागि, र जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ, र फेरि पनि यहाँहरू सम्पूर्णलाई नेपाल क्रिकेटलाई आउने दिनहरूमा अझै योभन्दा बेसी माया गरिदिनु हुन भन्ने आग्रह गर्न चाहन्छु।
0: नेपालले एसएससी प्रिमियर कपको उपाधि जित्दै इतिहास दोहोऱ्याएको छ। सन् 2023 फाइनलमा पनि नेपालले युएईलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। आगामी एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान लगायत टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिम्कोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। आज बिहान सिम्कोबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीको भनाइ छ। सल्यानका सामुदायिक रेडियोले खबर पठाएका छन्। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिम्कका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइरहेको छ। आगामी 3 दिनसम्म मौसम बदली भई मेघगर्जन तथा चट्याङसहित पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि आगामी सोमबारसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षासँगै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछाने,
2: अहिले चाहिँ नेपालमा देशैभर नै बादल लागेको अवस्था छ र विभिन्न ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी परिरहेको अवस्था छ। अहिले चाहिँ मेघगर्जन चट्याङ कतै कतै हावा हुरिसकेको पानी पनि परेको अवस्था छ। रातिको समयमा चाहिँ आज मध्य प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना चाहिँ रहेको, र भोलि पर्सिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी बागमती प्रदेशको हिमाली र पहाडी भूभागहरू, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ भने अन्य भू ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको मात्र वर्षाको सम्भावना रहेको छ। र पर्सिको लागि पनि विशेष गरी पूर्वी पहाडी भूभागहरूको एक दुई ठाउँ र जुन पश्चिमी पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी पानी पर्न सक्ने सम्भावना रहेको छ।
0: कोशी, बागमती र गण्डकीका एक दुई स्थानमा आज राति ठूलो पानी पर्ने सम्भावना छ। रसुवाको भोटेकोशी बाढीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। बाढीमा परि मृत्यु भएका मध्ये 543 पुरुष र 334 महिला रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5130 जना अझै बेपत्ता रहेको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो,
3: अहिलेसम्म हाम्रो यो रसुवा बाढीको खोज उद्धार राहत अपडेट 2083 आज भदौ 27 गते साँझ 6 बजेसम्मको हामीसँग भएको तथ्याङ्क यहाँहरू समक्ष राख्न चाहन्छु। मानवीय क्षतिमा हिजो जति नै छ यो 1386 नै छ अहिलेसम्म। यसमा पुरुष 542 जना, महिला 334 र आंशिक अङ्ग फेला परेको 510 भन्ने छ। सम्पर्कविहीन करिब 5,51,30 जना नै सम्पर्कविहीनको लिस्टमा हुनुहुन्छ।
0: नेपाली सेनाका अनुसार आज साँझ 5:30 बजेसम्म हवाई साधन मार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप 20 जनाको उद्धार गरिएको छ। रसुवागटी जलविद्युत आयोजनामा खोजी भइरहेको छ। लाङटाङ जलविद्युत आयोजनाको सुरुङ क्षेत्र को सम्पूर्ण खोजी सम्पन्न भए पनि हालसम्म कुनै पनि व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन। चिलिमे जलविद्युत क्षेत्रमा भने खोजी कार्यलाई सहज बनाउन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। माथिल्लो त्रिशुली एक हाकुबेसी स्थित अडिट 3 टनेल त्रिशुली 3A को पावर हाउस तथा सुरुङ क्षेत्र र त्रिशुली 3B जलविद्युत आयोजनामा पनि नेपाली सेना र संयुक्त टोलीले उत्खनन तथा खोजी कार्य निरन्तर जारी राखेका छन्। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे:
4: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यकासँग जोड्ने एउटा मुख्य लाइफ लाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिलेकै अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
0: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैकै भुटेकोशी विपदबाट देखिएको बताउनुभयो। यसैबीच रसुवाको भुटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीले हिमाली क्षेत्रमा बढ़दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिफिनेटले जनाएको छ। विपदपछिको पुननिर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा पनि जोड़ दिएको छ। भोटेकोशी बाढ़ीले 1,800 हेक्टर खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा करिब 1,800 हेक्टर खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAOले जनाएको छ बाढ़ीबाट विशेष गरी धान बालीमा ठूलो क्षति पुगेको छ। FAOका अनुसार बाढ़ीका कारण करिब 7,700 मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान गरिएको छ। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका

0: कफीबालीमा चाहिने छुवारी व्यवस्थापनको पनि हामीहरूले प्रविधि विकास गरिसकेका छौँ।
1: सुदूरपश्चिम प्रदेश सरकारले बजेटको पुनरावलोकन, परिमार्जन तथा पुनर्लेखन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकता अनुसार बजेट निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावल। साझा खबरमा अब विदेशका खबर। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेशनहरू मा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाटै दैनिक करिब 50 लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। आज भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित कबडहलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पार्यो। विजेता बनेसँगै अन्नपूर्णले 20 लाख प्राप्त गरेको छ।

0: रसुवाको भोटेकोसी बाढीपछि सरुवा रोगको जोखिम र अप्नाउनु पर्ने सावधानी।
1: शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ, खुल्ला दिशा गर्नु हुँदैन, घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
0: होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। भग्नावशेषबाट सामान निकाल्दा के कुरामा ध्यान दिने, विशेष श्रृङ्खला मिलिजुली नेपाली, पोषण सुधारका लागि रैथाने बालीको भूमिका र सरोकारवालाबाट गरिएका असल अभ्यास लगायतका विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाली काँग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको छ, जस अन्तर्गत पाँच थरमा सूर्यकुमार दाहाल, झापामा महेन्द्र कुमारी लिम्बू, मोरङमा भीम प्राजुली, काठमाडौँमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह पनि गरिएको छ। भारत सरकारले भोटेकोशी नदीको बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि तीनवटा बेली ब्रिज, प्री फ्याब्रिकेटेड स्टील ब्रिज नेपाललाई दिएको छ। बाढीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सड़क सञ्जाल सुचारू गर्न आज सड़क डिभिजन कार्यालय हेटौँडामा भारतीय दूतावासले बेली ब्रिज हस्तान्तरण गरेको हो।

0: विशेष श्रृंखला मिलिजुली नेपाली।
1: बाढीपछि तपाईँले खाइरहनु भएको पानीको मुहान पनि फोहोर हुन सक्छन्। पानीका मुहान फोहोर हुँदा झाडा पखाला लाग्न सक्छ। झाडा पखाला लाग्न नदिन चाहिँ के गर्ने? हामीले सर्वारोग विशेषज्ञ डाक्टर संगीता राईलाई सोधेका छौं।
2: पहिलो नम्बरमा पिउने पानी सुरक्षित बनाउनु पर्छ। पानी जहिले पनि उमालेर मात्रै पिउनु पर्छ र शुद्धिकरण गरेर पानी पिउनु पर्छ। दोस्रो भनेको हात, हातको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। शौचालय गएपछि, बच्चाको दिसा सफा गरेपछि, खाना पकाउनु अघि र खाना खानु अघि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ। र तेस्रो, खाना सुरक्षित राख्नुपर्छ। खाना राम्रोसँग पकाएर खानुपर्छ र पकाएको खाना जहिले पनि ढाकेर राख्नुपर्छ। र चौथो, शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन, घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
1: पानी कम्तीमा एक भुल्को उमालेर मात्रै पिउन, उमालिसकेको पानी पुनः प्रदूषित हुन नदिन, छोपी राख्न, झिङ्गा भन्किएका खानेकुरा नखान सुझाव दिँदै हुनुहुन्थ्यो सर्वारोग विशेषज्ञ डाक्टर संगीता राई। के तपाईँ बाढीले ल्याएको लेदो पन्छाउँदै र घरभित्रका सामान निकाल्दै हुनुहुन्छ? हुनुहुन्छ भने आफ्नो ख्याल हमेसा राख्नुहोस् है। नुवाकोटको देवीघाट बजारमा बाढीले ल्याएको लेदो पन्छाउन खटिएका अभिषेक पाठकको कुरा सुनौ।
3: 10 फिट 5 फिटसम्मको हिलो छ यहाँ भित्र, सिसाहरू फुटेको हुनसक्छ, घरको झ्यालहरूको फलाम रडेर हुनसक्छ। अब हामीले खाल्डै खन्दा अथवा हामीले फोहोर टिप्दाखेरि हाम्रो हातमा चोटपटक नलागोस् भनेर हामीले मास्क चाहिँ अलिकति राम्रै तरिकाको मास्क लिएर आएको छौँ। भित्र पसिन्छ, यहाँ घरहरूको स्थिति हेर्न सक्नुहुन्छ। माथिबाट ढुङ्गाहरू, फलामहरू, दराजमा राखेको सामानहरू झर्दाखेरि अब आफ्नै टाउकोमा चोटपटक लाग्न सक्छ। अब कमजोर भएका छन् यहाँ घरहरू देख्न सक्नुहुन्छ। कहीँ राखेको सामानहरू माटोमा अड्किएको हुनसक्छ, टाउकोमा झर्दाखेरि आफै घाइते भयो भने। त्यही भएर हामीले आफ्नो सुरक्षाको लागि यो राम्रै खाले हेलमेट, हामीले कन्स्ट्रक्सनमै काम गर्ने हेलमेट हामीले लिएर आएको हो। अब हामी त्यहाँ भित्र बस्दाखेरि चाहिँ सामान्य चप्पल जुत्तामा काम गर्ने स्थिति छैन। त्यसको लागि हामीलाई एकदमै मजबुत खाले जुत्ता, जुन हामी गाउँघरमा खेतमा काम गर्दा लाउने जुत्ता हुन्छ, त्यो जुत्ता बिना हामीले काम गर्ने स्थिति यहाँ छैन। सबैभन्दा प्राथमिकमा त यही पन्जा भयो, त्यसपछि हेलमेट भयो, त्यसपछि देख्न सक्नुहुन्छ जुत्ता भयो, सेफ्टी गियर लुगाहरू भयो, साथसाथै आफूलाई चाहिने खाने पानी, मिनरल वाटरकोदेखि लिएर आफू बस्ने ठाउँहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। यहाँ स्वयं हामी अरूलाई राहत दिन आउँदाखेरि हामी आफै सम्पूर्ण तयारीका साथ आएनौँ भने यहाँ काम गर्न अलिकति गाह्रो छ। हामी आउनु चाहिँ आइन्छ तर प्रभावकारी हुन सकिँदैन। त्यसको लागि चाहिँ हामी एकदम राम्रो तयारीका साथ आउनुपर्छ।
1: अग्लो ठाउँ, भत्किएका घर, लेदो पन्छाउन जाँदै हुनुहुन्छ भने टाउकोमा बलियो खालको हेलमेट, खुट्टामा गम्बुट, हातमा बाक्लो पन्जा लगाउन चाहिँ नभुल्नुहोस् है। तपाईँले पैसा नलाग्ने 1234 फोन गरेर विपदका बेला तत्काल सहयोग लिन सक्नुहुन्छ। अनि स्वास्थ्यमा समस्या आए चाहिँ 1115 र घाइतेलाई तत्काल अस्पताल पुर्याउनु परे एम्बुलेन्सका लागि 102 फोन गर्न सक्नुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
4: होल्डिङ सेन्टरहरूमा रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, समन्वय गर्ने, उहाँहरूले दिएको सल्लाह सुझाव अनुसार काम गर्नुपर्ने हुन्छ। त्यसका अतिरिक्त स्वास्थ्य सम्बन्धी परामर्शका लागि 1115 नम्बरको हटलाइन निशुल्क रूपमा फोन गर्न मिल्ने नम्बर सञ्चालनमा ल्याएको छ, जहाँ फोन गरेर हामीले स्वास्थ्य सम्बन्धी परामर्श, जानकारी, सल्लाह सुझाव पाउन सक्छौँ। त्यसै गरी कसैलाई कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्यामा हामीले सुझाव लिनु पर्यो, एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था भयो भने 1166 1166 नम्बरको हटलाइन नम्बरमा फोन गरेर निशुल्क सेवा लिन सक्छौँ। बालबालिकाहरूका लागि, मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10988 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ।
1: अस्थायी आश्रय स्थलमा खटिएका स्वास्थ्य कर्मी नजिकको स्वास्थ्य चौकीमा गएर पनि आफूलाई परेको स्वास्थ्य समस्या भन्न सक्नुहुन्छ। तपाईँ पनि बाढी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रैथाने बालीको महत्व धेरै तर सरोकारवालाको चासो कम।
5: कागुनो पनि लगाउँथे, कागुनाको खिर बनाउँथे, पोट्या खिर भन्थे त्यसलाई। केटाकेटीहरूलाई औषधि यसो टाइफाइड भएर चाहिँ सन्चो हुन लागेको मान्छेलाई त्यो कागुनाको खिर बनाएर दियो भने सन्चो हुन्थ्यो भन्थे।
0: पोषणको सुधारका लागि परम्परागत खेतीबालीको महत्व विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
1: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
6: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबिपिएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब पोषण क्याप्सुल। परम्परागत रूपमा लगाइने खेतीबाली स्वास्थ्यका लागि फाइदाजनक र पोषिला हुन्छन्, तर कतिपय स्थानीय तहले यसमा राम्रो अभ्यास गरेको भए पनि बाँकीले पनि राम्रोसँग ध्यान दिन सकिरहेका छैनन्।
9: पोषण संवादमा आज प्याकेट गरिएका बजारिया खानेकुरा जंक फूडलाई त्यागी रैथाने बाली र परिकारको संरक्षणको चर्चा। बझाङ जिल्लाका गाउँघरमा धेरै समय घरको भान्सादेखि खेतीबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो। कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न त्यहाँका मुख्य खाद्य स्रोत थिए। त्यही अन्नबाट बनेका विभिन्न परिकारहरू बजारमा पनि पाइन्थ्यो। यी बाली पेट भर्ने अन्न मात्र थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतबाटै हराउन थालेका छन्। सुनिल मण्डेलको रिपोर्ट।
10: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पातिफेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा।
11: पहिला त हामी जौ लगाउँथ्यौँ, वा लगाउँथ्यौँ, कोदो लगाउँथ्यौँ, मार्से लगाउँथ्यौँ। अहिले त्यो मार्से भने त लोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ। प्राय जो मान्छेहरू अब त्यो खेती गर्न अलि छोड्या जस्तो लाग्यो।
10: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी।
12: पहिला खेतीपातीमा थापा चिनी धान लगाउँथे, त्यो थापा चिनी धानको भात एकदम स्वादिलो हुन्थ्यो, झालो गहुँको पनि रोटी एकदम स्वादिलो हुन्थ्यो। आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारु हुने, पथी पनि हुने, सबैलाई पथी हुने, जस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
9: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनको लागि पनि धेरै रैथाने बालीहरू संरक्षण भएको पाइन्छ। त्यस्तै गरी विभिन्न जीव जन्तुहरूका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ। थारू समुदायमा पोषण सम्बन्धी परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोगको बारेमा एकैछिन सुनौ यसै सम्बन्धी अनुसन्धानकर्ता शेखर दहितलाई।
13: चाड पर्वमा पनि विशेष खालको परिकार बनाउने चलन छ र हाम्रो खानाले खालको सांस्कृतिक पहिचान प्रकृतिलाई संरक्षण गर्ने हेतुले पनि समय समय अनुसार खाद्य वस्तुहरू कसरी तयार भइराखेको छ प्रकृतिमा ती कुराहरूलाई मध्यनजर गरेर जस्तै देवी देवताहरूलाई उहाँहरूलाई पुज्दाखेरि गर्दाखेरि पनि उहाँहरूलाई हामी त्यस्ता खानेकुराहरू तयार गरेर दिने गर्छौँ।
9: बालबालिकाको पोषणमा सुधारका लागि त्यस्ता अभ्यासहरूलाई संरक्षण गर्नुपर्दछ र त्यसको लागि पालिकाहरूले पनि सहयोग गर्नुपर्दछ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रमहरू गरिरहेको छ। गुञ्जन एफएम रौतहटबाट उपेन्द्र गोलेको रिपोर्ट।
14: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण स्तनपान पूरक आहार सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी
15: महिला स्वयंसेविका त हाम्रो निरन्तर रूपमा त्यो काम गरिरहेका छ। दुई वर्ष मुनिको बालबालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो अनि त्यो वृद्धि अनुगमन त प्रत्येक मन्थमा नै भइरहेको छ। अब काम गर्दै क्रममा पनि अब त्यही कुरा हो सर, अब एजुकेसनको कमी भएर आमा बुबालाई त अब भन्ने बेलामा हामी एक महिनामा एकचोटि भेट हुन्छौँ, यो गर्नु भन्छौँ अनि जो चाहिँ बुझेको हुनुहुन्छ उहाँले गर्नुहुन्छ, जो चाहिँ बुझ्नै खोज्नुहुन्न त्यो प्याकेटको खानेकुराहरू
14: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
9: बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ, तर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकहरूमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ। त्यसमा सचेतना फैलाउनु आवश्यक छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
0: युएलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपमा च्याम्पियन बनेको छ। सन् 2027 एसिया कपका लागि पनि छनौट भयो। मलेसियामा सयौं समर्थकको भीड़ देखेपछि खेलाड़ीहरूले धन्यवाद तथा आभार प्रकट गरेका छन्। आज भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएकाले जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने मौसमविदले बताएका छन्। कृष्णभीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने गरी काम भइरहेको छ। रसुवाको भोटेकोशी बाढ़ीपछि जलविद्युतका सुरुङ भित्रको खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै सरकारलाई फोन गर्न सकिने भएको छ। ड्रोन आक्रमणपछि साउदीले तेलको पाइपलाइन बन्द गरेको छ। हर्मुजको विकल्प पनि बन्द गरिएको छ र एनभीएलको उपाधि अन्नपूर्णले जितेको छ। हौस, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लीलप्रकाश चन्द पनि बिदा हुन्छ। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
3: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
4: विपद जुनसुकै बेला आउन सक्छ बाढी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ
5: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस् यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस् आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ
4: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ सम्भव भएसम्म दाल अन्डा दुधजन्य पदार्थ साग सब्जी फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउँ
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ
4: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र CIN
7: तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्जमा
8: Paul writes in Hebrews Therefore, since we are surrounded by such a great cloud of witnesses, let us throw off everything that hinders and the sin that so easily entangles, and let us run with perseverance the race marked out for us, fixing our eyes on Jesus, the pioneer and perfecter of faith. That was Hebrews chapter 12, verses 1 and 2.
9: क्रिस्टियन आध्यात्मिक कार्यक्रम आशाको सन्देश मेसेज अफ होप

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईँहरू सबैलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुसी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुसी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौँ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

0: श्रोता मित्र, आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौँ।
1: तपाईँको प्रशंसा गर्दछौँ, हामी तपाईँको नाउँलाई धन्यको भन्दछौँ। प्रभु, तपाईँ जस्तो कोही पनि छैन, तपाईँ नै हाम्रो गोठालो हुनुहुन्छ अनि हामी तपाईँको नाउँलाई धन्यको भन्दछौँ। यहोवा मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको खटी हुँदैन। उहाँले मलाई हरियो खड्कामा लेटाउनुहुन्छ र शान्तमय पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मलाई पुनर्जीवित

विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशू ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशूको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशूलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात् येशूलाई यस संसारमा पठाउनु भयो। येशू यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको मत्तीको सुसमाचार भन्ने पुस्तकको 16 अध्यायको 24 28 पदबाट पढ्न गइराखेको छु, जुन यस प्रकार छ। तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्, किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ उसले त्यो गुमाउनेछ तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ त्यसले त्यो पाउनेछ। सारा जगत प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने मानिसलाई के लाभ हुन्छ अथवा मानिसले आफ्नो प्राणको सट्टा के दिन सक्छ? किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसँग आउनेछ र त्यस बेला उसले हरेक मानिसलाई त्यसको काम अनुसार प्रतिफल दिनेछ। साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरू मध्ये कतिले मानिसको पुत्रलाई आफ्नो राज्यमा आइरहेको नदेखेसम्म मृत्यु चाख्ने छैन। आजको सन्देशको शीर्षक छ, परमेश्वरको राज्यको निम्ति समर्पण छ। येशूमाथि भएको विश्वासद्वारा कुनै पनि मानिस परमेश्वरको राज्यमा प्रवेश गर्दछ। परमेश्वरको राज्य अहिले अदृश्य छ, येशूको दोस्रो आगमन पछि त्यो राज्य प्रत्यक्ष हुनेछ। परमेश्वरको राज्यमा प्रवेश गरिसकेपछि उसको नयाँ यात्रा सुरु हुन्छ। ऊ संसारमै भए तापनि उसको यो यात्रा परमेश्वरको राज्यको यात्रा हो। यो यात्राको गन्तव्य स्वर्ग हो, जहाँ उसको अनन्तता सुरु हुन्छ र जहाँ ऊ सधैँभरि परमेश्वरको साथमा रहन्छ। संसारमा उसको यात्रा त्यति सजिलो चाहिँ हुँदैन, यो विषयमा येशूले स्पष्ट पार्नुभएको छ। अहिले पढेको खण्डले हामीलाई यो स्पष्ट पारेको छ कि यो यात्रा भनेको येशूलाई पछ्याउने यात्रा हो। अरू कुरा यहाँ येशूले आफ्नो दोस्रो आगमनको कुरा पनि गर्नुभएको छ, जुन अत्यन्तै महिमित आगमन हुनेछ। त्यो आगमन पछि उहाँले प्रत्यक्ष रूपमा राज्य गर्नुहुनेछ, जुन अनन्त र महिमित राज्य हुनेछ। उहाँमाथि विश्वास गर्नेहरूबाट उहाँले पूर्ण समर्पणताको माग गर्नुभएको छ। यहाँ येशूले हामीबाट मुख्य तीन क्षेत्रमा समर्पणताको माग गर्नुभएको छ। पहिलो, येशूको चेला बन्न तयार। यहाँ येशूले भन्नुभयो, कोही मेरो पछि आउने इच्छा गर्दछ भने। येशूलाई पछ्याउनु भनेको उहाँको चेला बन्नु हो। येशूमाथि विश्वास गर्नु एउटा कुरा हो तर उहाँको चेला बन्नु अर्को कुरा। यहाँ येशूले उहाँको चेला बन्ने सम्बन्धमा तीनवटा कुरा भन्नुभएको छ। पहिले आफूलाई इन्कार गर्नु। आफूलाई इन्कार गर्नु भनेको आफ्नो अस्तित्वलाई मेटाउनु होइन तर आफूलाई उहाँमा पूर्ण रूपले सुम्पनु र उहाँको अधीनमा रहनु तयार हुनु हो। यसको अर्थ आफू माथि येशूको पूर्ण अधिकार स्वीकार गर्नु हो। दोस्रो कुरा, येशूले भन्नुभयो आफ्नो क्रुस उठाओस्, त्यसको अर्थ येशूको निम्ति सबै किसिमका लाज घृणा तिरस्कार दुःख सतावट सहन र शहीद हुन पनि तयार हुनु हो। त्यसपछि येशूले भन्नुभयो मेरो पछि लागोस्। येशूको पछि लाग्नुको अर्थ उहाँ जस्तै जीवन जिउनु हो, अर्थात् उहाँ जस्तै नम्र बन्नु हो, उहाँको जस्तै दयालु र प्रेमिलो स्वभाव देखाउनु हो र ईश्वरीय गुणहरू प्रदर्शन गर्नु हो। येशूमाथि विश्वास गरिसकेपछि उहाँको चेला बन्न

0: तयार हुनु एउटा मुख्य समर्पणता हो। दोस्रो, येशूलाई पहिलो स्थान दिन तयार। यहाँ येशूले भन्नुभयो, किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ त्यसले त्यो पाउनेछ। सारा जगत प्राप्त गरेर पनि आफ्नो प्राण गुमाए भने मानिसलाई के लाभ हुन्छ, अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ? यहाँ येशूले दुई किसिमका परीक्षाहरूको बारेमा बताउनु भएको छ। पहिलो, येशूको पछि लाग्दा मानिसहरू विरोध गर्न सक्छन्, उसलाई एक्लोपनको महसुस हुन सक्छ, उसले भौतिक फाइदाहरू गुमाउन सक्छ। त्यस्तो अवस्थामा कति मानिसहरू आफ्नो विश्वास छोड्छन् र संसारतिर फर्कन्छन्। त्यसो हो भने मानिसले एउटा ठुलो निर्णय लिन पर्छ, येशूलाई प्रेम गर्ने कि संसारलाई प्रेम गर्ने, येशूको निम्ति दुःख सहन कि सहने कि येशूलाई तिरस्कार गर्ने। त्यस्तो अवस्थामा हामीले येशूलाई पहिलो स्थान दिनुपर्छ। अर्को परीक्षा चाहिँ संसारको दृष्टिमा धनी बन्नु कि आत्मामा धनी बन्नु। प्राय मानिसहरू संसारमा धेरै धनी बन्न चाहन्छन् तर आत्मामा गरिब र रित्तो छन्। भोलि के हुने हो उनीहरूलाई थाहा छ। येशूले एकजना मानिसको कथा भन्नुभएको छ, जसको जमिनले प्रशस्त उब्जनी दियो त्यसले मनमनै गुन्न लाग्यो, मेरो अन्न राख्ने ठाउँ मसित छैन, अब म के गर। तब त्यसले भन्यो, म आफ्नो ढुकुटीहरू झन ठुलो बनाउनेछु, मेरो सबै अनाज र माल सामान त्यही राख्नेछु, म मेरो प्राणलाई भन्नेछु, ए प्राण, धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ, सुख चैनमा बस, खा पी र मौज गर। तर परमेश्वरले त्यसलाई भन्नुभयो, ए मूर्ख, आज राति नै तेरो प्राण तँबाट लिइनेछ। कथाको अन्तमा येशूले भन्नुभयो, आफ्नो निम्ति धन सम्पत्ति थुपार्ने तर परमेश्वरको दृष्टिमा धनी नहुने मान्छेको अवस्था त्यस्तै हुन्छ। समर्पित मानिसहरू तिनै हुन् जसले येशूलाई पहिलो स्थान दिन्छन्। तेस्रो, येशूको निम्ति जिउन तयार। यहाँ येशूले भन्नुभयो, मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसँग आउनेछ, त्यस बेला उसले हरेक मानिसलाई त्यसको काम अनुसार प्रतिफल दिनेछ। यहाँ येशूले आफूलाई मानिसको पुत्र भन्नुभएको छ। उहाँले आफ्नो मृत्यु र पुनरुत्थानको बारेमा आफ्नो दोस्रो आगमनको कुरा गर्दै हुनुहुन्छ। पुनरुत्थान पछि उहाँको स्वर्गारोहण हुनेछ र एक दिन स्वर्गबाट महिमित रूपमा यस संसारमा फेरि आउनुहुनेछ। उहाँको दोस्रो आगमन कहिले हुनेछ भने समय तोकिएको छैन, तर उहाँ आउनुहुनेछ। उहाँले हरेक मानिसलाई उसको काम अनुसार प्रतिफल दिनुहुनेछ। जसले येशूको इच्छा अनुसार जीवन बिताएका छन्, असल काम गरेका छन्, तिनीहरूलाई उहाँले इनाम दिनुहुनेछ। येशूको निम्ति जिउनु, उहाँलाई मनपर्ने काम गर्नु परमेश्वरको राज्यमा प्रवेश गर्नेहरूको समर्पणता हो। परमेश्वरको राज्यको निम्ति समर्पणता भन्ने विषयमा हामीले मुख्य तीनवटा कुरा सिकेका छौँ। पहिलो, येशूको चेला बन्न तयार। दोस्रो, येशूको निम्ति जिउन तयार। तेस्रो, येशूलाई पहिलो स्थान दिन तयार। प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक येशूको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई प्रेम साथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठुलो र महत्त्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले येशूमाथि विश्वास गरेर सासु स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीडित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीडित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसुलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गरून्। येशूको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
1: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो, जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थेँ, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एकदिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अहिले हामीले यो 2800 अङ्क पढ्दैछौँ। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेसनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिनँ। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आफ्नै रूपमा बोलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्त्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जयमसी। ए साँच्ची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-865, 55-90-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org। फेसबुक मैसेज अफ होप नेपाल, युट्युब मैसेज अफ होप नेपाल र एमओएच नेपाल, टिकटक एमओएच नेपाल 2006।
2: खुल्यो खुल्यो खुल्यो होइन हो, के खुल्यो हजुर?
3: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
2: ओहो, हो र?
3: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, प्यान्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घन्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 97-49-17-23, 98-13-59-84-72।
3: ड्राई क्लिनर्सको लागि एक मात्र नाम, ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
5: यो रेडियो छिमेकी 107.2 मेगाहर्ज।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार

0: हिफाजत में तुम महफूज रहे, चाहे जहां कहीं तेरा ठिकाना हो।
1: रेडियो छिमेकीलाई माया गरी प्रार्थना आर्थिक तथा विभिन्न तरिकाले व्यक्तिगत र सामूहिक रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरू, मण्डलीहरू, सङ्घ संस्थाहरू तथा सम्पूर्णमा यस रेडियो छिमेकीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

0: 107.2 MHz.
1: In the Bible we read, "The Lord is my shepherd, I shall not want. He makes me lie down in green pastures. He leads me beside still waters." That's Psalm 23:1-2.
0: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: साहसपूर्वक प्रार्थना गर्नुहोस्। दोस्रो भाग चैमसी आज शनिबार सेप्टेम्बर 12 तारिक भदौ 27 गते। आजको बाइबल खण्ड हिब्रूको पुस्तक 10 अध्यायको 19 पदबाट रहेको छ र यहाँसरी लेखेको छ, यसकारण भाइ हो, यसुको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। मार्टिन लुथरका फ्रेडरिक माइकोनियस नामकका एक असल मित्र थिए जो मृत्युको मुखसम्मै पुग्ने गरी धेरै बिरामी परे। लुथरले तिनलाई लेखे, म परमेश्वरको नाममा तिमीलाई बाँच्न आदेश दिन्छु किनकि मलाई अझै पनि चर्च सुधारको काममा तिम्रो आवश्यकता छ। प्रभुले मलाई कहिले यस्तो सुन्न दिनुहुने छैन कि तिम्रो मृत्यु भएको छ तर तिमी म भन्दा पछिसम्म बाँच्ने छौ। यसैका लागि म प्रार्थना गर्दैछु, यो मेरो इच्छा हो अनि मेरो इच्छा पूरा होस् किनकि म केवल परमेश्वरको नामको महिमा गर्न खोज्छु। हामी परमेश्वरसँग नम्रतापूर्वक बोल्ने, परमेश्वरको सामु आफूलाई नम्र बनाउने बारे सोच्छौ तर साहसपूर्वक प्रार्थना गर्ने बारे सोच्दैनौ। तापनि बाइबलले हामीलाई यसो गर्नुपर्छ भन्दछ, यसकारण भाइ हो, यसुको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप छौ। हामीले दृढ स्वीकार गरेको आशालाई दोधार नभइकन दरिलोसँग थामी राखौं किनकि जसले प्रतिज्ञा गर्नुभयो उहाँ विश्वासयोग्य हुनुहुन्छ। त्यसकारण आफ्नो यो भरोसा नत्याग जसमा ठूलो इनामको प्रतिफल छ। परमेश्वरको इच्छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्त गर्न तिमीहरूलाई स्थिर रहनु आवश्यक छ। प्रार्थना भनेको परमेश्वरले दिन नचाहनु भएको कुरा दिन उहाँलाई मनाउनु होइन। हामी प्राप्त गर्न तत्पर हुनुभन्दा बढी उहाँ दिन तत्पर हुनुहुन्छ। उहाँ वास्तवमा हामीलाई आशिष दिन अवसरहरू खोज्दै हुनुहुन्छ किनकि जसका हृदय उहाँप्रति भक्त छन् तिनीहरूलाई सहायता दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ। यो कुरा तपाईँले दोस्रो इतिहासको पुस्तक 16 अध्यायको 9 पदमा हेर्न सक्नुहुन्छ। त्यसै कारण साहसपूर्वक प्रार्थना गर्नुहोस् र भरोसा राख्नुहोस् कि परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा पूरा गर्नुहुनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
0: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082408470।
0: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
0: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: खुल्यो खुल्यो खुल्यो
5: होइन हो, के खुल्यो हजुर?
4: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
5: ओहो, हो र?
4: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र टेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 97549-17-23, 98359-84-72।
4: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।

0: अरे मेरो भाइ, के लगाइ रहेछौ? रेडियो छिमेकी लगाऊ, रेडियो छिमेकी 107.2 MHz। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 MHz।
1: ओहो ला
2: ल ल ल ल मरे के हो?
1: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

रेडियो छिमेकीलाई माया गरी प्रार्थना आर्थिक तथा विभिन्न तरिकाले व्यक्तिगत र सामूहिक रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरू, मण्डलीहरू, सङ्घ संस्थाहरू तथा सम्पूर्णमा यस रेडियो छिमेकीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

0: रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: प्रिय श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौँ जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीलाई जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकवान जीवन जिउन, आत्मा शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठुलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौँ।
2: प्रिय श्रोता तथा दर्शक मित्रहरू, आज म तपाईँहरूको बीचमा शैतानको अन्तिम विद्रोह भन्ने विषयबाट बोल्न गइरहेको छु। हजुर, शैतानको अन्तिम विद्रोह। अहिले हामी शैतानी प्रभुत्वको युगमा बाँचिरहेका छौँ, जिइरहेका छौँ। धर्मशास्त्रले हामीलाई यो सूचित गर्दछ कि उमेर जति ढल्किँदै जान्छ, हाम्रो विश्वास जति बलियो हुँदै जान्छ, त्यति नै शैतान हामी प्रति आक्रामक, झन झन धेरै क्रूर हुँदै जान्छ। उसले आफूसँग भएको सबै प्रकारका अस्त्र शस्त्रको माध्यमबाट आफ्नो उद्देश्य पूरा गर्ने प्रयास गरिरहेको हुन्छ। शैतानको मुख्य योजना संसार कब्जा गर्ने हो। आज संसारमा जताततै शैतानी गतिविधिहरू बढ्दो छ, यसको बारेमा कुनै प्रश्न छैन। उसको रणनीति भनेको नै परमेश्वरको हरेक योजनाहरूलाई बिथोल्नु हो, हरेक योजनालाई रद्द गर्ने प्रयास गर्नु हो। उसको उद्देश्य सारा विश्वलाई एकतन्त्र शासन गर्नु र सारा विश्वले उहाँको आराधना गरोस् भन्ने हो। शैतानको 1000 वर्षको अवधिको बन्धनको समयमा मानिस जातिले उसको धुर्त्याईबाट राहत पाउनेछ, तर त्यो समयमा बाँकी रहेका र बाँचेकाहरूले प्रभुको सेवा गर्ने छनौट गर्नै पर्छ। त्यसैले आउनुहोस्, प्रकाश 20:7-10 पदसम्मको खण्डलाई पाठ गर्नेछौ। शैतानको अन्तिम विद्रोह, जसले शैतानको इतिहासलाई बन्द गर्दछ। यहाँ यस प्रकार लेखेको छ, मैले एक स्वर्गीय दूतलाई स्वर्गबाट ओर्लिरहेको देखे। त्यो स्वर्गीय दूतसित अतल खाडलको चाबी थियो। त्यो स्वर्गीय दूतले आफ्नो हातमा एक ठुलो साङ्लो पनि समातेको थियो। त्यो स्वर्गीय दूतले त्यो विशाल सर्पलाई पक्रे। त्यो विशाल सर्प दानव अथवा शैतान हो। त्यो स्वर्गीय दूतले त्यसलाई त्यो साङ्लोले 1000 वर्षको निम्ति बाँधे। त्यो स्वर्गीय दूतले त्यो सर्पलाई त्यो अतल कुण्डमा हालिदिए अनि त्यसलाई बन्द गरिदिए। त्यो स्वर्गीय दूतले सर्पलाई ताला लगाइदिए ताकि 1000 वर्षसम्म राष्ट्रहरूलाई छल्न नसकोस्। 1000 वर्षपछि केही समयको निम्ति त्यो सर्पलाई मुक्त पार्नु पर्छ। तब मैले केही सिंहासनहरू जहाँ मानिसहरू बसेको देखे। यी मानिसहरू तिनीहरू थिए जसलाई न्याय गर्ने अधिकार प्रदान गरिएको थियो। अनि मैले ती मानिसहरूको आत्मा देखे जसलाई मारिएको थियो, किनभने तिनीहरू येशूको सत्यता अनि परमेश्वरको सन्देश प्रति विश्वासी थिए। ती मानिसहरूले त्यो पशु अनि त्यसको मूर्तिको उपासना गरेनन्। तिनीहरूले आफ्नो निधार वा आफ्नो हातमा त्यो पशुको छाप लगाएनन्। ती मानिसहरू फेरि जीवित भए अनि ख्रिस्टसँग 1000 वर्षसम्म शासन गरे। 1000 वर्ष पुरा नभइन्जेलसम्म अन्य मानिसहरू फेरि जीवित भएनन्। त्यो मृत्यु पछि बौरिने प्रथम पल्ट हो। ती मानिसहरू जो पहिलो पुनरुत्थानमा सहभागी भए तिनीहरू धन्य अनि पवित्र हुन्। यी मानिसहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन। ती मानिसहरू परमेश्वर अनि ख्रिस्टको निम्ति पुजारीहरू हुनेछन्। तिनीहरूले 1000 वर्षको निम्ति शासन गर्नेछन्। शैतानको पराजय। जब 1000 वर्ष पूरा हुन्छ, शैतानलाई उसको कैदबाट मुक्त गरिनेछ। यी पदहरूबाट हामीले शैतानको पछिल्लो विद्रोहको विवरणलाई हेर्न सक्दछौँ। पहिलो विवरण चाहिँ उसको निर्धारण। निश्चय पनि यदि तपाईँ शैतानको बारेमा अरू केही विचार गर्न सक्नुहुन्छ भने तपाईँले उसको जोशलाई विचार गर्नुपर्छ। तर उसलाई थाहा छैन कि ऊ कसरी पराजित हुँदैछ। हामीलाई प्रकाशको 19:1 सूचित गरिएको छ कि पशु, जनावर र झुट्टा भविष्य वक्ताहरू महिमाका प्रभु थुमा राजाको राजा प्रभुहरूका प्रभुको उपस्थितिमा नै पराजित भएका छन्। तर त्यसले शैतानलाई पक्री राख्दैन। वास्तवमा 1000 वर्षको त्यो बन्धनको जेल सजायले उसको आफ्नो मन परिवर्तन कति पनि हुँदैन। हामीलाई हाम्रो पाठमा सूचित गरिएको छ कि जब उसलाई त्यो बन्धनबाट मुक्त गरिन्छ, त्यो समय ऊ जातिहरूलाई राष्ट्रहरूलाई धोका दिन शक्तिशाली रूपमा बाहिर निस्कि आउँछ। जे कुरा उसले साङ्लाले बाँधिनुभन्दा अगाडि गरिरहेको थियो, त्यही कुरा उसले निरन्तर गरिरहन्छ र उसमा कुनै हारको भावना नै छैन। त्यसैले 1000 वर्ष साङ्लामा बाँधेको जेल सजाएपछि शैतान बाहिर निस्कनेछ। सारा पृथ्वी गोग र मागोग र राष्ट्रहरूलाई एक ठाउँमा बटुल्नेछ। पृथ्वीमा सबैभन्दा ठूलो आनन्द र शान्तिको 1000 वर्षपछि संसारका देशहरूले फेरि धोक्कामा त्यसले पार्नेछ। उसले एउटा ठूलो भिडसहित सबैजनालाई एक ठाउँमा ल्याउँदछ। मानिसहरू र देश समुद्रका बालुवा भन्दा धेरै उसको साथमा उभिनेछ। धर्मशास्त्रमा लेखिएको छ कि निश्चय नै यसले हामीलाई देखाउँछ कि भ्रष्ट मानव आत्मा शैतानको विद्रोहमा त्यसको युद्ध विद्रोहमा साथ दिन्छ र उसको दृढ संकल्प आश्चर्यजनक पूर्ण छ। दोस्रो विवरण, शैतानको हार। शैतानको ठूलो सेनाहरू, शैतान सेनाहरूको र उसको पक्षमा उभिने विशाल जनसमुदायको ध्यान दियो अनि तिनीहरू पृथ्वीको चौडाइमा गए र सन्तहरूको शिविर र यसको वरिपरि सहरहरूलाई घेरे। सन्तहरू र प्रिय सहरहरू शैतानको यो अन्तिम विद्रोहको स्थान हुन्। म विश्वास गर्दछु कि यसको अर्थ उद्धार गरेको यरुसलेम हो, कि सन्तहरू पुनरुत्थान भएका सन्तहरू साथै जीवित सन्तहरू पनि हुन सक्छन्। उसलाई यो लाग्न सक्छ कि उसले संसारलाई जित्न ऊ सक्षम छ, योग्य छ, तर उसको यो सोच सपनामा मात्र सीमित हुनेछ। संसारको इतिहासमा धेरै पटक शैतानले परमेश्वरको चुनेको मानिसहरूको विरुद्धमा खडा भई उनीहरूलाई नाश गर्न विभिन्न प्रयास गरिरहेको छ। हामी देख्छौँ कि फारोको समयमा उसले पनि इसरायललाई नष्ट गर्नको निमित्त भर्खरै जन्मेका ससाना बालकहरूलाई मृत्युदण्ड दियो। हमानको समयमा पनि उसले राज्यको आदेशमा सारा इसरायलीहरूलाई मार्ने चेष्टा गर्यो। हिटलरको समयमा पनि उसले 60 लाख यहुदीहरूलाई मारे। इतिहासमा शैतानले परमेश्वर र उसका मानिसहरूलाई निरन्तर सतावट दिँदै नष्ट गर्ने ठूलो चेष्टा गर्यो। यस अवस्थामा अहिले उसको प्रयासले हेर्दा शैतानको गतिविधि झन् डरलाग्दो हुँदै आउँदैछ। प्रभुको प्रशंसा होस् र उहाँले स्थापना गर्नुभएको संसारमा कति पनि यस्तो हुने छैन। उहाँको कार्यक्षेत्र नश्वर मानिस नश्वर इतिहासको साथमा छ। त्यसैले जब नश्वर इतिहास बन्द हुन्छ त्यसले शैतानको स्वतन्त्रता बन्द गर्दछ। बाइबल हामीलाई बताउँदछ कि उसलाई लगियो र त्यस अनन्तको आगो र गन्धकको कुण्डमा फालियो जहाँ त्यो पशु र झुटो अगमबक्ताहरू पनि थिए। त्यो अनन्त विनाशमा फालियो। परमेश्वरको प्रशंसा होस्, उसको अन्तिम विद्रोहको सार परमेश्वरको इन्साफको हातले अन्त्य गर्दछ। अब यो समय 1000 वर्ष होइन, अब यो समय सधैँ र सदा सर्वदा अनन्त अनन्त कालको निम्ति हो। शैतानको अन्तिम विद्रोह उसको अन्तिम कार्यसँगै अन्त्य हुँदछ। मैले यो देखेँ, उसको दृढ संकल्प नै उसको निम्ति पासो भयो। उसको पराजयले हारले उसलाई एक्लो बनायो। उसका सबै स्वामित्वका कुराहरू स्वर्गीयबाट आगोद्वारा नष्ट भयो। उसको विनाश सदा सर्वदाको निम्ति भयो। निश्चय पनि मेरो मित्रहरू, कुनै पनि विवेकशील व्यक्ति शैतानको कामबाट फर्कन्दछ। उसले परमेश्वरको सेवा गर्दछ। मित्रहरू, अहिले यी दुई विपक्षीहरूका बीचमा तपाईँ कहाँ हुनुहुन्छ, यसको निर्कोल गर्नुहोस्। के तपाईँ हाम्रा प्रभु येशु ख्रिस्ट मार्फत परमेश्वरसँग आफ्नो कुराहरू राख्नुहुन्छ? यदि राख्नु भएको छैन भने प्रिय मित्रहरू, राख्नुहोस् र आफ्नो कुरा उहाँलाई भन्नुहोस्।

प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौँ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौँ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौँ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौँ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सधैँ तपाईँको साथमा रेडियो छिमेकी 107.2 मेगाहर्ट्ज।

तपाईँको छिमेकी मेरो छिमेकी यो रेडियो छिमेकी तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ट्ज।

0: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ, पर्दैन आमा, त्यहीँ पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: तपाईँको छिमेकी, मेरो छिमेकी, यो हो रेडियो छिमेकी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अरे मेरो भाइ के लगाइरहेछौ? रेडियो छिमेकी लगाऊ, रेडियो छिमेकी 107.2 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी।

प्रतिक्रिया तथा विज्ञापनको लागि रेडियोको सम्पर्क नम्बर 9876 14 140 9867214140। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी।

हेर म तिम्रै साथमा छु, मैले तिमीलाई भनेकै थिएँ, तिमीलाई छोड्ने छैन न त त्याग्ने नै छु। तिम्रो नाउँलाई मैले मेरो हत्केलामा खोपेर राखेको छु, मेरो आवाजलाई सुन।

प्रभु तपाईको बाटो हेर्नको लागि काम गर्ने परमेश्वर अरु को छ र केवल तपाईसँग रहनलाई पवित्र स्थानको तृष्णा गरेको छु।

0: रेडियो छिमेकी।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न?
1: नमस्कार उपप्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
5: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यतै पख्नुस् त पख्नुस्, के गर्नु भएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड,
3: रेडियो छिमेकी 107.2 मेगाहर्ज।

शत्रुहरूको बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छुइनँ, किनभने तपाईँ सर्वोच्चमा बस्नुहुने मेरो परमेश्वर हुनुहुन्छ।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

स्वर्गमा पृथ्वीमाथि पृथ्वी मुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनिन्छ।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मध्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश
1: साहसपूर्वक प्रार्थना गर्नुहोस्। तेस्रो भाग जयमसी आज आइतबार सेप्टेम्बर 13 तारिक भदौ 28 गते। आजको बाइबल खण्ड मत्तीको पुस्तक 21 अध्यायको 22 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ। म्याक्स लुकाडो नामक ईश्वर शास्त्रीले आफ्ना मित्र ग्रेग प्रुएटको जीवनमा प्रार्थनाको शक्तिको बारेमा लेखेका छन्। उनले इन्जिनियर, भाषाविद र बाइबल अनुवादको रूपमा तालिम पाएका छन्, तर उनको सबैभन्दा महत्वपूर्ण योगदान चरम प्रार्थनाको क्षेत्रमा हुन सक्छ। ग्रेगको चरम प्रार्थना नामक पुस्तकमा उनले कसरी पश्चिम अफ्रिकाको गिनी भन्ने देशबाट बाइबल अनुवादकहरूको अध्यक्षको भूमिका ग्रहण गर्न फर्के भन्ने बारे